र व्यवहारमा एकरूपता हुनु आवश्यक रहेको छ। शिक्षाको क्षेत्रमा राम्रो रहेको छ, परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। खर्च गर्दा सचेत हुनुपर्ने दिन रहेको छ। वृश्चिक राशि, डुब्न लागेको सम्पत्ति हात लाग्नेछ, मित्रता बढ्नेछन्, शत्रुले पनि तपाईँको प्रशंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईँको विरूद्ध लाग्नेहरू सक्रिय हुनेछन्। धनु राशि, मनमा सानातिना कुराले चिन्ता व्यवहारमा अडचन आउन सक्नेछ। धर्म कर्ममा मन जानेछ, शिक्षामा गरेको तपाईँको प्रयास सफल हुनेछ। कुरा काट्नेहरू बढ्ने भएकाले मनमा खटपटी आउनेछ। मकर राशि, सञ्चित धन खर्च हुने दिन रहेको छ। खर्च बढेपछि इज्जत बढ्ने दिन छ। सामाजिक र राजनीतिक क्षेत्रमा भने अवरोध बढ्नेछ, सतर्क हुनुपर्ने दिन रहेको छ। कुम्भ राशि, धार्मिक कार्यको सहभागिताले मनमा केही शान्ति मिल्नेछ। दीर्घकालीन योजना बन्नेछन्। व्यापारमा अघि नबढ्नु राम्रो हुनेछ, अनावश्यक यात्रामा खर्च बढ्न सक्नेछ। अन्तिममा मीन राशि, शिक्षामा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुने सम्भावना रहेको छ। काम गर्दा सचेत हुन नसके शत्रु बन्नेछन्। गणेश भगवानको आराधना गर्नु राम्रो हुनेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफल सँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरवा राई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: सधैँभरि यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श,
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
3: र 98678

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Kandaki Char Tulegora. Work in Department Bowen Sunday. Mobile Antanabe Pasati Bottis Sarsi Tiranabe. Ro Antanabe Pasati Artish Shunet Tirata.
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी.
3: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो. जेसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्र पाइयो.
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है. होलसेलमा समेत पाइने रहेछ.
3: हो त है सामान लिन टाढा किन जानु पर्यो र.
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता.
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि. जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार.
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ.
6: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल. फोन 98461620.
7: आज पनि भाटवाड आयो. के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन.
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के. खाना बनाउनेको व्यथा तिमीलाई के थाहा. राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि. राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ. करार मात्रै भयो.
7: नरिसौ न त. लु बरु हिँड कहाँबाट ल्याउने हो.
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे. दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै

0: प्रभाव छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडा कुडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855383507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
2: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9468683522।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 9811756606।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
8: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142336, मोबाइल 9556783302 र 9846078302।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्विस सेन्टर दुलेगौडा बस्तीसनीको ठीक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसेसरीज सामानहरू उपलब्ध छन्
12: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
13: 103.8 अन्टरमनको आवाज
14: स्टुडियो
15: अहिले बिहानको 6 बज्यो
11: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा थापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
16: स्मिथलाई सफाई दिगम्बर झा सहित तीनजना दोषी ठहर
17: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै श्रम क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव
18: महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू व्यवहारबाट पनि कसरी हटाउने होइन त्यसमा चाहिँ राज्यको अलिक अझ धेरै निगरानी गर्नुपर्छ जस्तो लाग्छ
16: अत्यधिक गर्मीको सामना गरेको दक्षिण युरोपमा डढेलो पनि बढ्यो ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देश
17: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै
19: प्राविधिक शिक्षा आजको आवश्यकता
20: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो
19: प्रवेश परीक्षा असार 25 गते बिहिबार
20: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
19: फोन 01-5121-5100 97418-2096
20: वेबसाइट www.nec.edu.np
21: It's a goal! Himstar Gold! Harek World Cup Singh, your World Cup ni garo celebrate! Mini Sabai Generation! Himstar TV Karid Garna Pound Host, 32% Samba ko cashback! World Cup 2026 ko TV Season Pass, pra ek barsha ko net TV Pack! Sartharu lagu hune chan! Himstar TV, uhi celebration, Harek Generation!
22: Himstar, for a complete home. नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुहुँदै कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
16: काया कैरनमा अब खबरको सिलसिला शुरूमा अर्थतन्त्रको खबर पछिल्ला महिनामा आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरिए पनि तथ्याङ्कले अर्थतन्त्र तंग्रिन नसकेको देखाएको छ चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा 7 क्षेत्रको वृद्धिदर ऋणात्मक रहेको र अर्थतन्त्र तंग्रिन नसकेको सरकारी तथ्याङ्कले नै पुष्टि गरेको हो राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमास अर्थात कार्तिक मंगिर र पुष पुरूषको तुलनामा तेस्रो त्रैमास अर्थात माघ फागुन र चैतमा कृषि उत्पादनमूलक बसोबास तथा खाना सूचना तथा संचार वित्तीय तथा बीमा शिक्षा र अन्य गरी अर्थतन्त्रका सात क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएको हो। दोस्रो त्रैमासको तुलनामा यस वर्षको तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर 0.58% छ। गएको वर्षको तेस्रो त्रैमासमा यस्तो वृद्धिदर 0.92% थियो। गएको आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको त्यही अवधिमा देशको आर्थिक वृद्धिदर 3.51% रहने तथ्याङ्क कार्यालयको प्रक्षेपण छ। यो अवधिमा विद्युत उत्पादन तथा वितरण निक्षेप संकलन तथा ऋण प्रवाह निर्जीवन बीमा शुल्क संकलन व्यापार सेवा लगायत क्रियाकलापमा भएको वृद्धिका कारण 3.5% आर्थिक वृद्धि हुने देखिएको कार्यालयले जनाएको छ। यो वृद्धिदर गएको वर्षको तेस्रो त्रैमासको तुलनामा कम हो। गएको वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रको वृद्धिदर 4.05% थियो। सामान्यतया तथ्याङ्क शास्त्रीहरूले वार्षिक रूपमा तथ्याङ्क तुलना गर्छन्। त्रैमासिक तुलनाले वास्तविक अवस्था नदेखिए पनि अर्थतन्त्र कता जाँदैछ भन्ने संकेत दिने उनीहरूको भनाइ छ। कृषि क्षेत्र अपेक्षित रूपमा बढ़न नसकेको न्यून सरकारी खर्च मेसिनरी औजार उपकरणको आयात बढ़न नसकेको लगायत कारण यस वर्षको तेस्रो त्रैमासमा अर्थतन्त्रमा अपेक्षित सुधार नदेखिएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज रामी छानेले बताउनुभयो। नवयुवा आन्दोलनपछिको अन्तरिम सरकार न्यून पूँजीगत खर्च र राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको आत्मविश्वास नबढ़दा अर्थतन्त्रमा सुधार नभएको अर्थशास्त्री कल्पना खनालको विश्लेषण छ। तंग्रिएन अर्थतन्त्र तेस्रो त्रैमासमा सात क्षेत्र ऋणात्मक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
20: प्रसंग अझै पनि आर्थिक खबरकै, भारतले सेफगार्ड ड्यूटी संरक्षणात्मक भन्सार महसुल लगाएपछि भारततर्फ नेपालको फलाम तथा स्टील निर्यातमा गिरावट आएको छ। यसले निर्यात आमदानीमा कमी, सम्भावित रोजगारी कटौती र नयाँ दिल्लीले थप आयात प्रतिबन्धको संकेत दिइरहेका बेला आगामी दिनमा अझ ठूलो धक्का लाग्न सक्ने चिन्ता बढ़ाएको छ। गएको आर्थिक वर्षको पहिलो 11 महिनामा नेपालले भारततर्फ 15.42 अर्ब रूपियाँको फलाम तथा स्टील निर्यात गरेको थियो। चालू आर्थिक वर्षको त्यही अवधिमा निर्यात 68.67% घटेर 4.83 अर्ब रूपियाँमा सीमित भएको छ। भारतको नयाँ व्यापार नीतिका कारण नेपालले एक वर्ष भन्दा कम अवधिमै 10.59 अर्ब रूपियाँ निर्यात गुमाएको छ। यो तीव्र गिरावटले सरकारी राजस्व घट्ने र यस क्षेत्रको रोजगारी गुम्ने चिन्ता पनि थपिदिएको छ। भारतले विशेष गरी चिनिया कच्चा पदार्थ प्रयोग गरी उत्पादन गरिएका स्टील आयातमा अंकुश लगाउन थप कदम चाल्ने तयारी गरिरहेकाले नेपालको फलाम तथा स्टील निर्यातले अर्को धक्का बिहोर्नु पर्ने हुन सक्ने जोखिम अझै टरी नसकेको उद्योग सम्बद्ध जानकारहरू बताउँछन्। कान्तिपुरमा खबर छ।
16: राज्यका अंग संघ संस्थादेखि नागरिक तहसम्मको सदाचारको सीमा तोक्दै सरकारले नीति ल्याएको छ। 9 वर्ष अघि नै ल्याउने घोषणा गरिएको र मस्यौदा समेत तयार गरिएको सदाचार नीतिले अहिले आएर मूर्त रूप पाएको हो। सबै सरकारी निजी तथा गैर सरकारी क्षेत्रको सदाचार सम्बन्धी मूल र मार्गदर्शक नीतिका रूपमा सरकारले यो नीतिलाई अघि सारेको छ। समाजका सबै क्षेत्रमा सुशासनको प्रवर्धन, सुसंस्कृत समाज निर्माण, सदाचार सम्बन्धी अध्ययन अनुसन्धान र नियमनको संस्थागत व्यवस्था तथा सदाचारका नियमहरूको कार्यान्वयन, अनुगमन र स्वनियम पद्धतिको विकास गर्ने मुख्य उद्देश्य छ। प्रधानमन्त्री कार्यालयको शासकीय सुधार महाशाखाका प्रमुख सहसचिव डाक्टर भीष्म कुमार भूषालका अनुसार भ्रष्टाचार हुनै नदिन यो सदाचार नीति आएको हो। राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोक्दै सरकारले ल्यायो सदाचार नीति शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
20: विशेष अदालतले बहुचर्चित नेपाल दूरसंचार प्राधिकरणको टेडामक्स खरिद भ्रष्टाचार मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित 3 जनालाई दोषी ठहर गरेको छ। न्यायाधीशहरू हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले 5 दिनको निरन्तर सुनवाईपछि हिजो फैसला सुनाएको हो। अदालतले तत्कालीन अध्यक्ष झा, संचालक समिति सदस्य एवं कानून मन्त्रालयका पूर्व सचिव धनराज गेवाली र अर्का सदस्य टीका प्रसाद उप्रेतीलाई दोषी ठहर गर्दै 6 महिना कैद र
17: प्रत्येकलाई 50,000 रूपियाँ जरिवाना गर्ने फैसला गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले टेरामक्स खरीदमा भ्रष्टाचार भएको भन्दै 3,21,00,00,000 रूपियाँ बिगो दावी सहित 2082 जेठ एकमा मुद्दा दायर गरेको थियो। पूर्व संचार मन्त्री मोहन बहादुर बस्नेत सहित बाँकी 16 जनाले भने पूर्ण सफाई पाएका छन्। वार्षिक कार्यक्रममा नीतिगत सहमति दिएकै आधारमा मात्र मन्त्रीको संलग्नता पुष्टि नहुने भन्दै विशेष अदालतले बस्नेतलाई सफाई दिएको हो। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई, दिगम्बर झा सहित 3 जना दोषी ठहर शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
16: काया कैरनमा श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ. बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ.

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here
3: and
2: to find out what.
3: Jalan Nirdharan garne pani hamro samiti haru gathan garya huncha ni ta. Tya pani yo kura haru chai ali maja sang le prashtera aundaina ani waharle chai karyanwayan garne ho ni ta khas. Context anusar Jalan Nirdharan samiti jun basa waharle chai afno bhaugolik sthiti afno tya ko arthatantra lai chai vichar garera feri Jalan Nirdharan garnu huncha ni ta. Ra mahila पुरुषले पाउने कुराको जे छ त्यसलाई नै अलिकति निरन्तरता दिइरहेको जस्तो पनि देखिन्छ.
4: वैदेशिक रोजगारीमा जानु महिलाहरूको आकर्षण चाहिँ कस्तो देख्नुहुन्छ?
3: वैदेशिक रोजगारीमा आकर्षण त एकदमै छ. यसको अर्को आकर्षण बढ्नुको कारण भनेको फेरि देशमा केही छैन भन्ने कुरा पनि हो होइन. सुहाउँदो खालको यहाँनिर चाहिँ कामै छैन त्यही भएको भएर र धेरै महिला दिदीहरू चाहिँ नेपालमै बसेर पनि त म कहाँ सुरक्षित छु त मलाई कति धेरै पीडा छ मलाई कति धेरै भायोलेन्स छ यति धेरै डिस्क्रिमिनेसन छ भने बरु म योबाट भाग्छु बाहिर जान्छु जे होला पीडा पाइहालेँ पाइनँ भने त पैसा त कमाएर ल्याउँछु भन्ने खालको यो सोचाइले पनि धेरै महिला दिदीबहिनीहरू चाहिँ अहिले चाहिँ मजाले नै उहाँहरू निर्णय गरेर जान पनि थाल्नु भएको छ. अझै पनि मान्छेले मजाले भन्न सक्ने स्थिति धेरै महिला दिदीबहिनीलाई छैन पनि नि त विदेशमा गएर आएपछि यसलाई कसै न कसैले त केही हिंसा गरे होला भन्ने जुन हाम्रो दृष्टिकोण छ त्यसले पनि कति हदसम्म त महिलाहरूलाई खुलेआम निर्णय गरेर यो सबैसँग सहमति लिएर जान सक्ने स्थिति नै छैन. नेपालदेखि नै उहाँहरू समस्यामा पर्दै जानुहुन्छ अनि त्यसको चाहिँ वैदेशिक रोजगारीको यात्रामा पनि भयो र उहाँ पुगिसकेपछि पनि समस्या पर्ने कुराहरू हुन्छ.
4: सुरक्षित वातावरण अब आन्तरिक श्रम बजारमा होस् या बाह्य श्रम बजारमा होस् त्यसको सुनिश्चितताका लागि अब चाहिँ सरकारले के गर्नुपर्छ?
3: सरकारले चाहिँ आन्तरिक रोजगारीलाई पनि एकदमै राम्रोसँगले मिहिन रूपमा चाहिँ महिलाको जुन हाम्रो सोसल परिवेशलाई पनि मध्यनजर गरेर यस्तो विशेष ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई होइन. यो श्रममा आउनलाई चाहिँ प्रोत्साहन गर्छ एउटा. अर्को भनेको यही समान ज्यालाका कुराहरूलाई होइन र यो महिलाहरूले चाहिँ यो काम गर्न सक्दैनन् होला वा महिलाहरूको क्षमतामै जुन प्रश्न गरिन्छ त्यो खालको वातावरणहरू कानूनमा चाहिँ गरिँदैन भने पनि व्यवहारमा गरिरहेको कुराहरूलाई चाहिँ यो व्यवहारबाट पनि कसरी हटाउने होइन त्यसपछि राज्यको अलि अझ धेरै निगरानी राज्यले चाहिँ त्यसलाई चाहिँ अझ त्यो मेकानिजममा पनि काम गर्नुपर्छ जस्तो लाग्छ.
5: श्रम तथा प्रवासन विज्ञ अधिवक्ता सन्ध्या सिटौलासँग श्रम बजारमा महिलाको अवस्था चुनौती कानूनी तथा नीतिगत व्यवस्था लगायतका विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला चालू आर्थिक वर्षमा वैदेशिक अनुदान 8 वर्ष यता सबैभन्दा धेरै आएको छ. पछिल्ला वर्षहरूमा दात्री संस्थाहरूले दिँदै आएको अनुदान घट्दै आएको बेला यो वर्ष भने 8 वर्ष यताकै सबैभन्दा धेरै वैदेशिक अनुदान आएको हो. राजस्व असुली लक्ष्य अनुसार नभएको अवस्थामा अनुदान प्राप्तिले सरकारलाई थोरै भए पनि राहत मिलेको छ. महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको असार 20 सम्ममा 26 अर्ब 70 करोड़ रूपियाँ अनुदान प्राप्त भएको छ. यो वार्षिक लक्ष्यको 49.96% हो. चालू बजेटमा 53 अर्ब 44 करोड़ रूपियाँ अनुदान आउने लक्ष्य राखिएको छ. यो वर्ष सकिन अझै 10 दिन बाँकी छ. अहिलेसम्म आएको अनुदान पछिल्ला 8 वर्षमा राखिएको लक्ष्य र रकम दुवैका तुलनामा सबैभन्दा धेरै हो. वैदेशिक अनुदान 8 वर्ष यताकै धेरै शीर्षकको खबर कारोबार दैनिकले छापे.
6: मनसून सक्रिय भएसँगै देशभर धान रोपाईले तीव्रता पाएको छ. कृषि विभागका अनुसार हिजोसम्म देशभर 32.38% रोपाई सकिएको छ. मनसूनमा ढिलाइ हुँदा असार दोस्रो साता अर्थात असार 12 गते सम्म मुश्किलले 11.33% रोपाई सकिएको थियो. तर त्यस यता निरन्तर वर्षा भइरहेका कारण रोपाईमा उल्लेख्य सुधार आएको विभागको तथ्याङ्क छ. पछिल्लो 10 दिनमा मात्रै रोपाईमा 21% प्रगति भएको छ. मधेसमा तुलनात्मक रूपले रोपाईमा सुधार भएकाले पनि समग्र अवस्था सन्तोषजनक देखिएको छ.
5: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ. सुन्दै गर्नुहोला.
7: ए बुढी, तिमीले भने

0: जस्तै घर बन्यो हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9865610950।
4: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्धि।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धि। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
6: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
7: खबर, बर्खायाम सँगै विभिन्न भागमा सर्प दंशका घटना बढ़ेका छन्। गएको वैशाख र जेठमा मात्रै इटहरीको सामुदायिक सर्प दंश उपचार केन्द्रमा 284 जनाको उपचार भएको छ। दुई महिनामा सर्पले दसेका 149 महिला र 135 पुरूषको उपचार केन्द्रमा उपचार भएको हो। वैशाखमा 113 जना र जेठमा 171 जना सर्पदंशका बिरामीको उपचार भएको हो। नेपाली सेनाको इटहरीको पूर्वी पृतना मुख्यालयको एमडी डाक्टरको नेतृत्वमा यो केन्द्रबाट सेवा दिँदै आएको छ। केन्द्रमा पूर्वी तराईका सुनसरी, मोरङ, उदयपुर सँगै पहाड़ी जिल्ला संखुवा सभा, भोजपुर, धनकुटा, तेह्रथुम लगायतबाट सर्पले दसेका बिरामी उपचार गर्न आउने समुदाय स्तरबाट केन्द्र सञ्चालन गर्ने जिम्मेवारी पाएको समितिका उपाध्यक्ष राजु थापाले बताउनुभयो। केन्द्रमा 2069 सालदेखि उपचार हुँदै आएको छ। 2069 2082 सालसम्म 18,083 जना सर्पदंशका बिरामीको उपचार गरिएको तथ्याङ्क छ।
8: अब विदेशको खबर, अत्याधिक गर्मी खेपेको युरोपले यही वर्ष डढेलोको कहर समेत सामना गर्नु परेको छ। दक्षिण युरोपका पोर्चुगल, ग्रीस र स्पेनमा केही दिन यता भीषण डढेलो लागिरहेको छ। डढेलो नियन्त्रण बाहिर जाने जोखिम बढ़ेपछि सयौं अग्नि नियन्त्रक, दर्जनौ हवाई साधन र अन्तर्राष्ट्रिय सहयोग परिचालन गरिएको छ। तर पनि आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकिरहेको छैन। ग्रीसमा भने डढेलोसँगै विषाक्त धुवाँको खतरा बढ़ेपछि केही क्षेत्रमा स्थानीय बासिन्दालाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ग्रीसको दोस्रो ठूलो शहर थेम्साकोलिनिकी स्थित ओराई ओकास्ट्रो उपनगर नजिक रहेको रिसाइक्लिङ प्लान्टमा अस्ति शनिबार बेलुका शुरू भएको आगो तीव्र हावाका कारण फैलिएको थियो। त्यसबाट निस्किएको विषाक्त धुवाका कारण आसपासका 3 उपनगर र 157 अपाङ्गता भएका व्यक्तिहरू बसोबास गर्ने आवासमा सतर्कता तथा आंशिक स्थानान्तरणको सूचना जारी गरिएको छ।
7: अब खेल खबर, स्पेनले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएको छ। अन्तिम 16 अन्तर्गत गइराती भएको खेलमा पोर्चुगललाई 1 गोलले पराजित गर्दै स्पेन अन्तिम 8 पुगेको हो। पोर्चुगलसँगको खेलमा स्पेनका लागि इन्जुरी टाइममा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। सन् 2010 विश्व विजेता स्पेन यो संस्करणमा अहिलेसम्म 1 गोल पनि नखाई क्वार्टर फाइनलमा पुगेको एकमात्र टोली बनेको छ। यससँगै विश्वकप इतिहासमा लगातार 6 खेलसम्म क्लीन सीट राख्ने नयाँ कीर्तिमान पनि बनाएको छ। स्पेनले विश्वकपमा लगातार 10 घण्टा 9 मिनटसम्म गोल नखाने उपलब्धि कायम गरेको हो। युरोपियन च्याम्पियनका रूपमा विश्वकप खेलेको स्पेनले अब क्वार्टर फाइनलमा आयोजक अमेरिका वा बेल्जियम मध्ये एक टोलीसँग आउँदो शुक्रबार प्रतिस्पर्धा गर्नेछ। अहिले आयोजक अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ।
8: फिफा विश्वकपमा अहिले अमेरिका र बेल्जियम बीच खेल भइरहेको छ र खेलको पहिलो हाफको 40 मिनट चलिरहेको छ। यो अवधिसम्म अमेरिकाले एक गोल गर्दा बेल्जियमले 2 गोल गरेको छ। खेलको पहिलो हाफ चलिरहँदा बेल्जियमले 2-1 को अग्रता बनाएको हो। खेलको 9 र 33 मिनटमा बेल्जियमले गोल गर्यो भने अमेरिकाले 31 मिनटमा गोल गरेको हो। खेल चलिरहेको छ। अब केही खबर संक्षेपमा। आज कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, सुदूरपश्चिम र कर्णालीमा कम वर्षा भए पनि अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भयो। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा 50 मिलिमिटरसम्मको वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा आज हावाहुरीको पनि सम्भावना छ।
7: नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकका लागि पनि मौसमी महसुल दर सिजनल ट्यारिफ लगाउने तयारी गरेको छ। जेठ 15 आउने आर्थिक वर्ष 2083-84 को बजेट ल्याउँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले 50 युनिटमाथिको विद्युत खपतमा भ्याट लगाउने व्यवस्था गर्नुभएको हो। त्यसको चर्को आलोचना भएपछि वहाँले अन्य माध्यमबाट उपभोक्तालाई सहुलियत दिने बताउनु भएको थियो। त्यसलाई सम्बोधन हुने गरी अब घरायसी उपभोक्तालाई पनि हिउँद र वर्खाका लागि फरक फरक महसुल दर लगाउन लागि हो। त्यसमा पनि बिहान 5 बजेदेखि साँझ 5 बजेसम्म र साँझ 5 देखि 11 बजेसम्म र राति 11 बजेदेखि 5 बजेसम्मका लागि फरक फरक महसुल दर लगाउने तयारी छ।
8: राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिको निर्देशन पालना नगरे पार्टी संसदीय दलको नेता स्वतः पदमुक्त हुने प्रावधान विधानमा राखेको छ। चितवनमा भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट पारित विधानमा सभापतिको मार्ग निर्देशन नमाने संसदीय दलको नेता पद रिक्त हुने व्यवस्था गरिएको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: पछिल्लो समय पोखरामा भारतीय पाहुना आगमन उच्च छ। पाहुना आगमन उच्च हुँदा पोखरामा भारतीय सवारीको पनि उत्तिकै भीड़भाड़ छ। पाहुना लिएर आएका ती सवारी जथाभावी पार्किङ गर्दा ट्राफिक व्यवस्थापन असहज भएको, भित्री गल्लीमा ठूला आकारका सवारी रोक्दा लामो समय सड़कको आउजाउ नै रोकिने गरेको तथा तीव्र गतिमा सवारी हुइक्याउने गर्दा दुर्घटनाको जोखिम बढ़ेपछि प्रहरीले भारतीय पर्यटक सवार गाड़ीका लागि सचेतनामूलक कार्यक्रम थालेको छ।
8: नेपाल सरकारले एसियाली विकास एडीबी बैंकसँग झण्डै 16 करोड़ 50 लाख अमेरिकी डलर अर्थात करिब 25 अर्ब रूपियाँ सहुलियत ऋण लिने भएको छ। एडीबी अध्यक्ष मसातो कान्डाको नेपाल भ्रमणको क्रममा नेपाल र एडीबी बीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो। गत वर्ष एडीबीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि कान्डाको यो नेपाल भ्रमण पहिलो हो। काया कैरनमा अब पालो उखानको।
7: हारमा हरेस नखानु
8: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
7: आर्थिक गतिविधिमा सुधारको अपेक्षा गरे पनि अर्थतन्त्र अझै तंग्रिन सकेन। तेस्रो त्रैमासमा 7 क्षेत्र ऋणात्मक। भारतको व्यापार अवरोधपछि स्टील निर्यात दुई तिहाले घट्यो।
8: राज्यका अंगदेखि संघ संस्था र नागरिकसम्मको सीमा तोकेर सरकारले ल्यायो सदाचार नीति। टेरामक्स प्रकरणमा पूर्व मन्त्री बस्नेतलाई सफाई। दिगम्बर झासहित 3 जना दोषी ठहर।
7: श्रम बजारमा महिलालाई अवसर भन्दा चुनौती धेरै। क्षमतामा प्रश्न उठाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने विज्ञको सुझाव।
8: अत्यधिक गर्मीको सामना गरेको दक्षिणी युरोपमा डढेलो पनि बढ़्यो। ग्रीसमा नागरिकलाई घरभित्रै बस्न र झ्यालडोका बन्द गर्न निर्देशन।
7: र पोर्चुगललाई हराउँदै स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा आयोजक अमेरिका र बेल्जियम बीचको खेल चल्दै।
8: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिकामा रवि मिश्रले बनाउनु भएको कार्टुन आयल निगमका कर्मचारीलाई बाँड्ने गरिएको भत्तासँग सम्बन्धित छ। यहाँ निगम कर्मचारीलाई 14 थरी भत्ता लेखिएको छ। गोजी भरी पैसै पैसोले भरिएका 2 जना कर्मचारी गफगाफ गर्दैछन् अनि उनीहरू भन्दैछन् अब 15 भत्ताको अभाव खड्कियो। भत्ता व्यवस्थापनको भत्ता क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको इस्ट कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू
4: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
3: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 98562625 र 98468164145।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बेहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908161642।
8: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
1: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
1: धोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौड़ा, प्रोप्राइटर दिव्य मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
9: दीप मल्ल ठकुरी 9406041530।
10: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला?
5: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 0564141442, 9556231128, 9462614726।
2: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
11: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
12: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
13: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
12: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
13: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
12: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
12: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: नमस्कार, म डाक्टर प्रकाश आचार्य, छाला तथा कपाल रोग विशेषज्ञ। हामी मध्ये कतिपयलाई चायापोतोको समस्याले एकदमै तनाव दिइरहेको हुन्छ र म कहाँ चायापोतोको समस्या लिएर आउने कतिपयले जति उपचार गर्दा अथवा जति खर्च गर्दा पनि चायापोतो कम भएन भनेर भनिरहनु भएको हुन्छ। र म आज यसैसँग सम्बन्धित रहेर चायापोतोका आठ प्रमुख कारणहरू जसलाई हामीले कम गर्न सकियो भने चायापोतोको समस्या पनि कम गर्न सकिन्छ, यसको बारेमा कुरा गर्न गइरहेको छु। र यसका साथसाथै यो भिडियोमा मैले चायापोतो भएकाहरूले के खानेकुराहरू खाँदा राम्रो हुन्छ र के कुरा बार्नु पर्दछ भन्ने कुरा पनि जानकारी दिनेछु। प्राय धेरैलाई घामको कारण चायापोतो बढ्दछ भनेर थाहा भएको हुन्छ, त्यही भएर यो भिडियोमा मैले घाम बाहेक चायापोतो बढाउन सक्ने अन्य आठ कारणहरूको बारेमा कुरा गर्नेछु। र पहिलो कारणबाट सुरु गरौं। र पहिलो कारण हो आगो अथवा हिटर ताप्ने बानी। हामी मध्ये कतिपयको जाडोको समयमा आगो अथवा हिटर ताप्ने बानी हुन्छ, त्यस्तै गरेर कतिपयलाई पकाउने बेलामा आगो अगाडि बस्नुपर्ने हुन्छ। तर हालसालै गरिएको अध्ययनले के देखाएको छ भन्दा तातोको कारणले पोतो बढ्दछ भनेर देखाएको छ, र त्यसै कारणले हामीले सकेसम्म आगो अथवा तातोको अगाडि कम समय बसेको राम्रो हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को महत्वपूर्ण कारण भनेको सुक्खा छाला अथवा ड्राई स्किन। चायापोतोहरूका धेरै जसो बिरामीमा छाला सुक्खा भएको पाइन्छ, त्यस्तै गरेर चायापोतोका बिरामीहरूले प्रयोग गर्ने मलम अथवा औषधिहरूले पनि छालालाई सुक्खा बनाइरहेको हुन्छ। तर ड्राई स्किन अथवा सुक्खा छालामा के हुन्छ भन्दा स्किन ब्यारियर ड्यामेज हुने सम्भावना बढ्दछ, जसले गर्दा छाला इरिटेट अथवा इन्फ्लेम भएर चायापोतोको समस्या पनि बढ्न सक्दछ। त्यसैले चायापोतोका समस्या हुनेहरूले छालालाई जहिले पनि नरम बनाइराख्नु पर्दछ र यसका लागि नियमित राम्रो खालको मोइस्चराइजरको प्रयोग गर्नुपर्दछ, तातो पानीको प्रयोग अनुहारमा सकेसम्म गर्नु हुँदैन र यी कुराहरू ध्यान दियो भने चायापोतोलाई कम गर्न सकिन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको बाफ अथवा स्टिम लिने बानी। कतिपयले जाडोको मौसममा स्टिम लिने गर्नुहुन्छ, कतिपयलाई रुगाखोकी लागेर अथवा कतिपयलाई छाला नरम अथवा पोर्सहरू ओपन गर्छ भनेर स्टिम अथवा बाफ लिने बानी हुन्छ। तर हामीले अघि कुरा गरे जस्तै तातोले पोतो बढाउन सक्दछ। यसको उदाहरणको लागि कोरोना महामारीपछि धेरैजना मेरो कोरोना महामारीपछि नै मेरो पोतोको समस्या सुरु भयो भनेर आउनुभएको थियो र यसमध्ये धेरैले स्टिम अथवा बाफ लिएको पाइएको थियो। त्यसैले यस्तो बानी छ भने बन्द गरेको नै राम्रो हुन्छ। र चायापोतोको अर्को इन्ट्रेस्टिङ कारण भनेको तोरीको तेलको प्रयोग। हुन त यो कुरा इन्डियामा गरिएको एउटा अध्ययनले देखाएको हो। 2009 गरिएको उक्त अध्ययनमा चायापोतो भएका 44% पुरुष र 31% महिलाहरूले अनुहारको छालामा तोरीको तेल प्रयोग भएको पाइयो। र उक्त अध्ययनमा के भनिएको थियो भन्दा तोरीको तेलले छालालाई फोटोसेन्सिटिभ बनाउन सक्दछ, भनेको हाम्रो छालालाई घाममा निस्किँदा सेन्सिटिभ बनाउन सक्दछ, जसले गर्दा यो समस्या बढ्न सक्दछ भनेर उक्त अध्ययनमा भनिएको थियो। त्यही भएर यो कुरा पनि ध्यान दिनुपर्दछ। र चायापोतो बढाउने अर्को कारण भनेको तनाव अथवा स्ट्रेस अथवा एन्जाइटीको समस्या। स्ट्रेस अथवा तनावले गर्दा हाम्रो शरीरमा हर्मोनल इम्ब्यालेन्स गर्न सक्ने, जसले गर्दा कोर्टिसोल जस्ता हर्मोन्सहरू रिलिज हुन सक्दछन् र जसले चाहिँ पोतोको समस्या बढाउन सक्दछ। त्यही भएर चायापोतोका समस्या हुनेहरूले तनाव कम गर्नको लागि विभिन्न उपायहरू जस्तै एक्सर्साइज गर्ने, योगा गर्ने, पर्याप्त मात्रामा सुत्ने, पर्याप्त मात्रामा पानी पिउने आदि गर्नु पर्दछ। त्यस्तै गरेर अर्को कारण भनेको धेरै स्किन प्रोडक्ट्सहरूको प्रयोग। चायापोतोको समस्या हुनेहरूले सकेसम्म कम स्किन प्रोडक्ट्सहरू प्रयोग गर्नुपर्दछ र यदि कुनै पनि स्किन प्रोडक्ट प्रयोग गर्दा छाला चिलाएको छ, पोलेको छ अथवा चिटचिट भएको छ भने त्यस्तो स्किन प्रोडक्ट लगाउन तुरुन्तै बन्द गर्नुपर्दछ। यस्तो किन भन्दा यदि कुनै स्किन प्रोडक्ट लगाउँदा हाम्रो छालामा एलर्जी अथवा जलन अथवा जसलाई हामीले इन्फ्लामेसन भन्छौँ, यस्तो प्रक्रिया भयो भने त्यसले चायापोतोको समस्या बढाउन सक्छ। त्यही भएर हामीले सकेसम्म जसको चायापोतोको समस्या हुन्छ उहाँहरूले आफैले स्किन प्रोडक्ट्स रोज्नुभन्दा स्किनको डक्टर अथवा छालाको डक्टरलाई देखाएर स्किन प्रोडक्ट्सहरू चुज गरेको राम्रो हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको पिल्स अथवा गर्भनिरोधमा प्रयोग हुने खाने चक्कीहरूको प्रयोग। यस्ता पिल्सहरूमा इस्ट्रोजेन र प्रोजेस्टोरोन जस्ता हर्मोन्सहरू राखिएको हुन्छ, जुन हर्मोनले गर्दा चायापोतोको समस्या बढ्न सक्दछ भनेर पहिलेका अध्ययनहरूले देखाएका छन्। यही हर्मोन्सकै कारण प्रेग्नेन्सी अथवा गर्भको बेलामा पनि चायापोतोको समस्या कसै कसैमा शुरू हुँदछ। यस्ता हर्मोन्सहरू परिवार नियोजनका अन्य अस्थायी साधनहरूमा पनि राखिएका हुन्छन्, त्यही भएर यो कुरामा पनि ध्यान पुर्याउन जरूरी हुन्छ। त्यस्तै चायापोतो बढाउन सक्ने अर्को कारण भनेको औषधिहरूको प्रयोग। विभिन्न खालको औषधिहरू, जस्तै प्रेसरको समस्यामा प्रयोग हुने औषधि, दुखाइ कम गर्ने औषधि, नसा सम्बन्धी औषधि, कति एन्टिबायोटिक्सहरूले हाम्रो छालालाई फोटोसेन्सिटिभ बनाउन सक्दछन्, जसले गर्दा हाम्रो छाला घाममा देखियो भने पिगमेन्टेसनको समस्या देखिन सक्दछ। त्यही भएर आफूलाई कुनै औषधि सुरु गरेपछि आफ्नो पोतोको समस्या बढेको जस्तो लागेको छ भने एकचोटि आफ्नो डाक्टरसँग सल्लाह लिएको राम्रो हुन्छ। र अब कुरा गरौं, चायापोतोका समस्या भएकाहरूले कस्तो खानेकुरा खायो भने राम्रो हुन्छ र कस्तो खानेकुराहरू बार्ने। अहिलेसम्म गरिएका अध्ययनहरूले चायापोतोको खानासँग सम्बन्ध हुन्छ नै भनेर चाहिँ प्रमाणित गरिसकेका छैनन्। तर यस्तो समस्या हुनेहरूले एन्टिअक्सिडेन्ट भाइटामिन्स, जस्तै भाइटामिन ए, सी र ई भएका खानेकुराहरू, जस्तै फलफूलहरू, सागपातहरू खाएको राम्रो मानिन्छ। त्यस्तै गरेर खान नहुने अथवा कम खानुपर्ने चिजमा विभिन्न इस्ट्रोजेनिक फुड्सहरू, जस्तै गहुँ, ओट, केराउ आदिहरू कम खाएको राम्रो हुन्छ। र यसरी आज मैले हजुरहरूलाई चायापोतोका विभिन्न 8 कारणहरू र खानेकुराहरूको बारेमा जानकारी दिएँ। मलाई आशा छ यी जानकारी पाएर हजुरलाई आफ्नो समस्या कम गर्न केही भए पनि मद्दत मिल्नेछ।
1: नमस्ते, म डाक्टर कमल राज दाल, म डर्माटोलोजिस्ट एन्ड हेयर ट्रान्सप्लान्ट सर्जन, छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ। म हाल रेडियन्ट स्किन केयर एन्ड हेयर ट्रान्सप्लान्ट सेन्टर सामाकुसी काठमाडौँमा कार्यरत छु। यदि तपाईँहरूलाई पनि छाला रोग सम्बन्धी अथवा सौन्दर्य सम्बन्धी अथवा कपाल झरेको सम्बन्धी, कपाल प्रत्यारोपण सम्बन्धी अथवा यौन रोग सम्बन्धी कुनै पनि प्रकारका परामर्श चाहिएमा मलाई यहाँ सम्पर्क राख्न सक्नुहुन्छ। पोतो जसलाई अङ्ग्रेजीमा मेलाजमा भनिन्छ, यो मेलाजमाको उपचार क्रममा प्रयोग हुने 10 कमन औषधिहरूको बारेमा जानकारी दिन गइरहेको छु। साथसाथै तपाईँहरूलाई यदि पोतो सुरुमा देखिएको छ भने के गर्नु हुँदैन, जुन मिस्टेकहरू हामीले कमनली गर्छौँ, त्यो मिस्टेकहरू हामीले गर्न नहुने गल्तीहरू, त्यसको बारेमा जानकारी दिन गइरहेको छु। आउनुहोस् आजको भिडियो हामी सुरु गरौँ। सबभन्दा पहिला त यदि तपाईँहरूलाई पोतो आएको छ भने तपाईँहरूले 2 कुरा चाहिँ कहिले पनि नगर्नु होला। एउटा चाहिँ फार्मेसीमा गएर औषधि किनेर प्रयोग नगर्नु होला। फार्मेसीमा पाइने धेरै औषधिहरू तपाईँले स्क्रिनमा हेर्न सक्नुहुन्छ। यस्तो औषधिहरू चाहिँ ट्रिपल कम्बिनेसन क्रिम भन्नेमा पाइन्छ। 3 औषधिहरूसँग मिक्स गरिएको हुन्छ, हाइड्रोक्विनोन अनि एउटा स्ट्रङ खालको स्टेरोइड र ट्रेटिनोइन। हुन त यो ट्रिटमेन्टमा पनि प्रयोग हुन्छ, यसलाई कसरी प्रयोग गर्ने म तपाईँहरूलाई एकछिन बताउने छु। तर बजारमा धेरै पाइने खालको यस्ता ट्रिपल कम्बिनेसन क्रिममा चाहिँ स्ट्रङ खालको स्टेरोइड, मोमेटासोल, हेलोबेटासोल, फ्लुसिनोलोन जस्ता स्ट्रङ खालका स्टेरोइडहरू हुन्छन्। यो स्टेरोइडहरू प्रयोग गर्नाले 2-5-10 चाहिँ अलिकति पोतो कम भएको जस्तो हुन्छ, तर यसको लङ टर्ममा इफेक्ट हेर्नुहुन्छ भने स्किन एकदमै रातो हुने, धेरै रौँहरू आउने, छाला पातलो हुने, घाममा जाँदाखेरि फेस एकदमै रातो हुने, यस्तो प्रकारका इरिभर्सिबल साइड इफेक्ट, जसको पछि उपचार गरेर पनि त्यसलाई फेरि पहिलाको जस्तो नर्मल बनाउन सकिँदैन, यस्तो प्रकारका साइड इफेक्टहरू देखिन्छ। त्यही भएर बजारमा गएर तपाईँहरूले अथवा फार्मेसीमा गएर तपाईँहरूले पोतो आयो भने कहिले पनि प्रयोग नगर्नु होला, अथवा साथीले चाहिँ फलानु औषधि गरेको उसको त निको हो मैले पनि गर्छु अथवा त्यो टाइपले चाहिँ तपाईँहरूले आफ्नो पोतोको उपचार नगर्नु होला। पहिलो मिस्टेक चाहिँ यस्तो नगर्नु होला तपाईँहरूले। दोस्रो कुरा चाहिँ तपाईँहरूले के गर्नुहुन्छ पोतो आयो भने, घरेलु औषधि गर्नुहुन्छ, यो प्याजको झोल अथवा आलुको झोल अथवा विभिन्न प्रकारका आयुर्वेदिक औषधिहरू अथवा यो भनौँ न घरेलु औषधिहरू धेरै प्रयोग गर्नुहुन्छ। यसको 2 इफेक्ट हुन्छ। पहिलो कुरो त पोतो त जाँदैन, त्यो आफ्नो ठाउँ सधैँ छ। दोस्रो कुरा चाहिँ के गर्छ भने यसले स्किन इरिटेसन गराउँछ। स्किन इरिटेसन भयो भने चाहिँ त्यसबाट चाहिँ मेलानिन भन्ने जुन पिगमेन्ट हुन्छ, जसले पोतोको बढाउने काम गर्छ अथवा पोतो ल्याउने काम गर्छ, यो मेलानिनको प्रडक्सन चाहिँ झन् धेरै बढ्छ, जसले गर्दा पोतो निको हुने त कहाँ कहाँ यो घरेलु ट्रिटमेन्टहरू धेरै गर्नुभयो अथवा एकदमै त्यो चाहिँ नजानेर चाहिँ हुन्छ नि धेरै प्रयोग गरिन्छ, त्यस्तो भने झन् पोतो झन् बढ्छ। त्यही भएर घरेलु उपचार पनि नगर्नु होला, र अर्को कुरो बजारमा गएर औषधि पनि किनेर प्रयोग नगर्नु होला। तपाईँहरूलाई पोतो आएको छ, सुरुवाती अवस्था छ भने चिकित्सकका गएर आवश्यक ट्रिटमेन्ट चाहिँ तपाईँहरूले लिनुहोला. अब म तपाईँहरूलाई एक्ज्याक्ट हामीले ट्रिटमेन्ट चाहिँ के प्रयोग गर्छौँ त्यसको बारेमा जानकारी दिने गइरहेको छु. अब औषधि चाहिँ पहिलो औषधि नम्बर वान औषधि चाहिँ हाइड्रोक्विनोन बजारमा सजिलैसँग पाइन्छ. 2% र 4% कन्सन्ट्रेसनमा यो चाहिँ हाइड्रोक्विनोन पाइन्छ. अहिलेसम्म पोतोमा जति पनि रिसर्चहरू भएको छ, जति पनि स्टडीहरू भएको छ, यो स्टडीले चाहिँ हाइड्रोक्विनोन चाहिँ सबभन्दा इफेक्टिभ र सबभन्दा असरदार औषधि चाहिँ हाइड्रोक्विनोन भनेर रिसर्चहरूले देखाएको छ. तपाईँहरूले पनि हाइड्रोक्विनोन प्रयोग गर्न सक्नुहुन्छ. ट्रिपल कम्बिनेसन पनि आउँछ, यो हाइड्रोक्विनोन ट्रेटिनोइन र अर्को कुनै खालको स्टेरोइड मिक्स भएर यो खालको औषधि आउँछ. प्रयोग गर्नै नहुने होइन, तपाईँहरूले 2-5 दिनसम्म प्रयोग गर्न सक्नुहुन्छ, तर त्यहाँभन्दा धेरै चाहिँ तपाईँहरूले प्रयोग गर्नु हुँदैन. र हाइड्रोक्विनोन प्लेन हाइड्रोक्विनोन हाइड्रोक्विनोन मात्रै अरूसँग मिक्स नभएको हाइड्रोक्विनोन चाहिँ तपाईँहरूले भनौँ न 6 महिना 8 महिना वर्ष दिनसम्म पनि प्रयोग गर्न सक्नुहुन्छ. मेरो आफ्नो अनुभव चाहिँ लामो समयदेखि पोतोको बिरामीहरूको मैले उपचार गरिरहेको मेरो आफ्नो अनुभवले चाहिँ के भन्छ भने तपाईँले 2% वा 4% हाइड्रोक्विनोन क्रिम बजारबाट किनेर ल्याउनुहोस्. त्यसमा चाहिँ 1% हाइड्रोकोर्टिसन एक एक भाग मिक्स गरेर जुन ठाउँमा पोतो आएको छ त्यो ठाउँमा लगाउनुहोस्. 1.5-2 महिनामा पोतो धेरै मात्रामा कम हुन्छ. तपाईँले ट्रेटिनोइन भन्ने क्रिम स्क्रिनमा देख्न सक्नुहुन्छ, तपाईँहरू त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ. त्यो मिक्स गर्नलाई 3 मिक्स गरेर लगाउन पनि सक्नुहुन्छ, तर साइड इफेक्ट अलिकति कम हुने र बढी असरदार चाहिँ मेरो आफ्नो अनुभवमा चाहिँ हाइड्रोक्विनोन र हाइड्रोकोर्टिसनको कम्बिनेसनले धेरै राम्रो रिजल्ट मैले दिएको देखेको छु. यो तपाईँहरूले लामो समयसम्म प्रयोग पनि गर्न सक्नुहुन्छ. अब अन्य लगाउने औषधिहरू कुरा गर्दा चाहिँ ट्रानेजेनिक एसिडको क्रिम अथवा सिरम पाइन्छ. तपाईँले बेलुका बेलुका पोतोमा प्रयोग गर्न सक्नुहुन्छ. अथवा कोजिक एसिड अथवा आर्बुटिन एजिलाइक एसिड क्रिम जुन छ यो चाहिँ प्रेग्नेन्सीमा पनि हामीले प्रयोग गर्न मिल्छ. यो एजिलाइक एसिड ग्लाइकोलिक एसिड यस्तो खालको क्रिमहरू चाहिँ बजारमा सहज रूपमा किन्न पाइन्छ. यी औषधिहरूको साइड इफेक्ट लगभग साइड इफेक्ट छैन. यदि सही ढङ्गमा प्रयोग गरियो भने साइड इफेक्ट आउँदैन. यस्तो प्रकारको क्रिमहरू पनि तपाईँहरूले के लगाउन सक्नुहुन्छ अथवा कम्बिनेसनमा पनि पाइन्छ. ट्रानेजामिक एसिड, आर्बुटिन, कोजिक एसिड यस्ता क्रिमहरू भएको कम्बिनेसन गरेकोवाला क्रिम पनि पाइन्छ. अथवा सिरम पनि बजारमा सजिलैसँग पाइन्छ. तपाईँहरूले यो क्रिमहरू ल्याएर प्रयोग गर्न सक्नुहुन्छ. विशेष गरी

0: सक्नुहुन्छ, तर कृपया औषधि यो खाने औषधि प्रयोग गर्नुभन्दा पहिला चाहिँ तपाईँहरूले चिकित्सकको सल्लाह लिएर मात्रै खाने औषधि प्रयोग गर्नुहोला। अर्को ट्रिटमेन्ट मोडालिटी चाहिँ केमिकल पिलिङ हो। दुई हप्ता तीन हप्ताको डिफरेन्समा तपाईँहरूले पाँच छवटा यो पिलिङको सेसनहरू लिनुभयो भने यसले पनि पोतो धेरै कम गर्दछ। ग्लाइकोलिक एसिड, स्यालिसाइलिक एसिड, टिसिए, म्यान्डेलिक एसिड अथवा एलो पिल जस्ता विभिन्न प्रकारका केमिकल पिल्सहरू पाइन्छ। यो केमिकल पिल्स भने तपाईँहरूले रेगुलर चिकित्सकको सल्लाहमा रहेर यदि लिनुभयो, दुई तिन हप्ता ग्यापमा लिनुभयो भने यसले पोतो पनि धेरै कन्ट्रोल गर्छ, पहिलो कुरो। दोस्रो कुरो, तपाईँहरू ट्रिटमेन्ट अन्य ट्रिटमेन्ट लिइरहनु भएको छ र मेन्टेनेन्सको लागि पनि पिलिङ लिन सक्नुहुन्छ, अथवा स्टार्टिङदेखि नै तपाईँहरूले पिलिङको ट्रिटमेन्ट चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ। अब धेरै उपचारहरू, खाने औषधि, लगाउने औषधिहरू गरेर तपाईँहरू गएन भने तपाईँहरूले लेजर पनि ट्राई गर्न सक्नुहुन्छ। क्यु स्विच एन्टियाग लेजर अथवा इको लेजरले पोतोमा धेरै इफेक्टिभ देखिएको छ। यस्तो खालको लेजर भने तपाईँहरूले प्रयोग गर्न सक्नुहुन्छ। अर्को ट्रिटमेन्ट मोडालिटी चाहिँ पिआरपी अथवा प्लेटलेट रिच प्लाज्मा, पिआरपीको इन्जेक्सन पनि तपाईँहरू जुन ठाउँमा पोतो छ त्यो ठाउँमा इन्जेक्सन लिन सकिन्छ। पहिला शरीरबाट ब्लड निकाल्ने, 15-20 ml ब्लड निकालेर त्यसलाई एउटा मेसिनमा हेरेर सेन्ट्रिफ्युज गरेपछि प्लेटलेट रिच भएको प्लाज्मा निस्किन्छ। त्यो प्लाज्मा चाहिँ जुन ठाउँमा पोतो छ त्यो ठाउँमा चाहिँ पिआरपी इन्जेक्सन गर्न सकिन्छ, अथवा पिआरपीसँग माइक्रो निडलिङ सँगसँगै होइन, पिआरपी विथ माइक्रो निडलिङ पनि लिन सकिन्छ। एक सेसन लिएर त हुँदैन, मल्टिपल सेसन तपाईँले ट्रिटमेन्ट लिनुभयो भने पिआरपी विथ माइक्रोनिडलिङ अथवा पिआरपीले मात्रै पनि यो पोतो धेरै कम भएको अध्ययनहरूले देखाएको छ। अब लास्टमा यो दशौं ट्रिटमेन्ट हो। दशौं चाहिँ के छ भने तपाईँहरूलाई अरू सपोर्टिभ ट्रिटमेन्ट, अब के गर्नु पर्यो त भन्दा तपाईँले सपोर्टिभ ट्रिटमेन्ट पनि लिनु पर्यो। ट्रिटमेन्ट मात्रै लिएर, औषधि मात्रै खाएर अथवा लाएर मात्रै पोतो निकाउँदैन। सपोर्टिभ ट्रिटमेन्टमा चाहिँ नम्बर वान तपाईँहरूले सन प्रोटेक्सन होइन, घामबाट जोगाउनको लागि सन, एउटा राम्रो खालको सन प्रोटेक्सन दिने सनब्लक तपाईँहरूले प्रयोग गर्नु पर्यो। आफ्नो स्किन टाइप हुन्छ, ओइली छ कि ड्राई छ कि सेन्सिटिभ छ कि, आफ्नो स्किनको टाइप हेरेर तपाईँहरूले सनब्लक प्रयोग गर्नुपर्छ। मेरो च्यानलमा एउटा सनब्लक सम्बन्धी भिडियो पनि छ, तर त्यसको चाहिँ लिङ्क म तपाईँलाई डिस्क्रिप्सनमा दिन्छु। कृपया त्यो हेरेर आफूलाई कस्तो प्रकारको सनब्लक चाहिन्छ, कति एसपिएफको सनब्लक चाहिन्छ त्यो हेरेर तपाईँहरूले प्रयोग गर्नुहोला। त्यसै गरी तपाईँहरूले स्किनमा एन्टी अक्सिडेन्टको रूपमा भाइटामिन सी पनि लगाउन सक्नुहुन्छ। विशेष गरी बिहानको समयमा भाइटामिन सी मोइस्चराइजरभन्दा अगाडि भाइटामिन सी चाहिँ तपाईँले 4-5 सफा, 1-2-3-4-5 होइन, 5 सफालाई हल्का भाइटामिन सी मसाज गर्नु, त्यसपछि मोइस्चराइजर अनि सनब्लक तपाईँहरूले यो प्रयोग गर्नुपर्छ। अन्य क्रिमहरू जस्तो तपाईँहरूले नायसिनामाइड पनि को सिरम आउँछ त्यो पनि प्रयोग गर्न सक्नुहुन्छ, अथवा ट्रान्जेमिकको सिरमहरू मैले अगाडि पनि भनिहालेँ। यस्तो प्रकारका ट्रिटमेन्टहरू पनि तपाईँहरूले प्रयोग गर्नुपर्छ, तर मेन चाहिँ तपाईँहरूले सनब्लक एउटा प्रयोग गर्ने र एन्टी अक्सिडेन्टहरूमा तपाईँहरूले भाइटामिन सीको प्रयोग बिहान बिहान स्किनमा गर्नुभयो भने यसले पनि पोतोलाई कम गर्न धेरै हेल्प गर्छ। तर अन्तिममा म तपाईँहरूले एउटा कुरा के पनि भन्छु भने पोतोको ट्रिटमेन्ट चाहिँ एकपटक दुईपटक पोतो ट्रिटमेन्ट गरेर सधैँभरिलाई निको हुन्छ अथवा फेरि बल्झेर आउँदैन भन्ने त्यस्तो भ्रममा नपर्नुहोला। कसैले यदि त्यस्तो कुराहरू गर्नुभएको छ भने त्यसमा यकिन पनि नगर्नुहोला। पोतोको ट्रिटमेन्ट अलिकति जटिल छ, कम्प्लेक्स छ, रिकरेन्स हुने अथवा बारम्बार बल्झिरहने सम्भावना हुन्छ। तपाईँहरूले त्यही हिसाबले चाहिँ आफूले पहिला बुझ्नुपर्छ, एकपटक ट्रिटमेन्ट गरेर जाँदैन भन्ने आफ्नो दिमागमा कम्ती मात्र तपाईँहरूले त्यो राख्नुपर्छ र त्यही अनुसार तपाईँहरूले विभिन्न प्रकारका मैले लेखेको भनेको औषधिहरू तपाईँहरूले लगाउनु भयो र यो लास्टको जुन सपोर्टिभ ट्रिटमेन्ट छ भाइटामिन सी अथवा सनब्लक यस्तो खालको चाहिँ यो सपोर्टिभ ट्रिटमेन्टहरू लिनु भने पोतो कमै नहुने समस्या चाहिँ पक्कै पनि होइन।
1: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 98678867।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि

0: जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903969।
3: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
4: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्र भित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
4: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
7: अब सुन्नुहोस् पूरा समाचार।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
7: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
7: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
7: मध्यपान र धूम्रपान सेवन नगरौं,
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98 165 95 301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841549304।
14: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। समाचार अब विस्तारमा सुन्नुहोस्। सभामुख डोलप्रसाद डीपी अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। हिजो बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्ने जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई दिँदै आएको खाना बन्द गरेको छ। सरकारले काठमाडौँ उपत्यका विभिन्न सुकुम्बासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यस्तै सरकारले लजमा राखेका सुकुम्बासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेको क्यान्टिन संचालकहरूले हिजो वा हालसम्म खाना दिएका छन्। सरकारले होल्डिङ सेन्टर छाडेर सुव्यवस्थापन गर्नका लागि यसअघि शुरूमा असार 12 गतेसम्मको समय दिएको थियो, त्यसपछि 19 गतेसम्मका लागि समय थपेको थियो। सरकारले सुव्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँको दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्ममा खर्च बुझ्न भनेको छ। त्यसका लागि निवेदन दिने समय हिजो अन्तिम रहेको थियो। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणको अवसरमा 25 अर्बको ऋण सम्झौता भएको छ। एडीबीसँग नेपालले 16,50,00,000 अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको छ। अर्थमन्त्री डाक्टर सोरिङ वाग्ले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न रकम बराबरको सहुलियतपूर्ण ऋण लिने बारे सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव डाक्टर घनश्याम उपाध्याय र एडीबीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनु कुशवाले हस्ताक्षर गर्नुभएको छ। नेपाल एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना र दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग तथा आपूर्ति व्यवस्थापन सुधार कार्यक्रमका लागि सो ऋण परिचालन गर्न लागेको हो। अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार ढल व्यवस्थापन सम्बन्धी आयोजनामा 11,50,00,000 अमेरिकी डलर र आपूर्ति व्यवस्थापनसँग सम्बन्धित आयोजनामा 5,00,00,000 अमेरिकी डलर ऋण लिएको छ। स्थानीय तहका खानेपानी र ढल व्यवस्थापनको कृत पूर्वाधार निर्माणमा यो रकम परिचालनको लक्ष्य रहेको छ। साथै भन्सार कार्य प्रक्रिया र लजिस्टिक सेवा आधुनिकीकरणमा दोस्रो ऋण सम्झौता बाबतको रकम खर्च गरिनेछ। कार्यक्रममा अर्थमन्त्री डाक्टर वाग्लेले नेपालको विकासमा एसियाली विकास बैंकबाट प्राप्त सहायताको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा यो साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ। चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल सीओडी फलमा ढुसीजन्य रोगको संक्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट आएको छ। जिल्लाका अधिकांश ड्रागन फार्ममा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार जिल्लामा 24 हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेतीमध्ये धेरैजसोमा ढुसीजन्य रोगको संक्रमण देखिएको छ। उनले कोलेटोट्रिजम नामक ढुसीका कारण फलमा स्त्री रोग लाग्ने जनाएका जानकारी दिनुभएको छ। उक्त रोगका कारण फल पहेलिने, दानामा खैरा थोप्ला देखिने, फल कालो हुँदै चाउरिने तथा अन्ततः फुट्ने समस्या देखा पर्ने गर्दछ। रोगको प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उहाँको भनाइ छ। बिरूवामा रोगको लक्षण देखिने बित्तिकै प्रति लिटर पानीमा 2 ग्राम कपर अक्सक्लोराइड मिसाएर छर्कन उपयुक्त हुने उहाँले बताउनु भएको छ। बिरूवा रोप्दा चोटपटक नलागेका स्वास्थ्य र रोगमुक्त बिरूवा मात्र छनौट गर्नुपर्नेमा पनि उहाँले जोड़ दिनु भएको छ। चितवनमा हाल 24 हेक्टर क्षेत्रफलमा ड्रागन फल खेती हुँदै आएको छ भने वार्षिक करिब 288 मेट्रिक टन उत्पादन हुने गरेको कृषि विकास कार्यालयको तथ्याङ्कमा रहेको छ। पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर देवेन्द्र अधिकारीले सोमबार हिजो पदभार ग्रहण गर्दै शैक्षिक क्यालेण्डरको पूर्ण पालना र परीक्षा सकिएको 30 दिनभित्र नतिजा प्रकाशन गर्ने घोषणा गर्नुभएको छ। पोखरा 3:30 खुदीस्थित विश्वविद्यालयको केन्द्र कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्ट अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ लैजाने प्रतिबद्धता जनाउनु भएको छ। विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिलाई समयबद्ध बनाउन एकीकृत प्रणाली विकास गरी एउटै प्लेटफर्मबाट सूचना र सेवा उपलब्ध गराइने उहाँले बताउनु भएको हो। गुणस्तरीय शिक्षाका लागि न्यूनतम शैक्षिक मापदण्ड कडाईका साथ लागू गर्ने नीति अधिकारीले अघि सार्नु भएको छ। विश्वविद्यालयलाई सरकारी अनुदानमा मात्र निर्भर नराखी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि सरकारवालाको विश्वास जित्नुपर्ने उहाँले जोड़ दिनुभएको छ। पोखरा दुवै उडान गर्ने घोषणा गरेको फ्लाई दुवैले सन् 2027 मार्च 26 सम्मको उडान तालिका सार्वजनिक गर्दै बुकिङ खुला गरेको छ। कम्पनीले दीर्घकालीन रूपमा पोखरा दुवै उडान सञ्चालन गर्ने लक्ष्यसहित अग्रिम बुकिङ खुला गरिएको हो। फ्लाई दुवैका नेपालस्थित जनरल म्यानेजर नवराज शाहीले शुरूमा भदौ 7 गतेदेखि 1 महिनासम्म दैनिक 1 उडान गर्ने घोषणा भए पनि पोखरा उडानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने तयारी भइरहेको बताउनु भएको छ। पोखरा दुवै उडान सफल बनाउन पोखरा उद्योग वाणिज्य संघसँग सहयोगको आग्रह गर्न आयोजित कार्यक्रममा उहाँले यस उडान मार्फत पोखराबाट दुवै हुँदै लन्डन, न्यूयोर्क, टोकियो लगायत 260 भन्दा बढी अन्तर्राष्ट्रिय गन्तव्यमा सहज रूपमा पुग्न सकिने बताउनु भएको छ। तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको हिजो बसेको बैठकले आवश्यक सबै मापदण्ड पूरा भएपछि तनहुँलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। यसअघि जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिसकेका थिए। स्वास्थ्य संस्थाको नियमित निगरानी, खोप सेवाको प्रभावकारी सञ्चालन र छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउने अभियानका कारण यो उपलब्धि हासिल भएको जनाइएको छ। तथ्याङ्क अनुसार तनहुँमा 15 महिना मुनिका 3,421 जना र 16 देखि 59 महिनासम्मका 10,759 जना बालबालिका नियमित खोप सेवाबाट लाभान्वित भएका छन्। जिल्ला खोप समन्वय समितिले आगामी दिनमा पनि पूर्ण खोपको अवस्थालाई निरन्तर कायम राखिने जनाएको छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीलाई यस वर्ष पनि भव्य रूपमा मनाइने भएको छ। भानु नगरपालिका र भानु जन्मस्थल विकास समितिले असार 27 देखि 29 गतेसम्म 3 दिन विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजन गर्ने भएका हुन्। भानु नगरपालिकाका प्रमुख तथा भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्द राज त्रिपाठीको अध्यक्षतामा बसेको समितिको बैठकले 3 दिने कार्यक्रमको तयारीलाई अन्तिम रूप दिएको बताउनु भएको छ। कार्यक्रम अन्तर्गत पहिलो दिन असार 27 गते भानुभक्त सम्बन्धी शैक्षिक तथा बौद्धिक कार्यक्रम प्रभात फेरी र विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिनेछ। दोस्रो दिन असार 28 गते भानुभक्त रामायण वाचन तथा वाचन प्रतियोगिता हुनेछ भने साँझ साहित्यकार कवि र स्रष्टाको सहभागितामा विशेष कविगोष्ठी आयोजना गरिने समितिले जनाएको छ। मुख्य दिन असार 29 गते बिहान भानुभक्तको शालिगमा माल्य अर्पण सहित झाँकी प्रदर्शन गरिनेछ। त्यसपछि कविता वाचन भानुभक्त आचार्यको जीवन, व्यक्तित्व र कृतित्वमाथि विशेष सफल तथा भानु जन्मस्थलको संरक्षण प्रवर्धन र प्रचार प्रसारका विषयमा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिनेछ। नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा साहित्यप्रतिको आकर्षण बढ़ाउने उद्देश्यसहित भानु जन्म जयन्ती मनाउन लागि आयोजकले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनसँगै देशका विभिन्न भागमा मुसलधारे वर्षा र चट्याङको सम्भावना रहेको बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखा अनुसार यो वर्ष बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ। सुदूरपश्चिममा भने धेरै भारी वर्षा हुन सक्ने अनुमान छ। पहाड़ी क्षेत्रमा पहिरो जाने र सड़क अवरूद्ध हुने जोखिम बढ़ेको छ। तराईमा भने आकस्मिक बाढ़ी र डुबानको खतरा देखिएको छ। विभागले विशेष सतर्कता अपनाउन सबैमा आग्रह गरिसकेको छ। यही जोखिमलाई ख्याल गर्दै गण्डकी प्रदेशका सुरक्षा निकाय र सरकार हाई अलर्टमा बसेका छन्। मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको सम्भावित क्षति कम गर्न सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। नदी तटीय क्षेत्रका बासिन्दा सवारी चालक र सड़क मार्ग प्रयोग गर्ने यात्रीलाई नियमित रूपमा मौसम अपडेटको सम्पर्कमा रहन भनिएको छ। मेघगर्जन र चट्याङ परेका बेला घरभित्र सुरक्षित बस्न र बाढ़ीको जोखिम भएका हुँचा ठाउँबाट सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीका कारण मृत्यु हुनेको संख्या 500 जना भन्दा बढ़ी पुगेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ। संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले सोमबार हिजो राति जारी गरेको अध्यावधिक तथ्याङ्क अनुसार गत मे महिनाको मध्यतिर महामारी घोषणा भए यता कंगोमा 1161 जना संक्रमित भएका हुन् जसमध्ये 506 जनाको मृत्यु भएको छ। छिमेकी देश युगाण्डामा पनि 2 जनाको मृत्यु भएको हो। अवस्था अपेक्षाकृत स्थिर रहेको र 20 जना संक्रमित मध्ये 16 जना निको भएका छन्। कंगोको तथ्याङ्क अनुसार यो महामारी संक्रमित मध्येबाट भएको मृत्यु दर 32% रहेको छ। 254 जना बिरामी निको भएका छन्। घातक ज्वरोका 354 जना शंकास्पद बिरामीहरूको अनुसन्धान भइरहेको छ। उक्त पूर्वी कंगोमा फैलिएको यो महामारी 4 प्रान्तमा पुगेको हो तर मुख्य रूपमा इटुरी प्रान्तमा केन्द्रित छ। मुण्डी भुग्यो प्रजातिको इबोलाबाट यो महामारी फैलिएको हो जसका लागि अहिलेसम्म कुनै स्वीकृत खोप वा उपचार उपलब्ध छैन। मुण्डी भुग्यो इबोलाका 2 सम्भावित उपचारको परीक्षण गत बिहिबारदेखि कंगोमा शुरू भएको छ। यो परीक्षणमा मोनोक्लोनल एन्टीबडी एमबीपी 134 एन्टीभाइरल औषधि रिमडेसिभिरको एकलै तथा संयोजनमा सुरक्षा र प्रभावकारिता जाँच गरिँदैछ। अन्तिममा खेल समाचार। एसियन फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ अमेरिकामा हिजो अमेरिकामा मंगलबार आज बिहान सम्पन्न भएको खेलमा स्पेनले पोर्चुगललाई 1-0 पराजित गर्दै क्वार्टर फाइनलको भिडन्त सुनिश्चित गरेको छ। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो। 91 मिनटमा स्पेनका मिकेल मेरिनोले गोल गर्नुभएको थियो। जारी विश्वकपमा स्पेनले हालसम्म कुनै पनि खेलमा गोल खाएको छैन। पोर्चुगलसँगको खेलमा पनि त्यस्तो निरन्तरता पाएको हो। स्पेनले अमेरिका र बेल्जियमको खेलबाट तय हुने विजेतासँग क्वार्टर फाइनल खेल्ने भएको छ। हवस् सैनिक खबरहरूसँगै बिहान 7 बजेको ढोरबराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
15: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
17: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
18: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
19: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
18: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
20: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
21: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
22: दिदी पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0656905065, मोबाइल 9816634372।
23: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
26: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भोज बहादुर सुनार,
25: मोबाइल 9805535537।
27: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
28: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
27: हस् मम्मी।
29: मैले सुने छोरी, ल जाम हिँड।
28: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
23: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
19: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई, साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
23: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
30: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
31: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
30: ए हो र, ल त ल।
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560-21692।
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हॉस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493, 552-494, 582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
6: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
7: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
6: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
7: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुवर्ण अवसर।
10: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
10: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
10: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
10: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
10: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
10: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
12: ओम भगवती मेटल एंड स्टील उद्योग लाई छिटो अनी गुणस्तर का सामान पाउना लाई गाछे पानी मा मेटल स्टील फन पर्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
13: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
14: हामी कहाँ सटर च्यानल गेट ट्रस्ट निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
13: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
14: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856601013 9067629794
15: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
16: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
15: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
16: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
15: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
16: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9846061209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
17: हजुर दान गरौ
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
16: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
17: त्यसैले दान गरौ सकेको गरौ सबैले गरौ
15: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो
18: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
19: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
18: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
20: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
16: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
20: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856661136 र 9151166
16: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
13: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
16: ओके ल डन
13: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
16: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
13: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9560285443 र 9417007787
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
21: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
21: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
22: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
23: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
24: यही असार 27 गते शनिबार
23: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
25: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
23: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
25: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
24: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
26: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
23: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
27: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
22: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065414377, मोबाइल 9556044343।
28: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
5: कहाँ जाने
6: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट मयाम चिसापानी
5: अनि बीचमा नझर्ने
6: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
5: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम
7: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9225552663

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
1: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
1: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
1: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, पीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
5: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
4: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
5: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
6: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
6: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848883522।
7: XY3.8 अन्तर्मनको आवाज।
8: स्टुडियो साइट
9: अहिले बिहानको 8 बज्यो।
10: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: कहिले भरियाको सुस्केर बस्छ, कहिले गाइने दाईको मन दुख्ने कला, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हुँदै गाउँ घर उकाली ओह्रालो भन्जेन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
12: कार्यक्रम लोक भाका
11: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्कार अनि हार्दिक नानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत www.radio.com लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेका छौं र आजको श्रृंखलामा रहेर चाहिँ तपाईँहरूको रुचाईमा रहेका भागहरूलाई स्थान दिनेछौं साथै आफ्ना साथीभाइ आफन्तहरूलाई सम्झना स्वरूप चाहिँ केही सन्देश मेसेजमा पठाउन सक्नुहुनेछ। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौं, त्यहाँ गएर कमेन्ट गर्न सक्नुहुनेछ। यदि कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छोड्न मन छ भने चाहिँ हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु एकदमै सुमधुर अनि मिठो भाका रहेको छ, भर्खरै मात्र बजारमा आएको नयाँ भाका म पल्टनमा सानो बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ दिपेन्द्र खत्री अनि आशा बिसीको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, म पल्टनमा सानो बोलको निकै नै सुमधुर अनि मिठो भाका रहेको थियो। कार्यक्रम स्थान दिइसकेकी छु। यसमा चाहिँ आवाज रहेको थियो दिपेन्द्र केसी अनि आशा विशीको निकै मिठो भाका रहेको थियो। पक्कै पनि हाम्रो श्रोता साथीहरूलाई मन पर्यो होला, सुनिरहनु भएको छ होला र कमेन्ट पनि गर्न सक्नुहुनेछ। आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर हजुरहरूको रोजाईमा रहेको भाकालाई चाहिँ कार्यक्रम स्थान दिनेछौ। आफूलाई मनपर्ने कुनै भाका सुन्न चाहनुहुन्छ भने आफ्नो साथीभाइलाई सम्झन स्वरूप केही सन्देश छान्न चाहनुहुन्छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हामीले हाम्रो फेसबुक पेजमा चाहिँ स्टाटस हालिसकेका छौँ, त्यहाँ गएर कमेन्ट गर्नुहोला। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिने नै छौँ भन्दै अहिलेको लागि भने हामीलाई चाहिँ साथीहरूले कमेन्ट गरिसक्नु भएको छ। म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई कमेन्ट गर्नुभएको छ सुशीलाजीले, उहाँले चाहिँ लेख्नु भएको छ, हेलो नमस्ते, म ध्यान धनथोकबाट सुशीला। बज्ने गीत भन्नुपर्दा देउरालीमा फूलपाती धजा छ भन्ने गीत बजाइदिनु न। साथी भन्नुपर्दा दिपसन रोशनी आयांस आयन सुमित्रा सन्तोषी अल भन्नुभएको छ। धन्यवाद सुशीलाजी कमेन्टको लागि। पक्कै पनि म हजुरको रोजाईमा रहेको भाकालाई चाहिँ कार्यक्रममा स्थान दिनेछु, अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला। यसै गरी हामीलाई खड्ग राजुजीले चाहिँ नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि, सुनेर साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। यसै गरी हामीलाई चाहिँ कुमार श्रेष्ठजीले चाहिँ धेरै पछि कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नु भएको छ, सृष्टि बहिनी नमस्ते, आरामै हुनुहुन्छ? म राजकुमार श्रेष्ठ, ब्रेथ नेपाल ट्रेकिङ प्राइभेट लिमिटेड लेक साइडबाट हो। अब बस्ने गीत घाँसेपानीमा बस्ने मेरो मुटु गोमा कुमारी श्रेष्ठ, जन्मदिने आमा पानमती श्रेष्ठ र सबैको प्यारो नाति गभर्नमेन्टलाई सुनाउन चाहन्छु। ल थ्याङ्क यू, हेभ अ ग्रेट डे बहिनी भन्नुभएको छ। धेरै भन्दा धेरै धन्यवाद कुमारजीलाई यति मिठो कमेन्टको लागि। धन्यवाद र सधैँसरी नै माया गरेर कमेन्ट गर्दै गर्नुहोला र हजुरको दिन पनि शुभ रहोस्, राम्रोसँग चाहिँ आफ्नो काम कार्य गर्नुहोला भन्न चाहन्छु। र भ्याएसम्म चाहिँ सुनेर पनि साथ दिनुहोला। अरू साथीहरूले पनि यसरी नै कमेन्ट गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका सुन्न चाहनुहुन्छ भने या आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छान्न चाहनुहुन्छ भने पनि कमेन्ट गर्न सक्नुहुनेछ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अलिको लागि भने हाम्रो सुशीलाजीको रोजाईमा रहेको देउरालीलाई फूलपाती धजा छ बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ कालिका रोका मगर अनि मनसुदन थापा मगरको। अलिको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, देउरालीलाई फूलपाती धजा छ, मायाहरूलाई मनभित्र सजा छ, निकै नै रमाइलो भाका रहेको थियो। कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूलाई मन पर्यो होला, सुनि पनि रहनु भएको छ होला, र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला भन्न चाहन्छु। फेरि पनि हामीलाई एकजना साथीले चाहिँ कमेन्ट गर्नुभएको छ, म चाहिँ त्यो कमेन्ट पढ्नतर्फ आइरहेको छु। हामीलाई चाहिँ गफारी केटी अर्थात स्मृतिजीले कमेन्ट गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, फूल जस्तो चुखो जोबान भन्ने गीत आइदिनुहोस् न लवली सिस। गुड मर्निङ, ओम जय जय ओम दर्शन हजुर भन्नुभएको छ। धन्यवाद स्मृतिजीलाई कमेन्टको लागि। पक्कै पनि म हजुरको जाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिनेछु। सुनेर साथ दिँदै गर्नुहोला, र अन्य साथीले पनि कमेन्ट गर्न सक्नुहुनेछ, कमेन्ट गर्दै गर्नुहोला भन्दै स्मृतिजीको जाइमा रहेको फूल जस्तो छु खोजो भान बोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। र भाका सँगसँगै चाहिँ हामी छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि पुनः उपस्थित हुनेछौ। त्यतिसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनका आवाज सुन्दै गर्नुहोला है त।

0: 101.8 अन्तर्मन को आवाज
1: होइन है आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98114553305।
4: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
5: काममा अलि सघाउँछ कि भनेर नि।
4: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
6: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
13: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार। पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
12: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
13: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
12: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
13: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
14: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
15: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
12: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श दिई मौकाको फाइदा लिनुहोला।
15: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 065414233, मोबाइल 98678168।
16: सुन गाउँ घर तराई शहर सुन हरियाली पाख पखेरा सुन
17: अहिले के सुन्ने भनेको
18: थाहा छैन र हाम्रो बेलचौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
17: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
18: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
17: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
18: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
19: Admission open.
20: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
19: 24th years of academic excellence in management.
20: Bachelor program.
19: 4 years program of Bachelor in Business Administration, BBA.
20: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
19: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
20: Forms are available at college administration at 9 a.m. to 3 p.m.
19: Science and Management, both stream can apply.
20: Last date of form submission, 26th Asar 2083.
19: Entrance exam, 29th Asar 2083.
20: Enter to learn, go forth to serve.
19: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124 Email info@pcm.edu.np or website www.pcm.edu.np
21: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
21: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
22: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
23: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
24: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
22: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
24: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 065414234 र 9811756606
18: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
25: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
18: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
25: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
18: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
25: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सर्साइज थेरापी
18: पाइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
25: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
18: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
25: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
0: 103.8
1: अन्तर्मनको आवाज।

हजुर केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्टलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं भने अब चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं अझै पनि थोरै समय बाँकी नै रहेको छ यदि हजुरहरूलाई कुनै भाका सुन्न मन छ भने या आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छोड्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने गैरी गाउँकी साई लेबलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ तारा श्रेष्ठ अनि विमल परियारको अहिलेको लागि भने यो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर गैरी गाउँकी साइलीबोलको फाका रहेको थियो र फाका सँगसँगै हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने र कमेन्ट गरेर साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ रात दिन तिम्रै याद आउँछ बोलको फाकालाई कार्यक्रममा स्थान दिँदैछु र यो फाकामा आवाज रहेको छ मौसम गुरूङ अनि दीपिका बयनबु मगरको। र यो फाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
1: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा सम्पर्क 0564142333
2: र 98678187।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग सात फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बर्ड फ्लूका कारण नष्ट गरिएका पंक्षीको क्षतिपूर्ति सरकारले एक हप्ताभित्र उपलब्ध गराउने। 11 जिल्लाका किसानका लागि 51 करोड़ विनियोजन।
0: बयानमा आउन जयवीर देउवालाई सम्पत्ति शुद्धिकरण विभागको सूचना। मकवानपुरमा 165 किलो गाँजासहित 2 जना पक्राउ।
1: कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना।
0: लेबनानका राष्ट्रपति यो महिनाको अन्तिममा अमेरिकी राष्ट्रपतिलाई भेट्न अमेरिका जाने। इजरायलको नियन्त्रणमा रहेका गाजाका डाक्टरलाई रिहा गर्न अमेरिकी सांसदको माग।
1: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक प्लेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज।
0: समाचार अब विस्तारमा। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पंक्षी तथा वस्तुको क्षतिपूर्ति स्वरूप राहत रकम एक साताभित्र उपलब्ध गराउने भएको छ। 52 करोड़ रूपियाँ रकम क्षतिपूर्ति स्वरूप एक साताभित्र किसानलाई उपलब्ध गराउने तयारी गरिएको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका क्रममा किसानबाट नष्ट गरिएको पंक्षी अण्डा तथा दाना बापत सम्बन्धित धनीलाई क्षतिको रकम मूल्याङ्कनका आधारमा 75% राहत स्वरूप उपलब्ध गराउने तयारी गरेको छ। विभागका प्रवक्ता मुकुल उपाध्यायले पंक्षीजन्य पदार्थ र पंक्षी उत्पादन सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीका ब्याङ्क खातामा एक साताभित्र रकम भुक्तानी गरिने जानकारी दिनुभयो। उहाँका अनुसार असार मसान्तसम्म क्षतिपूर्ति लिन नसकेका किसानलाई नयाँ आर्थिक वर्षमा पनि रकम उपलब्ध गराइनेछ। बर्ड फ्लू नियन्त्रण नियमावली अनुसार प्रमाणित क्षतिको मूल्याङ्कन गरेर किसानलाई राहत वितरण गरिने जनाइएको छ। विभागका प्रवक्ता उपाध्यायले पंक्षी तथा पंक्षीजन्य वस्तु नष्ट गरेको सबै प्रमाणसहित जिल्ला पशु सेवा कार्यालयमा निवेदन दिन सम्बन्धित किसानलाई आग्रह गर्नुभयो। बर्ड फ्लू संक्रमणका कारण काठमाडौँ ललितपुर भक्तपुर काभ्रे पलाञ्चोक झापा मोरङ सुनसरी महोत्तरी बारा चितवन र नवलपरासी जिल्ला बढ़ी प्रभावित भएका छन्। हालसम्म करिब 7 लाख पंक्षी 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको तथा करिब 70 करोड़ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको विभागले जनाएको छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कस्तुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले 7 दिनभित्र कार्यालयमा आउन पूर्जी थमाएको छ। जेएनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरणको अनुसन्धानमा परेको छ। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारका सिलसिलामा विदेशमा रहेकाले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेला जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत उजुरी परेको छ।
0: मकवानपुरको मनोहरी गाउँपालिका 9 खरङ्गास्थित पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा 165 किलोग्राम गाँजासहित 2 जना पक्राउ परेका छन्। कोर क्षेत्रभित्र भारी बोकेर पैदल हिँडिरहेका मकवानपुर राक्सिराङ गाउँपालिका 3 पलासे बस्ने अन्दाजी 51 वर्षीय विक्रम सिन्तान र सोही स्थानका अन्दाजी 48 वर्षीय गोकर्ण मोक्तानलाई शंका लागि जाँच गर्दा उनीहरूको साथबाट 11 वटा पोकामा राखिएको लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। हिजो उनीहरूको साथबाट गाँजा बरामद भएको गाँजाको तौल गर्दा 165 किलोग्राम रहेको पाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। 79 स्थानीय तहमध्ये अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलका अनुसार कर्णालीमा हाल मौसम मापन केन्द्र 71 सञ्चालनमा छन्। जलमापन केन्द्र 31 सञ्चालनमा आएका छन् भने दुईवटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन। दैलेख र सुर्खेतको सिमानास्थित गुराँसीमा मौसम राडार केन्द्र लामो समयदेखि बन्द रहेको कणेलले बताउनुभयो। उहाँका अनुसार चट्याङले क्षति पुर्याएपछि दुई वर्षदेखि ती केन्द्र प्रयोगमा आउन सकेका छैनन्। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी जानकारी दिने उद्देश्यले ती राडार स्थापना गरिएको थियो। हाल ती राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद गरिए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै आगामी वर्ष जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको डाक्टर कणेलले बताउनुभयो। कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्र कुमार यादवले मौसम मापन केन्द्र नभएका स्थानीय तहमा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ।
0: आज देशका अधिकांश भूभागमा पानी पर्ने भएको छ। केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुँदा केहीमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा आज हावाहुरीको पनि सम्भावना छ। महाशाखाका अनुसार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मध्य प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुनेछ। मधेस र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ। राति कोशी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थान तथा मधेस र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। संचार नेटवर्कमा सब समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत
4: मार्बलका सिपिभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। दिउँसो सभा 12 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत बाँकी विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। उद्योग वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शीर्षकमाथि जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि खर्च कटौतीका प्रस्तावलाई निर्णायत्व पेश गर्ने र अर्थमन्त्री डाक्टर सुनिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देश प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। साथै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 पनि प्रस्तुत गर्नुहुनेछ।
0: अब अन्तर्राष्ट्रिय समाचार। लेबनानका राष्ट्रपति जोसेफ औनले जुलाई महिनाको अन्त्यतिर अमेरिकाको व्हाइट हाउस पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी भइरहेको बताउनु भएको छ। उक्त भ्रमण इजरायलसँगको रूपरेखा सम्झौतालाई अघि बढ़ाउने उद्देश्यले हुन लागेको हो। यो भ्रमण आइतबार दुई नेताबीच भएको 17 मिनट लामो टेलिफोन सम्वादपछि तय भएको हो। औनले उक्त वार्तालाई सकारात्मक भएको बताउनु भएको छ। लेबनानी दैनिक पत्रिका अन नहारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति औनले उक्त सम्झौता आदर्श नभए पनि दक्षिण लेबनानको वर्तमान शक्ति सन्तुलन र यथार्थ अवस्थालाई स्वीकार गर्दै यसलाई अघि बढ़ाउनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। उहाँका अनुसार हालको शक्ति सन्तुलन इजरायलको पक्षमा छ। उहाँले यस सम्झौताले लेबनानलाई आफ्नो अधिकारको रक्षा गर्न तथा कब्जामा रहेका भूमि फिर्ता ल्याउने प्रयासबाट रोक्न नसक्ने स्पष्ट पार्नुभयो। राष्ट्रपति औनले लेबनानी अधिकारीहरूले अमेरिकी विदेश मन्त्री मार्को रुबियोलाई उक्त पहाड़ लेबनानी सेनाकै नियन्त्रणमा रहने सुनिश्चित गर्न आग्रह गरेको र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि त्यस प्रस्तावमा सहमति जनाएको बताउनु भएको छ। यसैबीच अमेरिकी कंग्रेस सदस्य डेलिया रामिरेजले गाजास्थित कमाल अदवान अस्पतालका निर्देशक डाक्टर हुसाम अबु साफियालाई तत्काल सफियालाई तत्काल रिहा गर्न माग गर्नुभएको छ। सफियालाई सन् 2024 डिसेम्बर 27 इजरायली सेनाले पक्राउ गरेको थियो। रामिरेजले डाक्टर अबु सफियालाई 18 महिनादेखि कुनै आरोप वा मुद्दा बिना हिरासतमा राखिएको बताउँदै इजरायली सैनिकको कुटपिटका कारण वा अहिले गम्भीर स्वास्थ्य अवस्थामा पुगेको विवरण सार्वजनिक भएको उल्लेख गर्नुभएको छ। अब खेल समाचार। बेल्जियम र स्पेन फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई पराजित गर्दै बेल्जियमले क्वार्टर फाइनलको यात्रा सुरक्षित गर्यो। बेल्जियमले अमेरिकालाई 3-1 गोलअन्तरले पराजित गरेको हो। बेल्जियमको जीतमा चार्लेस डी केटेलरेले 2 गोल गरे भने हान्स भनाकेन र रामेलु लुकाकुले 1-1 गोल गरे। अमेरिकाका लागि मलिक तिलमानले गरेको गोल सान्त्वनामा परिणत भयो। यो हारसँगै अर्को आयोजक राष्ट्र अमेरिका पनि फिफा विश्वकपबाट बाहिरिएको छ। यसअघि आज राति सम्पन्न खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाएको छ। मिकेल मेरिनोको इन्जुरी समयको गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेको थियो। डलास रंगशालामा सम्पन्न खेलमा स्पेनले छिमेकी प्रतिद्वन्दी पोर्चुगलको चुनौती समाप्त पारेको छ। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमक फुटबल खेले पनि गोल गर्न सकेनन्। यसैबीच खेलको अन्तिम 60 बजे लगत्तै विश्व फुटबलका महान खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पनि पूर्ण विराम लागेको छ। 41 वर्षीय रोनाल्डोले खेल अघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। रोनाल्डोको विश्वकपमा 27 खेल खेलेका छन् भने कुल 11 गोल गरेका छन्। उनी लगातार 6 विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरूष खेलाड़ी पनि हुन्।
5: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बर्ड फ्लूका कारण नष्ट गरिएका पंक्षीको क्षतिपूर्ति सरकारले एक हप्ताभित्र उपलब्ध गराउने। 11 जिल्लाका किसानका लागि 51 करोड़ विनियोजन।
5: भयानमा आउन जयवीर देवालय सम्पत्ति शुद्धिकरण विभागको सूचना। मकवानपुरमा 165 किलो गाँजास्तै 2 पक्राउ।
1: कर्णालीका 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना।
5: लेबनानका राष्ट्रपतिले यो महिनाको अन्तिममा अमेरिकी राष्ट्रपतिलाई भेट्ने। इजरायलको नियन्त्रणमा रहेका गाजाका डाक्टरलाई रिहा गर्न अमेरिकी सांसदको माग।
1: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
5: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र बिदा हुन्छ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar।
7: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: Connect your dream. Connect your future. Stay. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852340093 र 9852380073।
2: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्। शरणयान सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
2: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
2: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843612009 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065। मोबाइल 9816634372।
7: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो। फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल। मोबाइल 9856062029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845010950। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
12: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560262 र 98468164145।
15: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
16: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
15: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
17: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
18: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 98058101422, दिपेश मल्ल ठकुरी 98058101420,
18: दीप मल्ल ठकुरी 98460141530।
19: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
20: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
20: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
16: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560883507, कविता श्रेष्ठ। सम्पर्क 0654140055 र 98466188017।
21: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
22: साँच्ची कि मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
21: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
22: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
23: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
1: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन। त्यसमाथि महँगो होला नि, त्यसको त चिन्तै नगर्नु न दिदी। डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौंडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0654140008।
2: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको
3: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छ हौ, विश्वासु र सुनचारी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811160069, राजु विश्वकर्मा 9807172।
6: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
7: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
6: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा। फोन 0654142733, मोबाइल 9868168887।
8: सुन्नु न श्रेया, यो चाया, पोतो, डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
9: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
8: कहाँ?
9: गण्डकी मेडिकल हल।
7: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
6: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
7: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 0565903069, मोबाइल 9840826926।
2: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
10: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
2: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
10: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
2: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
10: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856420, 9801454674 र 9846023420।
11: ओहो
12: ला, मरेँ के हो?
11: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
12: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
13: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
14: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
17: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
16: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
17: अँ हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
16: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
18: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
19: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
20: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9808828810, 9808828811 र 9808828816।
16: ए सबिना, यस्तो हतारमा कता हो,
17: ए प्रदीप, हेर न बेगो दिन पनि आइसक्यो, गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
21: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्राज, मोबाइल 9846878528 र 9008816142।
22: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
22: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
23: सेवा लिने क्रममा चाहिने जानकारी
22: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
23: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
22: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
23: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
20: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
20: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
24: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
20: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
24: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
20: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
20: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
17: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
25: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। सिसोवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
17: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
25: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
26: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
23: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
7: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
26: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
7: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
27: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
4: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
3: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भेटी बजार।
5: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना,
6: मोबाइल 9800558533 र 9800665589।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
10: के भए दाइ? पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
0: ल दाइ, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556783002 र 9460783002।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
11: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
11: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: यसमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
11: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी, भीमा।

0: मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र PNS को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, PCOD,
7: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9805280008 र 9460769246।
9: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
9: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेकको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास

0: सुत्ने, पिकनिक, पार्टी, भोज भतेर का लागि आवश्यक खसी र कुखुरा का मासु पाइनु का साथै जिउँदो खसी, बोका, पूजा का लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर विवेक ढुंगाना, जानकी ढुंगाना, मोबाइल 9856066136 र 9811566136।
2: आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
3: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
4: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
5: स्टुडियो टाइम अहिले बिहानको 10 बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
8: धोरबाराही हाइलाइट्स को साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।

0: नमस्कार, रेडियो ध्रुवारही 103.8 मेगाहर्जको बिहान 10 बजेको ध्रुवारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईं हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhurbarahi.fm.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि सुन्दै हुनुहुन्छ। ध्रुवारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। सम्पत्ति शुद्धिकरण विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि केही कुरा बुझ्नुपर्ने भएकाले 7 दिनभित्रमा कार्यालयमा आउन पूर्जी जारी गरेको हो। भदौको आन्दोलनमा खरानी भएको देउवा निवासमा पूर्जी टाँसिएको छ। जेएनजी आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अगाडि मात्रै देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफूहरू उपचारको सिलसिलामा विदेशमा रहेकाले साउनको 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँग विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेलामा जयवीरले आफ्नो व्यवसाय विस्तारका लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिडिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा समेत उजुरी परेको छ। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज बस्ने भएको छ। आज सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो। सार्वजनिक लेखा समितिको बैठक बिहान 9 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा समितिको आन्तरिक कार्यविधि पारितका साथै बेरुजू छलफल, उपसमिति गठनका विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ। यस्तै निजी स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान 9 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2081का सम्बन्धमा छलफल हुने जनाइएको छ। बैठकमा विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री, मन्त्रालयका सचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशकलाई आमन्त्रण गरिएको छ। यस्तै गरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले बिहान 9:30 बजेबाट बसिरहेको छ। बैठकमा परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराउने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री र मन्त्रालयका सचिवहरूलाई आमन्त्रण गरिएको छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक पनि आज बस्ने भएको छ। बैठक दिउँसो 12:15 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत विभिन्न मन्त्रालयगत शीर्षकमा सांसदहरूले उठाएको प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ। आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि वन तथा पर्यावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय र राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय सम्बन्धित शीर्षकमा छलफल हुने जनाइएको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा देशको आर्थिक वृद्धि दर 3.51% पुगेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै रहेको छ। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासमा सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारणले समग्र वृद्धि दर सामान्य स्तरमा नै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वटाको वृद्धि भएको छ भने विद्युत तथा पेट्रोलियम पदार्थ र क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ। वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको देखिएको छ। पशु सेवा विभागले बर्ड फ्लूबाट प्रभावित 11 जिल्लामा रोग नियन्त्रणका क्रममा नष्ट गरिएका पंक्षी तथा वस्तुको क्षतिपूर्ति स्वरूप राहत रकम एक साताभित्रमा उपलब्ध गराउने भएको छ। 52 करोड़ रूपियाँ रकम क्षतिपूर्ति स्वरूप एक साताभित्रमा किसानलाई उपलब्ध गराउने तयारी भएको विभागले जनाएको छ। विभागले रोग नियन्त्रणका लागि किसानमा नष्ट गरिएको अण्डा, पंक्षी तथा दाना बाबत सम्बन्धित धनीलाई क्षतिको रकम मूल्यांकनका आधारमा 75% राहत स्वरूप उपलब्ध गराउने तयारी रहेको छ। विभागका सहप्रवक्ता मुकुल उपाध्यायले पंक्षी पंक्षीजन्य पदार्थ र पंक्षीबाट उत्पादित सामग्रीको क्षति प्रमाणित भएर माग दावी गरेका सम्बन्धित धनीको बैंक खातामा एक साताभित्रमा रकम भुक्तानी गरिने जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट 5 जना कृषकहरूलाई सोमबार नगद सहित सम्मान गरेको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले कृषि क्षेत्रको व्यावसायिकीकरण, उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग र कृषकहरूलाई थप प्रेरित गर्ने उद्देश्यले सम्मान गरेको हो। कार्यक्रममा कृषि मन्त्री भीम बहादुर कार्की, प्रदेश सामाजिक विकास तथा कृषि समितिका सदस्य भक्त बहादुर कुंवर र मन्त्रालयका सचिव डाक्टर प्रेरणा श्रणाई भट्टराईले सम्मानपत्र, नगद पुरस्कार र दोसल्ला प्रदान गर्नु भयो। कृषि क्षेत्रलाई सम्मानित पेशाका रूपमा स्थापित गर्दै सफल कृषकको अनुभवलाई अन्य कृषकसम्म पुर्याउने र युवालाई कृषि व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले हरेक वर्ष यस्तो सम्मानको कार्यक्रम सञ्चालन गरिँदै आएको मन्त्रालयले जनाएको छ। तनहुमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजना र किसानको आय आर्जनमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको कृषि उद्यम विकास कार्यालयमा प्रभावकारी बन्दै गइरहेको छ। आधुनिक कृषि प्रविधिको प्रयोग, व्यवसाय खेती, कृषि यन्त्रीकरण, सिप विकास तालिम तथा बजारसँगको पहुँच विस्तार भएपछि किसान परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित भएका छन्। परम्परागत रूपमा खुल्ला रूपमा बिक्री हुँदै आएका स्थानीय उत्पादन अहिले आफ्नै ब्रान्ड, आकर्षक लेबल र गुणस्तरीय प्याकेजिङसहित उपभोक्ता माझमा पुग्न थालेका छन्। तनहुमा उत्पादन हुने कृषि उपजले पछिल्लो वर्षमा बजारमा नयाँ पहिचान बनाएर ब्रान्डिङ गरेर उपभोक्तासम्म पुर्याउन थालिएको छ। कृषि विकास कार्यालयले आर्थिक वर्ष 2082-83 कृषि उद्यम विकास कार्यक्रम मार्फत जिल्लाका कृषि उद्यमी समूह र सहकारी मार्फत उत्पादन हुने कृषि उपजको मूल्य अभिवृद्धि तथा बजारीकरणमा टेवा पुगेको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो। यस कार्यक्रमले किसानको सहभागिता अपेक्षा अनुसार बढ़ाउन प्रोत्साहन गर्ने अपेक्षा गरिएको कार्यालयले जनाएको छ। अधिकांश किसान अझै परम्परागत उत्पादन र बिक्री गरिरहेकाले सीमित सहभागिताका बावजूद कार्यक्रमले स्थानीय उत्पादनको व्यावसायिकीकरण, मूल्य अभिवृद्धि र जारीकरणमा सकारात्मक प्रभाव पारेको देखिएको कार्यालयले जनाएको छ। चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फ्रूटमा ढुसीजन्य रोगको संक्रमण फैलिन थालेपछि उत्पादनमा गिरावट देखिन थालेको छ। चितवनका अधिकांश ड्रागन फार्महरूमा यो समस्या देखिएको कृषि प्राविधिकले बताएका छन्। कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत स्वास्थ्यका चौहानका अनुसार जिल्लामा 14 हेक्टर क्षेत्रफलमा गरिएको ड्रागन फल खेती मध्ये धेरैजसो ढुसीजन्य रोगको संक्रमण देखिएको छ। उहाँले कोलेट्रिचम नामक ढुसीका कारणले फलमा कोत्रे रोग लाग्ने जानकारी दिनुभएको छ। उक्त रोगका कारण फल पहिलिने, दानामा खैरा थोप्लाहरू देखिने, फल कालो हुँदै चाउरिने तथा अन्तत फुट्ने समस्या देखा पर्छ। रोगको प्रारम्भिक अवस्थामा नै नियन्त्रण गर्न सके उत्पादन र बजारीकरणमा ठूलो असर नपर्ने उहाँले बताउनु भएको छ। पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर देवेन्द्र अधिकारीले हिजो पदभार ग्रहण गर्दै शैक्षिक क्यालेण्डरको पूर्ण पालना र परीक्षा सकिएको 30 दिनभित्रमा नतिजा प्रकाशन गर्ने घोषणा गर्नुभएको छ। पोखरा 30 खुदी स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टता, अनुसन्धान, डिजिटल रूपान्तरण र अन्तर्राष्ट्रियकरणतर्फ लैजाने प्रतिबद्धता जनाउनुभयो। विश्वविद्यालयका सम्पूर्ण शैक्षिक गतिविधिलाई समय बद्ध बनाउन एकीकृत प्रणाली विकास गरेर एउटै प्लेटफर्मबाट सूचना र सेवा उपलब्ध गराउने उहाँको भनाइ रहेको छ। गुणस्तरीय शिक्षाका लागि न्यूनतम शैक्षिक मापदण्ड कडाईका साथ लागू गर्ने नीति अधिकारीले अगाडि सार्नु भएको छ। विश्वविद्यालयलाई सरकारी अनुदानमा मात्रै निर्भर नराखी आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने र यसका लागि सरकारवालाको विश्वास जित्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। तनहु जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको सोमबार हिजो बसेको बैठकले आवश्यक सबै मापदण्ड पूरा भएपछि तनहुलाई पूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना जिल्ला घोषणा गर्ने निर्णय गरेको हो। यसअगाडि जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगो पन्ना पालिका घोषणा गरिसकेका छन्। स्वास्थ्य संस्थाको नियमित निगरानी, खोप सेवाको प्रभावकारी सञ्चालन र छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउने अभियानका कारणले यो उपलब्धि हासिल भएको जनाइयो। तथ्याङ्क अनुसार तनहुमा 15 महिना मुनिका 3421 जना र 16 देखि 59 महिनासम्मका 10759 जना बाल बालिका नियमित खोप सेवाबाट लाभान्वित भएका छन्। जिल्ला खोप समन्वय समितिले आगामी दिनमा पनि पूर्ण खोपको अवस्थालाई निरन्तर कायम राखिने जानकारी दिएको छ। तनहुको घिरिङ गाउँपालिकाको आयोजना तथा लोकवाणी पब्लिकेशन प्राधिको सहजीकरणमा आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम सोमबार गाउँपालिकाको सभाहालमा सम्पन्न भएको छ। चालू आर्थिक वर्षको तेस्रो चौमासिक अवधिमा गाउँपालिकाले सम्पादन गरेको विकास आयोजना, सेवा प्रवाह तथा बजेट खर्च लगायतको बारेमा सार्वजनिक सुनवाई गरिएको हो। उक्त सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले सीमित स्रोत साधनको बावजूद घिरिङ गाउँपालिकालाई सबै दृष्टिले सम्पन्न र समृद्ध बनाउन आफूहरू लागि परेको बताउनुभयो। शिक्षाको गुणस्तरमा वृद्धि, 10 शैयाको आधारभूत अस्पतालको निर्माण, कृषि र पशुपालनको व्यावसायिकीकरण तथा उत्पादनमा आधारित अनुदान, ग्रामीण सड़कहरूको स्तरोन्नति, आर्थिक आमदानीमा वृद्धि गर्ने गाउँपालिकाको मुख्य प्राथमिकता रहेको अध्यक्ष थापाले बताउनु भएको छ। लोकल काछी गाई र हलगोरू पाल्ने कृषकहरूलाई स्याङ्जाका विभिन्न पालिकाले नगद अनुदान उपलब्ध गराएका छन्। जिल्लाको अर्जुन चौपारी, फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाले परम्परागत पशुपालन संरक्षण तथा कृषकलाई प्रोत्साहन गर्न रकम प्रदान गरेका हुन्। 11 स्थानीय तह रहेको स्याङ्जामा गल्याङ नगरपालिका र फेदीखोला गाउँपालिकाले हलगोरू पाल्ने कृषकलाई तथा अर्जुन चौपारी गाउँपालिकाले काठी गाई पाल्ने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराएका छन्। गल्याङ नगरपालिकाले हलगोरू पाल्ने 11 ओडाका 115 जना कृषकलाई 5,000 रूपियाँका दरले 5,75,000 रूपियाँ नगद अनुदान दिएको छ भने प्रविधिको प्रयोग बढ़ेसँगै अहलगोरू पाल्ने क्रम गर्दै गएको, कृषकलाई आकर्षित गर्न प्रोत्साहन रकम उपलब्ध गराएको नगर प्रमुख गुरूप्रसाद भट्टराईले बताउनु भएको छ। वहाँका अनुसार 115 जना कृषकमा 116 हलगोरूको आवेदनका आधारमा प्रोत्साहन रकम प्रदान गरिएको हो। चालू आर्थिक वर्ष 2082-83 लागि हलगोरू पाल्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिकाले कृषक प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरेको जनाइएको छ। यस्तै स्याङ्जाकै अर्जुन चौपारी गाउँपालिकाले भने लोकल काठे गाई पाल्ने कृषकलाई नगद अनुदान दिएको छ। गाउँपालिकाले एउटा गाई पाल्ने कृषकलाई मासिक 1,000 रूपियाँका दरले वार्षिक 12,000 रूपियाँ उपलब्ध गराएको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। लेबनानका राष्ट्रपति जोसेफ आउनले जुलाई महिनाको अन्त्य अगाडि अमेरिकाको व्हाइट हाउस पुगेर राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी भइरहेको बताएको छ। उक्त भ्रमण इजरायलसँगको रूपरेखा सम्झौतालाई अगाडि बढ़ाउने उद्देश्यले हुन लागेको हो। यो भ्रमण आइतबार दुई नेता बीचमा भएको 27 मिनट लामो टेलिफोन सम्वादपछि तय भएको छ। आउनले उक्त अन्तर्वार्तालाई सकारात्मक रूपमा लिएको बताउनु भएको छ। लेबनानी पत्रिका अन नहारलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति आउनले उक्त सम्झौता आदेश नभए पनि दक्षिण लेबनानको वर्तमान शक्ति सन्तुलन र यथार्थ अवस्थालाई स्वीकार गर्दै यसलाई अगाडि बढ़ाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँका अनुसार हालको शक्ति सन्तुलन इजरायलको पक्षमा रहेको छ। उहाँले यस अवधिको लेबनानलाई आफ्नो अधिकारको रक्षा गर्न तथा कब्जामा रहेको भूमि फिर्ता ल्याउने प्रयासबाट रोक्न नसक्ने पनि स्पष्ट पार्नुभएको छ। अब अन्तिम खेल समाचार। फिफा विश्वकप 2026 को रोमाञ्चक अन्तिम 16 को खेलमा बेल्जियमले संयुक्त राज्य अमेरिकालाई 4-1 को भारी गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। आज बिहान भएको खेलमा बेल्जियमका लागि युवा स्टार चार्ल्स डे केटलारेले उत्कृष्ट प्रदर्शन गर्नुभयो। खेलको शुरूआतदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको बेल्जियमले 9 मिनटमा अग्रता लिएको हो। टोलीका लागि चार्ल्स डे केटेलारेले पहिलो गोल गर्नुभयो, तर घरेलू मैदानमा खेलिरहेको अमेरिकाले पनि कडा चुनौती दिएको थियो। खेलको 31 मिनटमा अमेरिकाका म्यालिक टिलम्यानले गोल गर्दै खेललाई 1-1 को बराबरीमा लैजानु भएको थियो। खेलको 33 मिनटमा केटेलारेले नै व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको अग्रता 2-1 पुर्याउनुभयो। दोस्रो हाफमा बेल्जियमको अमेरिकालाई खेलमा फर्कने कुनै मौका दिएन। खेलको 57 मिनटमा हाने भाना केनले गोल गर्दै बेल्जियमलाई 3-1 को बलियो स्थितिमा पुर्याउनु भएको थियो। यस्तै खेल सकिने लाग्दा इन्जुरी समयमा बेल्जियमका अनुभवी स्ट्राइकर रोमेनो लुकाकुले गोल गर्दै टोलीको 4-1 को शानदार जित सुनिश्चित गरेको जनाइएको छ। यस्तै आज बिहान भएको अर्को खेलमा स्पेनसँग 1-0 पराजित हुँदै पोर्चुगलको विश्वकपको यात्रा टुंगिएको छ। पोर्चुगलका स्टार खेलाड़ी रोनाल्डो सम्मिलित टोलीमा वैकल्पिक खेलाड़ी मिकेल मेरिनोले इन्जुरी समयको पहिलो मिनट मा गरेको नाटकीय गोलको मद्दतले स्पेन फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको हो। सोमबार राति डलास स्टेडियममा भएको रोमाञ्चक तथा कड़ा प्रतिस्पर्धात्मक अन्तिम 16 को खेलमा स्पेनले चिर परिचित प्रतिद्वन्दी पोर्चुगललाई 1-0 स्तब्ध पारेको हो। यो पराजयसँगै पोर्चुगिज भेटरन फरवर्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप खेल जीवन दुःखद अन्त्य भएको छ। खेलको दोस्रो हाफमा मैदान छिर्नुभएका फेरान टोरेस र मिकेल मोरिनोको उत्कृष्ट तालमेलमा स्पेनले निर्णायक अग्रता लिन सफल भएको थियो। हवस्तैनी विविध खबरहरू सँगसँगै बिहान 10 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। दिउँसो 2 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: ए हेर्नुस् त, यो समाचार त कस्तो असम्मको छ। शेयर गर्दिन कि क्या हो?
4: पख्नुस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन। पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
5: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं। अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र?
7: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी,
7: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
8: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
9: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज गुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062625 र 9848064145।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9556602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
4: हार्जोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9556031053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0654142733, मोबाइल 9868161887।
9: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन
10: होइन के सुन्ने भनेको
11: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
10: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
11: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको पुरा सुन्नु पर्दैन,
10: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
11: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
12: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
12: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
13: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
12: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
11: होटल फ्यामिली एन्ड लज, खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9556420, 9901454674 र 9960231420।
14: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
14: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
13: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
14: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
13: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
14: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
13: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
14: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
13: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
14: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाग जस्ता दीर्घ रोगको सफल उपचार
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
11: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
15: होइन है आरोसी आर्यलाई लिएर कता हिँड्यौ
16: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
17: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
15: ए त्यसो भए युअर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
16: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमेलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
15: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811403305
18: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
19: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टू 12 PM
20: इट्स टाइम फॉर कॉलिंग टाइम
19: ओनली ऑन रेडियो ढोरबाराही

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा जसले तिमीलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज सन्दर्भमा वा साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ भने प्रोग्राम कलिङ टाइम लिएर सुधा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनुमल्ल रहन्छु अबको 12 बजेको समयसम्म र हामी चाहिँ फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आइरहँदा आज मंगलबारको एपिसोडमा रहेर छ। टपिकमा कुराकानी गर्ने दिन हो, कुनै पनि विषयवस्तु लिएर आउँछु अनि साथीहरूले चाहिँ अब त्यो विषयवस्तुमा आफ्नो कुरा कसरी राख्नुहुन्छ त हामी साथीहरूलाई सहभागी गराउँदै विषयवस्तुमा कुराकानी गर्छौं भने प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमेमा आवसन सुनसादी पसल दुलेगौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार। सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नुमा अनि गर्नु परेमा साथमा चाहिँ पुराना गरगनाहरू साटफेट गरिनका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै साथीलाई केही क्षणमा हामी आजको टपिक सँगसँगै सहभागी गराउँछौ। अहिलेको लागि भने उनी फूल जस्तै छिन् उनी झुन जस्तै छिन् यो सुमधुर गीत रहेको छ। दीपक लिम्बू अनि अञ्जुफन्तको आवाजमा सजिएको यो गीतबाट कार्यक्रमको शुरूआत गर्छु। स्वीकार्नुहोला है त।

0: फाइभ जेरो अनि फुल जस्तै सिनियर सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। पके पनि मन पर्यो होला है, यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको बाह्र बजेको समयसम्म रहन्छ भने साथमा चाहिँ हामी फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ। र आज मंगलबारको टपिकमा रहेर चाहिँ विषयवस्तुमा हामी कुराकानी गर्छौ भनेका छौ भने अब आजको लागि चाहिँ एकदमै यो वर्षयामको समयमा चाहिँ धेरैलाई महत्वपूर्ण विषय पनि अनि रहेको छ। अब यो सब पछिल्लो समय चाहिँ अब सर्पको टोकाईबाट बस्ने उपायहरूको बारेमा चाहिँ आज हामी कुराकानी गरौं है, किनकि अब हरेक वर्ष अब सर्पको टोकाईबाटको कारणले गर्दा चाहिँ धेरै मानिसहरू प्रभावित पनि भइरहेका छन्। त्यसैले आज हामी चाहिँ कसरी सुरक्षित रहने होइन, अनि अब सर्प देखिएमा चाहिँ के गर्ने के नगर्ने भन्ने विषयवस्तुमा चाहिँ साथीहरूबाट चाहिँ सल्लाह सुझाव लिँदै यहाँहरूले चाहिँ हाम्रो श्रोता साथीहरूलाई चाहिँ केही सल्लाह सुझाव चाहिँ दिनु पर्यो। अब वर्षयाम शुरू भए सँगसँगै अब यो सर्प देखिने र सर्पको टोकाईको घटनाहरू पनि एकदमै बढी आउँछ, हामीले समाचारहरूमा पनि सुनिरहेछौ। विशेष गरी अब हाम्रो यो तराई क्षेत्र पहाड़ क्षेत्रहरूमा पनि अब वर्षेनी अब कतिको ज्यान पनि गइरहेको हुन्छ। जस्तो यो टपिकमा चाहिँ हामी कुराकानी गर्छौ आज। अहिले भने कोही सहभागी साथी हुनुहुन्छ लाइनमा? हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि रिताजी अहिलेको समय के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै हुनुहुन्छ। अनि काउ डाँडातिरको नयाँ नौलो के छ आजको, सुनाइदिनुहोस् न त। सबै ठिक ठाक छ। अनि खाना खानु भयो त? कार्यक्रम सुन्दै हुनुहुन्छ भनेपछि अनि आज टपिकमा चाहिँ हामी कुराकानी गर्छौँ भनिरहेका छौँ होइन, अनि यहाँ हाम्रो रिताजीले चाहिँ आज टपिक थाहा पाउनु भयो कि भएन त? ला टपिक चाहिँ थाहा पाउनु भएन। हाम्रो रिताजीले चाहिँ अब के गर्नु पर्यो भन्दा अब यो वर्षायामको समय पनि सुरु हुँदैछ होइन, यो समयमा चाहिँ विशेष गरी अब सर्प देखिन्छ कि, अनि त्यही भएर चाहिँ अब सर्पको टोकाईको घटनाहरू पनि धेरै हुन्छ। आज चाहिँ हाम्रो रिताजीले अब सर्पबाट हामी देखियो भने के गर्ने के नगर्ने, यसको टोकाईबाट कसरी बस्ने भनेर साथीहरूलाई चाहिँ सिकाइदिनु पर्यो कि, सल्लाह सुझाव दिनु पर्यो।
1: हामीले मार्नु हुँदैन, धुप अथवा केही बारेर तिनीहरूलाई भगाउने कोसिस गर्नुपर्छ।
0: हजुर, अनि यदि टोकिहालेमा चाहिँ के गर्नुपर्छ होला?
1: टोकिहाल्यो भने मारिदिने,
0: टोपिहाल्यो भने चाहिँ मार्नु पर्छ। अनि अघि भर्खर तपाईँले चाहिँ मार्नु हुँदैन भन्नुभएको होइन त?
1: टोकिहाल्यो भने अब त्यसलाई भगाउने कोसिस गर्ने, टोकिहालेमा त्यसबाट बच्नको लागि अस्पताल जाने, डाक्टर कहाँ गएर
0: जाने, अनि हाम्रो
1: सल्लाह सुझाव लिने।
0: हजुर, सल्लाह सुझावहरू पनि लिनु पर्यो होइन। हुन्छ, यहाँको विचार सँगसँगै अनि के छ अब योसँग सम्बन्धित कुनै अनुभवहरू छ, कहिले तपाईँले अब सर्प देखेर भाग्नु भएको अथवा केही भएको केही अनुभवहरू छ कि छैन हाम्रो रिताजीसँग?
1: त्यस्तो
0: त छैन है। अनि तपाईँलाई डर लाग्छ, कतिको डर लाग्छ त नि?
1: एकदमै
0: डर लाग्छ है। ल अब डराउने भन्दा पनि अब एकदमै सुरक्षित चाहिँ रहनु पर्यो है। अनि आज साथीहरूबाट हामी यसरी नै धेरै कुराहरू सिक्न बाँकी नै छ। केही छिनमा भने एउटा रमाइलो गीत हामी सुन्दैछौँ कट्टर कट्टरमा भनेर, कसलाई सुनाउन चाहनुहुन्छ? थ्याङ्क यू सो मच।
1: मेरो घर परिवारलाई
0: नमस्कार, बाई बाई, शुभ दिन। उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी र उहाँको सल्लाह सुझाव त हामीले सुन्यौं, कस्तो मजाले होइन, छोटो मिठा आफ्नो विचार राखेर जानुभएको छ। अब देखिहाल्यो भने चाहिँ हामीले सर्पलाई मार्नु हुँदैन होइन, अब मिल्छ भने धुप बालेर चाहिँ धगाउनु पर्छ भन्ने खालको उपाय त हामीलाई सिकाउनु भएको छ भने बस्नको लागि चाहिँ अब उपचार गर्नको लागि यदि टोकिहाल्यो भने चाहिँ अब उपचार गर्नको लागि अस्पताल जानु पर्यो भन्दै हुनुहुन्थ्यो। र यसरी नै सल्लाह सुझाव सिकाउँदै आफ्नो अनुभवहरू जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ 0965414200 बाटो भएर। टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ र कोही सहभागी साथी भने हामीसँग यति बेलाको क्रममा लाइनमा हुनुहुन्छ, ढिला नगरी उहाँको सुझाव पनि सुनिहालौ। हेलो नमस्ते हजुर,
1: हेलो हजुर दर्शन नमस्ते नमस्कार हजुर
0: दर्शन नमस्ते नमस्कार हजुर कार्यक्रममा धेरै धेरै स्वागत छ अनि के छ हाम्रो खगीमायाजीको नयाँ नौलो हाल खबर सुनाइदिनुहोस् न त
1: हजुर नयाँ नौलो हाल खबर ठिकै छ एकदम
0: ठिकठाक
1: जाति नै छु अनि
0: हजुरको सुनाउनु म पनि ट्याक्कै तपाईँले भन्नुभए जस्तै नै एकदमै ठिकठाकै छु जाति नै छु होइन अनि के छ अरू केही छ हाम्रो साथीहरूलाई पिरुङतिरको हाल खबर सुनाइदिनु पर्ने
1: हजुर तिरुङतिर घर घर हुनु पर त अब बिस्तारै घाम लागिराखेर बिहान पानी पर पर जस्तो छ अब यसो घाम त अलिक आज चर्को भएको छैन
0: हजुर
1: कामको मेलामा छैन सबैको अरूको अब चट्टाहरू चाहिँ अब रोपाइमै बिजी व्यस्त छौँ
0: रोपाइतिर चाहिँ एकदमै बिजी व्यस्तता अब यो पानीले गर्दा चाहिँ अब पानी पर्ने नपर्ने कति साथीले भन्नुहुन्छ नि पानी नपरेर चाहिँ अब रोपाई भएको छैन भन्नुभएको छ अनि कति साथीले फेरि पानी परेर रोपाई गर्यो तर सिँचाइ पुगेको छैन भन्नुभएको थियो कि पिरुङतिर चाहिँ के छ होला तपाईँको अब पानी पुगेको छ है ल एकदमै अब तपाईँको मेहनत जस्तै नै मजाले अब मानो खाएर मुरी उब्जाउने भन्छ त्यस्तै गरेर एकदमै मेहनत गरेर धेरै धान चाहिँ फलाउनु पर्यो है ल ठिकै छ यो कुराकानी सँगसँगै अनि आज हाम्रो खगीमायाजीले रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन सुन्दै हुनुहुन्छ अब बर्खायामको समयमा हाम्रो खगीमायाजी पनि धेरै जसो अब खेतबारीतिर पनि व्यस्त हुनुहुन्छ होला होइन धेरै जसो अनि ट्याक्कै साथीहरूलाई सम्झेर यो विषयवस्तु पनि छ अब सर्प देखिहालेमा चाहिँ हामीले के गर्ने के नगर्ने यसबाट विशेष गरी टोकिहालेमा चाहिँ कसरी बस्ने होला सल्लाह सुझाव चाहिँ हाम्रो साथीहरूलाई आज सिकाइदिनु पर्यो है
1: हजुर अब घरबाट पनि सफा राख्नु पर्यो झाडी होइन
0: हजुर सफा राख्नु पर्यो है
1: हजुर अनि अब सर्प आइहाल्यो भने त्यसलाई चाहिँ अब
0: Oh my God, कस्तो मजाले उहाँले चाहिँ सुरुवातीबाट नै एक नम्बरमा भनेर सुरु गर्दै हुनुहुन्थ्यो सफा राख्नुपर्छ हामीले घर वरपर मुख्यतया चाहिँ अब सर्प आउनै नदिने होइन आइहालेमा चाहिँ भनेर चाहिँ सुरु गर्दै हुनुहुन्थ्यो तर उहाँको चाहिँ फोन कट भयो सुन्दै हुनुहुन्छ भने फेरि पनि सहभागिता जनाउन सक्नुहुन्छ है उहाँको विचार हामी लिन्छौ कोही सहभागी साथी हुनुहुन्छ लाइनमा हेलो नमस्ते हजुर नमस्कार कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो तिलकजीलाई अनि अरुण चौपारी आरू चौपारीतिर अरुण चौपारी होइन त्यतातिरको हालखबर चाहिँ के छ होला अरुण चौपारीतिरको हालखबर सुनाइदिनुहोस् भनेको के तिलकजी
2: ए हजुर हजुर म सुनाउँदैछु अरुण चौपारीतिर अहिले मजासँग घाम लागेका छन् अब रोपाई रोपाई लगभग लगभग अब घै घैमा लगाइसक्थ्यो
0: हजुर हजुर
2: अरू सबै छ अब बाँदर धपाउने गर्छु चाहियो
0: अनि अरुण चौपारीतिर रोपाई गर्दा चाहिँ अझै पनि अब के छ कसरी रोपाई गर्नुहुन्छ अब अहिले चाहिँ अब हाते ट्र्याक्टर भन्छ नि अनि त्यस्तै गरी अब गोरुको पनि अब पहिल्यैदेखि परम्परा रूपमा चाहिँ अब गोरुको प्रयोग पनि गरिन्छ तपाईँकोतिर चाहिँ कसरी रोपाई गर्नुहुन्छ तिलकजी
2: अब हाम्रोतिर दुई तिन घर मिलेर रोपाई गरिन्छ
0: हजुर हजुर
2: अब हाम्रो अब बाबुबाजे पुर्खादेखि चलेको गोरु हो के अब अहिले त गोरु हराइसके अब हाते ट्रेक्टर गर्ने भन्छन् हाते ट्रेक्टर त त्यो टिकाउ हुँदैन धेरै
0: त्यही त अनि अब त्यो सम्बन्धी चाहिँ के छ अब सबै आफै प्रयोग गर्नुहुन्छ कि अब के छ अब त्यसको लागि पनि प्रयोग गर्न अलिकति अब कसरी चलाउने होइन केही सिपहरू पनि चाहियो के छ ठ्याक्कै सोध्नु मन लागिहाल्यो कि हाम्रो तिलकजीलाई
2: हजुर म त चलाउनु पहिला मैले गोरु जोत्थे
0: हजुर हजुर
2: गोरुले पाल्छ काठाको हलो बनाए उसलाई जेलादार दिएर हलो बनाएर अनि त्यहाँ मजा जोत्थे अहिले दुई तिन वर्ष भयो मैले जोत्न छोडिदिएँ
0: हजुर हजुर
2: मेरो हल्ला आँखा कमजोरी भएर
0: ए हजुर
2: अनि त्यहाँपछि अहिले आएर त अब पर आएर खेत रोपिन्छ जोतिन्छ अब कहिले कहीँ पर अब हिउँदा जोत्दाखेरिमा पैसाले जोताइन्छ हलको 2500 लिन्छ
0: हलको चाहिँ 2500 भनेपछि विशेष गरी अब अरुण चौपारीतिर चाहिँ अझै पनि हल गोरुको चाहिँ प्रयोग गरिन्छ है
2: हजुर अब त लगभग लगभग हल गोरु अब गोरु पाली मान्छे गोरु नै हराइसके अब छोराछोरी विदेशलाई बुढाबुढी गाउँघरलाई छन्
0: त्यही त अब सबैतिर अहिले त्यस्तै नै छ है जे होस् अब आफ्नो काम कार्य चाहिँ राम्रोसँग गर्नु होला अनि यो विषयवस्तु सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन हाम्रो तिलकजीले
2: हजुर म त सँग सुने पनि खबी सारा बहिनी आउनुभयो उहाँको चाहिँ फोन प्याट त काटियो अनि मैले लगाएँ।
0: ल आज चाहिँ हाम्रो तिलकजीले चाहिँ यदि सर्प देखिहालेमा चाहिँ अब के गर्ने नगर्ने हामी कसरी बच्नुपर्छ भनेर चाहिँ आफ्नो अनुभव छ भने पनि राख्न सक्नुहुन्छ अनि सल्लाह सुझाव सँगसँगै हाम्रो साथीहरूलाई चाहिँ सुनाइदिनु पर्यो है।
2: अब सर्पको अब बर्खामा त सर्प आउने धेरै डर हुन्छ, घर वरिपरि जङ्गल नराख्ने, सर सफाइ गर्ने, अनि बेलुका सुत्दाखेरि खाटमा झुल टाँगेर सुत्ने, भैँमा नसुत्ने, अनि त्यहाँ सर्प आयो भने त्यसलाई झुम्रो जलाएर छोड्ने या मट्टी तेल ल्याएर फर्किदिने घर वरिपरि, देखिहाल्यो भने लौरोले ट्याक ट्याक हान्नेपछि त्यो आफ्नो बाटो जान्छ, नबिजाइ त्यसले टोक्ने अनि केही पनि गर्दैन।
0: हजुर हजुर।
2: बाई चान्स टोकिहाल्यो भने त्यसलाई नुन के अरे खुर्सानी अमिलो र झुम्रो पोलेर त्यसको खरानी बनाएर त्यसमिलो मलेर र खुर्सानी मलेर लगाइदिएपछि त्यति त्यसको बिस भिन्न पाउँदैन।
0: हजुर हजुर।
2: अनि त्यहाँपछि डाक्टर कहाँ गएपछि डाक्टरले चाहिँ नि हामी औषधि अब सुई के गर्नु औषधि गरेपछि त्यो निको पनि हुन्छ। अहिले त पहिला त झारफुक गर्थे हेर्नु झार मैले दिएर त मैलै टोकेको
0: हो। हजुर।
2: फुकेर त्यो निको भयो त।
0: हजुर।
2: त्यही मैले खुर्सानी अनि अमिलो अनि त्यो झुम्रो पोलेर लगाइदिए अनि लगाइदिएपछि बेसर जस्तो पहेँलो पानी जाँदो रहेछ फुक्दा फुक्दा हेर्नु त्यो
0: अनि
2: त्यसरी फुके फुक्ने झटपट चाहिँ आफूले चाहिँ हेलचक्राइ नगर्ने आफूले होइन म त आँसीले काट्छु ब्लेड चिर्छु भन्नुभयो भने तपाईँ साह्रै जखमी हुन्छ टिस्ने छोएर अनि आफ्नो मृत्यु गर्न जोग्न पुगिन्छ। सर्प देखियो भने आफूले अब झाडी जङ्गलमा जानु पर्यो भने बुढजुत्ता लाएर जाने, चार बिहान हिँड्दा बुढजुत्ता लाउने, एउटा लौरो टेक्ने, बुढा बुढीले मात्रै टेक्ने होइन भर्खरै गर्ने लौरो टेक्दैन, लौरोको आवाज सुने त्यो बाटो रहेछ आफै तर्केर जान्छ भन्न चाहन्छु। अनि अब अरू त अब आफ्नो घर वरिपरि सफा राख्नु पर्यो, अब बेला बेलामा साफ गर्नु पर्यो, आफ्ना केटाकेटी सानो नानी बाबुहरूलाई जोगाउनु पर्यो, नानी बाबुलाई सर्प के थाहा हुँदैन आफ्नो त्यो घर वरिपरि सफा राख्ने, मट्टी तेल छर्किदिने, मोबाइल छर्किदिने सिम सर्प त्यसरी नियन्त्रण हुन्छ। अनि टोकिहालेमा हात्तिनु हुँदैन, त्यही अमिलो खुर्सानी अनि झुम्रो पोलेर अमिलोमा मलेर लगाइदिएर अनि डक्टर गाईसँग गएपछि त्यो त्यति बिस भिन्न पाउँदैन।
0: हुन्छ, धेरै धेरै धन्यवाद हाम्रो तिलकजीलाई यति धेरै सल्लाह सुझाव सँगसँगै आफ्नो अनुभव पनि हामीसँग चाहिँ सुनाइदिनु भयो, साझा गरिदिनु भयो अनि धेरै धेरै धन्यवाद भन्दै साथीहरूको सुझाव पनि सुन्न बाँकी नै छ। प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला। अहिले भने एउटा रमाइलो गीत सुन्दैछौ, कसलाई सुनाउन चाहनुहुन्छ?
2: सर्वप्रथम त हजुरको लागि, अनि त्यहाँपछि अनि हाम्रो टेकु छेत्री तनाव दुईको उहाँले हो मलाई ढोरबराई भाइ ढोरबराई मित्र ढोरबराई सुन्नु भने म मित्रलाई धेरै धेरै सम्झन चाहन्छु। अनि हाम्रो सरलाई उपासना घिसिङ बहिनी अनि श्रीराम दाई अर्जुन दाल भन् ए अर्जुन थापा भन्दै म सम्पूर्ण हामी अन्त्यमा अमृत तुलचन भाइ लुम्ने काँडेको अमृत तुलचन भाइ भन्दै सम्पूर्ण जसले धरोहर एफएम सुन्नुभएको छ उहाँ सम्पूर्णको लाग्दै छुट्टिन्छु।
0: हस् सर, नमस्कार, छुट्टिन्छौ उहाँ सँगसँगै। हामी पनि यो मिठो गीतको लागि सँगसँगै किसिमको लागि छुट्टिन्छौ। कट्टर कट्टरमा महेश काफले अनि अस्मिता अधिकारीको आवाजमा सोधेको यो गीत सँगसँगै पहिलो विश्राम पश्चात 11 बजेको टाइम सेभ लगतै हाम्रो पुनः भेट हुन्छ नि, हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460692446।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना।
1: 08 र 98460692446।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि

0: ज्यालामा छुट पनि पाइने रहेछ।
1: सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार राम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008816142।
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
3: उपचार सेवाहरू:
4: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
3: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
4: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
3: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
5: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9860026925।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
10: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर कविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
10: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरु। गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
10: जनरल सर्जन प्राध्यापक

0: डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
4: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
5: स्टुडियो अहिले बिहानको 11 बज्यो।
6: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
7: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइमको साथमा सदाजी आज पनि तपाईँको साथमा म छँदैछु। कार्यक्रम प्रस्तुत अनुमल्ल रहन्छ अबको 12 बजेको समयसम्म र हामी फरकबार फरक श्रृंखलाको साथमा हप्ताको सातै दिन आउँदै गर्दा प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिंगापुरी फेन्सी एण्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने प्रोग्रामको स्पोन्सर गरी दिएको छ ओमे माभूषण सुनसादी पसल दुलेगौडाले प्रोपाइटर हुनुहुन्छ मीन बहादुर सुन्नार भन्दै आज हामी मंगलबारको एपिसोडमा रहेर चाहिँ साथीहरूको विचारलाई लिइरहेका छौँ। जहाँ आज विषयवस्तुमा आफ्नो कुरा राख्नको लागि चाहिँ अब वर्ष यामको समय शुरू भए सँगसँगै अब हामीले देखिएको अब सर्प देखिएमा चाहिँ अब के गर्ने के नगर्ने होइन तपाईँको अनुभव जिज्ञासा सुझावहरू चाहिँ खुलेर राख्न सक्नुहुन्छ र कोही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर भन्दै थिए साथी त कता जानुभयो है। ठ्याक्कै साथीलाई पनि सहभागी गराउने साथी पनि छुटिने 0625-4142-00 बाटो भएर भने साथीहरूको आवाज चाहिँ आज एकदमै विशेष पनि छ होइन। साथीहरूको अब सल्लाह सुझावले नै हामी हाम्रो श्रोता साथीलाई चाहिँ धेरै कुराहरू सिकाउन सकिन्छ। त्यसैले आफ्नो विचार राख्नको लागि चाहिँ आउन सक्नुहुन्छ अनि साथमा मिठा मिठा गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु भने अहिलेको लागि चाहिँ अब अघि धेरै साथीहरूसँग चाहिँ अब सारे महिना शुरू भए सँगसँगै अब रोपाई यति गरियो उति गरियो साथीहरूले सुनाउँदै हुनुहुन्थ्यो। कतिपय ठाउँतिर चाहिँ अब सकियो सकिन सकिन लागेको छ शुरू हुँदैछ पनि भन्नुभएको छ। सो अहिलेको लागि चाहिँ ध्यानको तिर्खा योगी चाहिँ असारे महिना शुरू भए सँगसँगै हामीले कार्यक्रममा धेरैभन्दा धेरै स्थान पनि दिइरहेका छौँ। असारको माहौललाई चाहिँ एकदमै ठ्याक्कै मेल खाने गीत पनि रहेको छ। रचना रिमाला अनि प्रशान्त शिवाकोटीको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला।

0: सुमधुर गीत विमाज कार्यक्रममा स्थान दिइसकेको छु। रचना रिमा सँगसँगै प्रशान्त सेवा कोटीको आवाजमा सजिएको यो गीतमा प्रशान्त सेवा कोटीकै नै लिरिक्स अनि म्युजिक पनि रहेको छ। कस्तो लाग्यो त है साथीहरूलाई? पक्कै पनि मन पर्यो होला। अनि मिलेसम्म हामी यस्तै मिठा मिठा गीत संगीतलाई पनि कार्यक्रममा स्थान दिन्छौ भने साथमा चाहिँ आज मंगलबारको एपिसोडमा रहेर विशेष साथीहरूसँगको कुराकानी अनि साथीहरूमा चाहिँ हामी एउटा विषयवस्तु लिएर आउँछौ अनि विषयवस्तुमा चाहिँ साथीले आफ्नो विचार अब कसरी राख्नुहुन्छ त होइन खुलेर रखाउनको लागि पनि हामी हप्ताको एक दिन चाहिँ यसरी विषयवस्तुहरू चाहिँ लिएर आएको हुन्छौँ। अनि आजको लागि चाहिँ विषयवस्तु छ अब सर्प देखिएमा चाहिँ हामीले के गर्ने नगर्ने, अब वर्षायाम सुरु भए सँगसँगै यसको टोकाइबाट बज्ने उपायहरू चाहिँ के हुन सक्छ होइन, यसको घटनाहरू अब धेरै पनि हुन्छ नि त यो समयमा, त्यसैले अब सावधानी अप्नायो भने चाहिँ अब दुर्घटनाबाट बच्न चाहिँ सकिन्छ र त्यो दुर्घटनाबाट बच्ने उपायहरू चाहिँ के हो त? र साथी हुनुहुन्छ लाइनमा, हेलो भन्दै थिए, किन होला साथीसँग चाहिँ सहभागी गराउने समयमा चाहिँ किन होला यस्तो भएको है? अब प्राविधिक समस्या हो कि होइन है हामी चेक जाँच पनि गर्दै गर्छौँ अहिले भने अब यो विषयवस्तुमा कुराकानी गरिरहँदा अब साथीहरूले आफ्नो विचारहरू पनि राख्नु मन लागेको छ भने 0965414200 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। र अहिलेसम्म साथीहरूले चाहिँ सल्लाह सुझाव दिइरहँदा चाहिँ अब देख्यो भन्दामा चाहिँ हामीले मार्नु चाहिँ हुँदैन, त्यसैले अब धपाउने उपायहरू चाहिँ अप्नाउनु पर्छ अनि कसरी धपाउने त्यो विचारहरू पनि राखिराख्नु भएको थियो, सुनाउनु मन थियो तर साथीहरू है। हेलो नमस्ते हजुर।
1: दर्शन नमस्ते,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो एकराजीलाई। मेरो मात्रै आवाज कम हो कि तपाईँको आवाज पनि घम घम सुनिएको होला एकराजी?
1: ल अहिले राम्रो बुझ, मेरो ब्यालेन्स अलि कमै छ
0: हजुर।
1: अनि त्यसपछि सर्पको टोकाइबाट
0: हजुर, सर्पको चोकाइबाट बस्नको लागि चाहिँ अब के उपाय दिनुहुन्छ? ल अब साथीहरूले चाहिँ तपाईँको आवाज सानो सुन्यो भने म साथीहरूलाई तपाईँको आवाज चाहिँ सुनाइदिन्छु होइन, अहिले चाहिँ तपाईँको विचार राख्नुहोस्।
1: अब सर्पको चोकाइबाट बस्नको लागि घर
0: हजुर
1: सफा
0: राख्नु पर्यो,
1: बर्खाको टाइममा छ नि त अब अलिकति घरमा मटेरियल अब या डिजल छ भने
0: भनेपछि मटेरियलको प्रयोग पनि गर्नु पर्यो है नि त
1: अलिकति छर्के मात्रै हुन्छ
0: हजुर
1: डिजल मटेरियलहरू चाहिन्छ त्यस्तो गन्धले आउँदैन किनभने अब वर्षा टाइममा छ नि त हरियो धारपात छ अब यही हुन्छ उठ्छ त्यही भएर चाहिँ त सबै कन छर्न पर्यो ऊ गर्न पर्यो घरमा पनि टाङ्गेर छर्न पर्यो त्यस्तै हो अब चाहिँ त वर्षाको टाइममा हो माछा मच्छर उर आएको छ अन्त टाङ्गेर सुत्ने
0: हुन्छ। धेरै धेरै धन्यवाद हाम्रो एकराजीलाई, तपाईँको आवाज एकदमै सानो सानो चाहिँ सुनिएको थियो होइन, साथीहरूले चाहिँ के कति बुझ्नुभयो अनि आफ्नो अमूल्य शब्दहरू राखिदिनु भयो, धेरै धेरै धन्यवाद भन्दै रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है हामी। नमस्कार, शुभ दिन, एकराज रामचारी मगरजी हुनुहुन्थ्यो उपल्लो पुरीटारदेखि र उहाँको आवाज चाहिँ कति साथीले सुन्नु भए या भएन, अब मुख्यतया हामी बस्ने ठाउँ वरपर चाहिँ हामीले सफा राख्नुपर्छ होइन, घरमा पनि अब पस्न सक्छ त्यसैले चाहिँ अब यदि त्यसैले चाहिँ हामी एकदमै सतर्क रहेर पनि बस्नुपर्छ अनि अब मटेरियलको गन्धले चाहिँ आउँदैन त्यही भएर चाहिँ हामी त्यसलाई अब घरमा अब जति चाहिँ अब धेरै मटेरियल चाहिन्छ भनेर धेरै होइन कि अलिकति गन्ध मात्रै भए पनि राख्नुपर्छ अनि बर्खाको समय छ सुरक्षित पनि रहनुपर्छ। अब कुन ठाउँमा यदि टोकिहालेको छ भने कुन ठाउँमा टोकेको छ त्योभन्दा अलि माथि चाहिँ हामीले अब पट्टीहरू बाँध्ने अनि डक्टरकोमा चाहिँ गइहाल्नुपर्छ भनेर पनि उहाँले सल्लाह सुझाव चाहिँ राख्नु भएको छ र यसरी नै सल्लाह सुझावको साथमा हामीसँग जोडिन सक्नुहुन्छ 0965414200 बाटो भएर, साथमा अनुभवहरू पनि हामीलाई चाहिँ सेयर गर्न सक्नुहुन्छ। अब कतिपय साथीहरू चाहिँ अब आफै पनि टोकाईमा पढ्नु भएको छ होला. अघि हाम्रो तिलकजीले चाहिँ आफ्नो अनुभव पनि सुनाउनु भएको थियो कि, अनि त्यस्तै गरी अब टोकाईमै नपरे तापनि हामीसँग धेरैसँग चाहिँ अब सर्पसँग जोडिएको अनुभवहरू चाहिँ हुन्छ कि, किनकि अब देखेर चाहिँ कहिलेकाहीँ होइन हामी आतेर यति भागेको हुन्छौँ, कहिलेकाहीँ चाहिँ अब सँगसँगै ठोकिएको पनि हुन्छ हामी, कहिलेकाहीँ चाहिँ झुकेर समातेको पनि हुन्छौँ उस्तै परे होइन. अनि त्यो बेलाको डर त्रास होइन अनुभवहरू हामीसँग धेरैसँग प्राय हुन्छ जस्तो लाग्छ मलाई पनि. अनि यसरी नै आफ्नो विचार सँगसँगै आफ्नो अनुभव सँगसँगै विचार राख्नको लागि आउन सक्नुहुन्छ. र साथी हुनुहुन्छ है अहिले भने लाइनमा. हेलो, नमस्ते हजुर. कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई.
2: धन्यवाद.
0: अनि अहिलेको समय के गर्दै हुनुहुन्छ?
2: कार्यक्रम सुन्दै खाना खानु लाग्छ हजुर.
0: खाना खान बाँकी नै छ भनेपछि ल एकदमै मिठो गरेर खाना पनि खाँदै गर्नु होला, साथमा हामीलाई पनि यसरी नै सुनेर साथ दिइराख्नु होला भन्दै आज रेडियो प्रोग्राम सुनिराख्दा, साथीहरूको विचार सुनिराख्दा हाम्रो दिजुले पनि अब आफ्नो सल्लाह सुझाव चाहिँ राखिदिनु पर्यो है. अब ल अब
2: सर्प फोरमा आउँछ, भ्याकुटा अब फोहोर भयो भने भ्याकुटाहरू मुसाहरू हुन्छ अनि त्यो खानालाई आउँछ. अनि तेर सरसफाइ गर्न पर्यो, झार पात हुन दिनु भएन, दुलोहरू राख्नु भएन, मट्टी तेल पनि राख्नु पर्छ एकराजले भने जस्तो मट्टी तेलको गन्धले हामीले कति भगायो भगायो यहाँ.
0: हजुर, भनेपछि आफ्नै अनुभव पनि छ होइन, त्यो उपाय चाहिँ तपाईँ आफैले पनि अप्नाउनु भएको छ. अनि अरू चाहिँ के होला त, अझै अरू सल्लाह सुझाव पनि दिनु मन छ?
2: अरू त केही छैन, त्यही हो. अनि भुइँमा सुत्दाखेरि अब सतर्क हुनु पर्यो, सुत्नु भएन जता भाइ.
0: हजुर,
2: राति सुत्दाखेरि सके भर खातमा सुत्नु पर्यो, त्यही हो.
0: संसार धेरै धेरै धन्यवाद हाम्रो दिजुले आफ्नो अनुभव राखिदिनु भएको छ, आफ्नो विचार राखिदिनु भएको छ, अनि साथीहरूको विचार पनि सुन्छौँ. अहिले भने गैरा घरे काइडीकै याद आउँछ, यो मिठो गीत सुनाउँदैछु, कसलाई सुनाउन चाहनुहुन्छ?
2: फर्स्टमा हजुरको लागि
0: थ्याङ्क यू सो मच.
2: अनि दाई हुनुहुन्छ अमृत दाई, उमा दाई, नरेन्द्र दाई, टेकु छेत्री दाई, अनि तारावाद दाई, अनि यता छ तोप दाई, अनि एकराज रामजानी भाइ, अनि चन्द्र भाइ, रोहित, अनि रोसिका चेतना, अनि खगीमाया साथीको लागि भन्दैछु दिन्छु. नमस्ते शुभ दिन.
0: नमस्ते शुभ दिन. उहाँ हुनुहुन्थ्यो धर्माया दिजू, अनि आफ्नो विचार राखेर सक्नु भएको छ. साथमा चाहिँ अब यदि हामीले देखेको ठाउँ चाहिँ अब सफा चाहिँ राख्नु पर्यो, साथमा पनि अब कुनै ठाउँमा चाहिँ अब खाल्टो छ अथवा दुलो छ पुवाल छ भने हामीले त्यसलाई चाहिँ सकेसम्म राख्नु हुँदैन होइन, त्यसलाई पनि मेटाउनु पर्यो. अनि भुइँमा सुत्ने होइन कि, अब वर्षायामको समय सँगसँगै अनि अब गर्मी उत्तिकै छ, उखुमै गर्मी छ भन्छौँ नि, अब रातको समयमा हामी के गर्छौँ उस्तै पनि अब बर्खायामको समयमा भनेको समयमा लाइन पनि आइरहेको हुन्न, बिजुलीको चाहिँ पहुँच पनि हुँदैन, अब सधैँ फ्यान मुनि नै बस्न पाइन्छ भन्ने पनि छैन नि त. अनि त्यही अनुसार हामी के गर्छौँ, जहाँ जान्छौँ त्यतैतिर फ्याँकिले होइन, अब अलिकति शीतल जता त्यतै, अब रातको समय अलिकति अल्छी पनि लाग्छ, हामी झुल टाँग्दैनौँ, त्यसैले त्यस्तो चाहिँ गर्नु हुँदैन एक ठाउँमा चाहिँ. अब जुन ठाउँमा बसे पनि रातको समयमा चाहिँ झुलको प्रयोग गर्नु पर्यो, सकेसम्म खातमा चाहिँ खातको प्रयोग गरेर हामी सुत्नुपर्छ है भन्नुभएको थियो है. यो कुराकानी सँगसँगै अहिले भने गैरा घरे काइलीकै याद आउँछ यो मिठो गीत रहेको छ, जसमा चाहिँ आवाज रहेको छ श्रीकृष्ण कृष्ण बब मल्ल अनि मेलिना राईको. यो मिठो आवाज सँगसँगै हामी जान्छौँ छोटो व्यावसायिक विश्राममा, र विश्राम पश्चात हाम्रो पुनः भेट त हुन्छ नि. यहाँहरू भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम र फोन डायल गर्दै गर्नुहोला है 0564 14 2000 को बाटो भएर है तपाईँ

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्सी मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: के हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टेक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ

0: 33398 र 98465-10950।
1: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेल चौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउं।
0: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नोट: प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
0: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
5: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
5: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
5: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू: वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0635712

0: 41.
1: This is Radio Dhor Barahi 103.8 MHz.
2: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पूर्ण स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0625414200 बाटो पनि एकदमै खुल्ला चाहिँ रहेको छ। आउन सक्नुहुन्छ, सहभागिता जनाउन सक्नुहुन्छ। अनि आज हामी मंगलबारको एपिसोडमा रहेर चाहिँ साथीहरूसँग टपिकमा कुराकानी गर्छौ। अनि जहाँ चाहिँ साथीहरूको विचारलाई कार्यक्रममा स्थान दिन्छौ भने आजको लागि चाहिँ आफ्नो विचार राख्नको लागि टपिक रहेको छ। अब वर्षयाम शुरू भएसँगै सँगसँगै अब सर्प देखिने र सर्पको टोकाएको घटनाहरू चाहिँ धेरै हुन्छ। कतिपय अवस्थामा चाहिँ कुनै पनि कुरामा हामीले सामान्य सावधानी अप्नाउँदा चाहिँ अब दुर्घटनाबाट चाहिँ बच्न सकिन्छ भने अब सर्प देखिहालिएमा चाहिँ के गर्ने अथवा के नगर्ने, यदि सर्पको टोकाई यदि सर्पले चाहिँ हामीलाई टोक्यो भने टोकाईबाट बच्नको लागि चाहिँ उपाय के हुन सक्छ, होइन? अब टोकेमा चाहिँ के गर्ने, सर्पको टोकाईबाट बच्ने उपायहरू चाहिँ के हुन सक्छ भनेर चाहिँ साथीहरूसँग साथीहरूको अनुभव अनि विचार सँगसँगै सल्लाह सुझाव सँगसँगै हामी रहिरहेका छौँ। अनि सुन्दै हुनुहुन्छ भने प्रोग्राम चाहिँ के कस्तो लागिरहेको छ त त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया पनि हामीलाई दिन सक्नुहुन्छ। र यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौ भने कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहाल्छु। जहाँ चाहिँ आइतबार भनेको हामी अन्ताक्षरी विश्वको साथमा जोडिन्छौ, सोमबार श्रोता साथीको रुचाइमा रहेको गीत संगीतलाई कार्यक्रममा स्थान दिने गर्दछौ भने आज टपिकमा कुराकानी गरिरहेका छौ, अनि बुधबार चाहिँ ड्रामा गर्छौ हामी नाटक भोलिको दिन चाहिँ रहेको छ, अनि बिहिबार भनेको चाहिँ तपाईँको प्रतिभालाई स्थान दिन्छौ भने शुक्रबार भनेको म्युजिक ट्र्याक गेम रहन्छ, अनि शनिबार चाहिँ गाउँ खाने कथा। र यसरी हप्ताको सातै दिन आउँदै गर्दा बाह्रै पछि हामी एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसाईको रिचा, जहाँ चाहिँ प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसलदेले गौडाले, प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एण्ड ज्वेलरी सपले, प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि भने एउटा गीत सुनाउन त है तपाईँमा राख्छु। अहिले पछिल्लो समय अब टपिकमा कुराकानी गरिरहँदा चाहिँ यो विषयवस्तु पनि ल्याउन मन थियो, अहिले अब नेपाल नयाँ सरकार भने सँगसँगै चाहिँ अब धेरै नियमहरूमा चाहिँ फेरबदल पनि भएको छ नि त, जहाँ चाहिँ अब गाडीको यात्रा गर्दा अब तपाईँ यात्रा गर्दै हुनुहुन्छ भने सवारी चालन चाहिँ चालक हुनुहुन्छ अथवा सवारी साधनको प्रयोग गर्नुहुन्छ भने पनि अहिले चाहिँ ट्राफिक नियमहरू चाहिँ धेरै यहाँले जान्नुपर्ने हुन्छ, अब कुन लेनको प्रयोग गर्ने कसो गर्ने है। ठ्याक्कै एउटा ड्राइभरमा माइलो ड्राइभरमा माइलो भन्ने गीत भन्ने बित्तिकै मलाई यो टपिक पनि याद आयो है, आज राख्छु भनेको थिएँ। अनि फेरि अब बर्खायामको समय पनि छ, आज हामीले सर्पको टोकाईको कुराकानी गरिरहेका छौँ भने मिलेसम्म यो विषयवस्तुमा पनि हामी अर्को हप्तातिर पनि कुराकानी गर्छौ। अहिले भन्ने यो रमाइलो गीत रहेको छ, स्वीकार्नु होला है त।

हजुर हेर्न हेर कान्छामा मैयाले कसलाई बोलाउँदै यो गीतहरू सुन्दा चाहिँ होइन मानव हामी कुनै बसमा चाहिँ साथीकै यात्रा गरिरहेको छौँ जस्तो अनुभूति पनि हुन्छ. यो खालको गीत सुन्दा चाहिँ मिठो गीत रहेको थियो, शब्द संगीत पनि एकदमै मिठो रहेको थियो. रामचन्द्र काफ्लेको आवाजमा सजिएको यो गीत सँगसँगै अब भने हामी विश्राममा जानुपर्ने बेला पनि भइसकेको छ. एउटा मिठो गीत पनि सुन्छौँ अनि आज सर्पको टोकाईबाट बस्नु पाए के रहेछ त भनेर साथीहरूले आफ्नो विचारहरू पनि राखिराख्नु भएको छ. र अहिलेसम्म चाहिँ अब घर वरिपरि झारपात भयो भने चाहिँ हामीले सफा राख्नुपर्छ भन्दै हुनुहुन्थ्यो होइन. अनि त्यो सँगसँगै थोरै अब जोड्नु पनि मन लाग्यो. अब साथीहरूले चाहिँ अब भ्यागुता भएको ठाउँमा चाहिँ के भन्छ अब सर्प आउँछ भन्दै हुनुहुन्थ्यो. त्यस्तै अब मुख्य त हामीले चाहिँ अब मुसा पनि नियन्त्रण गर्नुपर्छ अरे कि, किनकि अब मुसा भएको ठाउँमा पनि सर्प आउँछ अथवा मुसाले चाहिँ अब त्यो खनेको दुलोहरू छ भने पनि त्यसमा सर्पहरू बस्छ नि त. त्यही भएर चाहिँ हामीले मुसाको पनि नियन्त्रण गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ जोड्नु मन लाग्यो. अनि सँगसँगै अब बाहिर निस्किँदा अब रातको समयमा चाहिँ हामी अब भुइँमा बस्नु हुँदैन होइन, झुलको प्रयोग गर्नुपर्छ, सकेसम्म खाटमा सुत्नुपर्छ भनेर साथीहरूले कुरा राखिराख्नु भएको छ भने त्यो सँगसँगै यदि रातको समयमा चाहिँ हामी बाहिर निस्किँदैछौँ भने अब टर्च लाइट हुडको पनि प्रयोग चाहिँ गर्नु पर्यो होइन. बिना अब अँध्यारोमा चाहिँ हामी अब आफ्नै घर आँगन हो भनेर चाहिँ अब यतिकै यात्रा गर्नु भएन अथवा यतिकै हिँडुल गर्नु भएन, काम कार्य गर्नु भएन. रातको समयमा यदि बाहिर निस्किनु भएको छ भने टर्चहरूको चाहिँ प्रयोग गर्नुहोला अथवा बत्तीहरूको प्रयोग चाहिँ गर्नु पर्यो. त्यो सँगसँगै अब खेतबारी अथवा अब झाडीमा जाँदा चाहिँ अब बुटहरू लगाउने होइन, अब लामो प्यान्टहरू लगाउने, अलिकति सुरक्षित हुने खालको अब पन्जाहरू लगाएर हुन्छ कि होइन, आफूलाई चाहिँ सुरक्षित पनि बनाउनु पर्यो. अब हात खुट्टा चाहिँ अँध्यारो पुवाल अब झाडीभित्र चाहिँ सकेसम्म नहाल्ने होइन, हाम्रो बानी हुन्छ नि अब यो कस्तो झाडी रहेछ भनेर अब अन्धाधुन्दै कहिलेकाहीँ चाहिँ सफा गरिन्छ. अनि त्यही भएर त्यस्तो पनि गर्नु हुँदैन भने भन्न चाहन्छु होइन. अब घरमा ढोका झ्याल पुवालहरूमा चाहिँ सम्भव भएसम्म अब बन्द गरेर राख्ने अथवा अब जालीको झ्याल ढोका चाहिँ राख्नुपर्छ भनेर भनिन्छ नि त. अब यो बर्खायामको समयमा सर्पको टोकाई मात्र होइन कि, अब लामखुट्टेको टोकाईबाट पनि हामी बस्न सक्छौँ यदि यो उपायहरू चाहिँ अप्नायौं भन्ने यो थोरै कुराहरू चाहिँ मैले जोडेँ. अब यो सँगसँगै साथीहरूलाई अझै जोड्नु मन छ भन्ने सवाई त जोड्दै गर्नुहोला. अहिलेको लागि भने हङकङ पोखरा निर्मय आफ्नो कोष र कन्दरा ब्यान्डबाट रहेको यो सुमधुर गीत रहेको छ. यो गीत सँगसँगै हामी जान्छौँ विश्राममा. विश्राम पश्चात पुनः भेट हुन्छ नि अनि मिलेसम्म हामी साथीहरूको विचार लिन्छौ, नभए अनि हामी आजको विजय साथी लिएर आउँछौ. हामी सँगै रहनुहोला है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 98678161887।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011324375।
7: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
7: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सिट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
7: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 98463161209 र 98041271718। आजै सम्पर्क गर्नुहोस्।
8: ल किन हो आन्टी दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151666।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847615368।
11: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
12: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
13: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810 9008828811 र 9008828816।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
14: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम भन्ने। अब प्रोग्रामको हामी अन्तर्फ पनि छौं, बिस्तारै छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। अनि आज मंगलबारको एपिसोडमा रहेर चाहिँ हामीले अब सर्पको टोकाईबाट बस्ने उपायहरू चाहिँ के हुन सक्छ, अब विशेष गरी अब वर्षायामको समय सँगसँगै सर्प देखिन्छ होइन, सर्प देखिने र सर्पको टोकाईको घटनाहरू पनि अलिकति धेरै बढी नै हुन्छ। अनि त्यसैले गर्दा चाहिँ हामी यसको अलिकति सामान्य सावधानी अपनायो भने पनि हामी यो दुर्घटनाबाट चाहिँ बस्न सकिन्छ। त्यही भएर चाहिँ अब के हुन सक्छ उपाय भनेर साथीहरूमा चाहिँ यो टपिक लिएर आए सँगसँगै अघि चाहिँ थोरै मात्र अब भने हामी छुटेर जानुपर्ने बेला त भइसकेको छ। अघि साथीहरूलाई चाहिँ हामीले चाहिँ अब सर्पको टोकाईबाट बस्ने उपायहरू चाहिँ के थियो त भनेर त सुनायौं, र यदि अब सर्पले टोकिहालेमा चाहिँ हामीले के गर्ने त भनेर चाहिँ साथीहरूले आफूले पनि सुझाव दिइरहँदा चाहिँ साथीहरूलाई थोरै सल्लाह सुझाव दिनु मन लाग्यो, जुन चाहिँ अब हाम्रो एउटा परम्परागत उपायहरू हुन्छ नि, जहाँ चाहिँ अब झारफुक गर्नुपर्छ। अघि साथीहरूले पनि जोड्नु भएको थियो होइन, अब घाउ चिर्ने, हामी अलिकति आफै डक्टर हुने बानी छ कि, अब विष चाहिँ अब चुसेर फ्याँक्ने भनेर पनि भनिन्छ। अब धेरै अब के भन्छ, अब यदि टोकेको ठाउँमा चाहिँ हामीले अब रुमालहरू बाँध्नुपर्छ भनेर त थाहा छ कि, हामी चाहिँ अब त्यसलाई चाहिँ अब त्यो विष सर्न दिनु हुँदैन भनेर अलिक धेरै नै कस्ने गरेर चाहिँ बाँध्ने चलन पनि छ। त्यही भएर चाहिँ मुख्यत सल्लाह सुझाव भनेको यही नै रहेको थियो कि अब यो परम्परागत उपाय सँगसँगै हामी चाहिँ विशेष गरी आफै डक्टर बन्ने विचारको चाहिँ विचारलाई चाहिँ अलिकति त्याग्नु पर्यो होइन। अब फर्स्ट एड भनिन्छ, प्राथमिक उपचारहरू भन्ने एक ठाउँमा छ, तर आफै डक्टर बन्ने काम चाहिँ सकेसम्म गर्नु भएन कि, अब तुरन्त सकेसम्म पहुँच भएसम्म नजिकको स्वास्थ्य संस्था अब अस्पतालहरू पुर्याउनु पर्यो होइन। टोकेको अङ्गलाई चाहिँ सकेसम्म अब स्थिर राख्नु पर्यो, बिरामीलाई चाहिँ अब अलिकति शान्त राख्ने, धेरै हिँडुल गराउनु पनि भएन होइन। यो खालको कुराहरूको चाहिँ थोरै जानकारी दिनु मन थियो। यो जानकारी सँगसँगै अब भने हामी समयको अन्ततर्फ पनि छौं, साथीहरूले आफ्नो विचार राखिरहँदा आज कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। काउडाँडादेखि हुनुहुन्थ्यो रिता आचार्यजी, त्यस्तै पिरुङदेखि हुनुहुन्थ्यो खगिमा थापाजी, अरूण चौपारीदेखि हुनुहुन्थ्यो तिलक छेत्रीजी, अनि एकराज रामजाली मगरजी हुनुहुन्थ्यो उपल्लो पुडीटारदेखि भने साथमा आउनु भएको थियो। फुलचोकदेखि हुनुहुन्थ्यो दलमाया दिजु भने आज चाहिँ आफ्नो अनुभव सँगसँगै छ त मिठो सँगसँगै आफ्नो विचार कुरा राख्नु भएको थियो। राजको विजय साथी जे हुनुहुन्छ अरुण चौपारीदेखि तिलक छेत्री जे सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै धेरै बधाई सँगसँगै अन्तिमबार शनिबारसम्म चाहिँ हामीलाई सुनेर साथ दिनुहोला भन्दै विशेष त यो समयमा चाहिँ आफू सुरक्षितै रहनुहोला भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि विदा हुन्छु भने जाँदा जाँदै देउराली भन्ज्याङ बोलको सुनिल गिरीको आवाजमा सजिएको सुमधुर गीत सँगसँगै छुट्टिन्छौ। नमस्कार, शुभ दिन, बाई बाई।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
2: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
2: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635903769।
3: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
4: यी बुढा कुरै नबुझिकन नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
3: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
4: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवाडाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
6: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
7: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
6: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर, चन्द्रमा,

0: संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चुबुलनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष काण्डा बीच भेटवार्ता, सहुलियतपूर्ण ऋणको निरन्तरता लगायत विषयमा छलफल।
0: राष्ट्रिय सभा बैठक बस्दै मन्त्रीहरूले जवाफ दिने कार्यसूची, सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेश सभामा टेबल हुँदै।
1: एसईईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक 1,29,000 सहभागी भएकोमा 83,000 भन्दा बढ़ी उत्रिन।
0: हुर्मुज जलमार्गमा तेल ट्याङ्करमाथि पुनः आक्रमण, इरानी नेता खामेनीको अन्त्येष्टि नसकिएसम्म अमेरिकासँग वार्ता नहुने।
1: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: प्रधानमन्त्री वारेन्द्र शाह र एसियाली विकास ब्याङ्क एडीबीका अध्यक्ष मासातो काण्डा बीच भेटवार्ता भएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँहरू बीच भेटवार्ता भएको प्रधानमन्त्री कार्यालयले जनाएको हो। प्रधानमन्त्री शाह र नेपाल भ्रमणमा रहनुभएका मासातो बीच एडीबीको नेपालमा लगानी र सहुलियतपूर्ण ऋणको निरन्तरता लगायतका विषयमा कुराकानी भएको बुझिएको छ। हिजो मात्रै एडीबीले नेपाल सरकारलाई 16,50,00,000 अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सहमतिमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकार र एडीबी बीच दुईवटा छुट्टा छुट्टै सहुलियतपूर्ण ऋण सम्झौतामा औपचारिक हस्ताक्षर भएको थियो। उक्त सहुलियतपूर्ण ऋण खानेपानी, ढल व्यवस्थापन तथा भन्सार प्रशासनको आधुनिकीकरणमा खर्च गरिनेछ।
1: बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले 5 समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाको उपस्थितिमा केही दिन अघि भएको छलफलले सिभिल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी, लाली गुनास बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका बचत फिर्ता गर्ने निर्णय गरेको थियो। सोही अनुसार यही असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने गरी तयारी भइरहेको समिति सदस्य रामेश्वर ढकालले जानकारी दिनुभयो। बचतकर्तालाई रकम फिर्ता गर्न करिब 9 करोड़ रूपियाँ रकम जम्मा भइसकेको छ। ती सहकारीका साना बचतकर्ताहरूलाई अनामनगर स्थित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ। समितिले बचतकर्तालाई 10,000 बचत रकम फिर्ता गर्ने योजना बनाएको छ। यससँगै 5 सहकारीका करिब 3,000 साना बचतकर्ताले रकम फिर्ता आउने समितिका सदस्य ढकालले जानकारी दिनुभयो।
0: राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ। अहिले सभा 12 बजे बस्ने बैठकमा विनियोजन विधेयक 2083 अन्तर्गत बाँकी विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै उपराष्ट्रपति, राष्ट्रपति, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको शीर्षकमाथि जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। त्यसपछि खर्च कटौतीका प्रस्तावहरूलाई निर्णयार्थ पेश गर्ने र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। साथै अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083 प्रस्तुत गर्नुहुने कार्यसूची छ।
1: सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेशसभामा टेबल हुँदैछ। आज बिहान 11 बजे बस्ने भनेको बैठक भने अझै शुरू भएको छैन। प्रदेशसभा सचिव देव बहादुर बोगटीका अनुसार आजको बैठकमा आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेटसँगै अर्थ विधेयक र विनियोजन विधेयक टेबल गर्नुहुने कार्यसूची छ। असार 1 गते मध्यराती अर्थमन्त्री धामीले इतिहासकै ठूलो बजेट करिब 37,70,00,000,00,000 प्रस्तुत गर्नुभएको थियो। तर बजेटमा सत्तारूढ़ एमाले नै असन्तुष्ट भएपछि 3 हप्तासम्म टेबल समेत हुन सकेको थिएन। सुदूरपश्चिम सरकारमा प्रमुख सत्ता साझेदार एमालेका मन्त्रीहरू परिवर्तन गरी नयाँ मन्त्री पठाउने प्रयास अन्तिममा आएर रोकिएको थियो। बजेटबारे प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले पनि तीव्र असन्तुष्टि जनाउँदै आएको छ। अर्कोतर्फ मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीभित्रको असन्तुष्टि समाधान गर्न मन्त्री फेरबदल गरे पनि हिजोको संसदीय दलको बैठकमा 2 मन्त्री नै अनुपस्थित भएका थिए। आजको बैठक पनि 2 दलबीच सहमति भएमा मात्र बस्ने सम्भावना रहेको छ। मुख्यमन्त्री शाहले छुटेका योजनाहरू बजेटमा समेट्ने प्रतिबद्धता जनाएकोले बजेट टेबल हुने अपेक्षा गरिएको छ।
0: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई 2082 ग्रेड वृद्धि पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 1,29,114 विद्यार्थी सहभागी भएका थिए। तीमध्ये 83,523 उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% हो। सबैभन्दा धेरै 51,438 विद्यार्थीले 2.4 देखि 2.8 जीपीए प्राप्त गरेका छन्। त्यस्तै 16,467 जनाले 2.8 देखि 3.2, 14,362 जनाले 2 देखि 2.4, 1,195 जनाले 3.2 देखि 3.6, 45 जनाले 1.6 देखि 2 तथा 16 जनाले 3.6 देखि 4 जीपीए हासिल गरेका छन्। यसैबीच परीक्षा मर्यादा विपरीत कार्य गरेको आरोपमा 7 विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। बोर्डले नतिजा वेबसाइट आईभीआर तथा एसएमएस यूएसएडी सेवा मार्फत हेर्न सकिने जनाएको छ।
1: नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिको मसौदा आर्थिक अनुसन्धान विभागले तयार पारेसँगै सार्वजनिक गर्ने तयारी भइरहेको हो। यसको लागि सबै अधिकारीहरू छलफलमा जुटिरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ। सार्वजनिक गर्नु अघि राष्ट्र बैंकले व्यवस्थापनको बैठक बोलाएको छ। विभागबाट आएको मौद्रिक नीति व्यवस्थापनबाट पारित भएपछि संचालक समिति बैठकले पारित गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्ने गरिन्छ। आज वा भोलिसम्म सार्वजनिक गर्ने प्रयासमा गवर्नर रहेका छन्।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: चार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरलाई बयानमा बोलाएको छ। आज एक सार्वजनिक सूचना मार्फत विभागले सम्पत्ति शुद्धिकरण कसुरको अनुसन्धानका लागि 7 दिनभित्र कार्यालयमा आउन निर्देशन दिएको छ। जेएनजे आन्दोलन पश्चात देउवाको परिवार सम्पत्ति शुद्धिकरण अनुसन्धानमा परेको हो। केही दिन अघि मात्र देउवा दम्पतिले विभागलाई पत्र लेख्दै आफ्नो उपचारको सिलसिलामा विदेशमा रहेकोले साउन 26 गते नेपाल आउने जानकारी गराएका थिए। जयवीर पनि परिवारसँगै विदेशमै रहेको बताइन्छ। परिवार शक्तिमा रहेका बेला जयवीरले आफ्नो व्यवसाय विस्तारको लागि शक्तिको दुरूपयोग गर्ने गरेको र रकम व्यवस्थापन गर्ने गरेको आरोप लाग्दै आएको छ। जयवीरमाथि नेपाल टेलिकमको बिलिङ ठेक्का अनियमितता र पासपोर्टको ठेक्का अनियमिततामा संलग्न रहेको भन्दै विभाग र अख्तियारमा उजुरी समेत परेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार. ओमानको तट नजिकै हुर्मुज जलमार्गमा यात्रा गरिरहेको एक प्याल तेल ट्याङ्कर मिसाइल खसेपछि आगलागी भएको छ. पारसको खाड़ीस्थित साँगुरो प्रवेशद्वार हुँदै आउजाउत गरिरहेका जहाजहरूलाई लक्षित गर्दै आज बिहान आक्रमण भएको बेलायती सेनाको दावी छ. इरानी सरकारी टेलिभिजनले प्राकृतिक ग्यास एलएनजी बोकेको उक्त ट्याङ्करले चेतावनीको व्यवस्था गरेपछि आक्रमणमा परेको जनाएको भए पनि आक्रमणको प्रत्यक्ष जिम्मेवारी भने लिएको छैन. तेहरानले पटक पटक आफ्नो स्वीकृत मार्गबाट मात्रै हुर्मुज जलडमहरूमध्ये पार गर्न सुरक्षित हुने घोषणा गर्दै आएको छ. ओमानको तट नजिकैको वैकल्पिक मार्ग प्रयोग गरेका अन्य जहाजहरूमा भएका आक्रमणमा पनि इरानको संलग्नता रहेको आशंका व्यक्त हुँदै आएको छ. अमेरिका जलमार्ग मध्ये पूर्ण रूपमा पुनः खुलाउने, तेहरानको विवादास्पद आणविक कार्यक्रमलाई सीमित गर्ने तथा फेब्रुअरी 28 शुरू भएको युद्धको स्थायी अन्त्य गर्ने उद्देश्यका साथ इरानसँग वार्तालाई अघि बढ़ाउन इच्छुक देखिएको छ. यसैबीच युद्धको प्रारम्भमै मारिएका इरानका सर्वोच्च नेता आयतल्ला अली खामेनीको अन्त्येष्टि सम्पन्न नभएसम्म इरान र अमेरिका बीचको वार्ता अघि नबढ़ने भएको छ. खामेनीको अन्त्येष्टिमा सहभागी शोकाकुल भीड़ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको कामना गर्दै नाराबाजी गरेको समाचार एजेन्सी एपीले जनाएको छ. अधिकारीहरूले गैराती खामेनीको शव सिया धार्मिक शिक्षाको केन्द्र मानिने कुम सर पुर्याएका थिए, जहाँ आज श्रद्धांजलि अर्पण गरिएको छ.
1: र अब खेल समाचार. बेल्जियम र स्पेन फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। आज बिहान अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई पराजित गर्दै बेल्जियमले क्वार्टर फाइनलको यात्रा सुरक्षित गर्यो। बेल्जियमले अमेरिकालाई 3-1 गोल अन्तरले पराजित गरेको हो। बेल्जियमको जितमा चार्लेस डी केटे लायरेले 2 गोल गरे भने हान्स भनाकिन र रामेलु लुकाकुले 1-1 गोल गरे। अमेरिकाका लागि मलिक तिलामनले गरेको गोल हस्तान्तरणमा परिणत भयो। यो हारसँगै अर्को आयोजक राष्ट्र अमेरिका पनि फिफा विश्वकपबाट बाहिरिएको छ। यसअघि आजै राति सम्पन्न खेलमा पोर्चुगललाई पराजित गर्दै स्पेनले विश्वकपको क्वार्टर फाइनलमा स्थान बनाएको थियो। मिकेल मेरिनोको इन्जुरी समयको गोलको मद्दतले स्पेनले पोर्चुगललाई 1-0 पराजित गरेको थियो। डालस रंगशालामा सम्पन्न खेलमा स्पेनले छिमेकी प्रतिद्वन्दी पोर्चुगलको चुनौती समाप्त पारेको हो। खेलको पहिलो हाफमा दुवै टोलीले आक्रमक फुटबल खेले पनि गोल गर्न सकेनन्। यसै बीच खेलको अन्तिम सिटी बजेसँगै विश्वकप फुटबलका महान खेलाड़ी क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रामा पूर्ण विराम लागेको छ। 41 वर्षीय रोनाल्डोले खेल अघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। रोनाल्डोले विश्वकपमा 27 खेल खेलेका छन् भने कुल 11 गोल गरेका छन्। उनी लगातार 6 विश्वकप संस्करणमा गोल गर्ने विश्वकै पहिलो पुरूष खेलाड़ी हुन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाह र एडीबीका अध्यक्ष कान्डा बीच भेटवार्ता, सहुलियतपूर्ण ऋणको निरन्तरता लगायत विषयमा छलफल।
0: राष्ट्रिय सभा बैठक बस्दै मन्त्रीहरूले जवाफ दिने कार्यसूची। सुदूरपश्चिम प्रदेश सरकारको बजेट 23 दिनपछि प्रदेश सभामा टेबल हुँदै
1: एसईईको ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक। 1,29,000 सहभागी भएकामा 83,000 भन्दा बढ़ी उत्तीर्ण।
0: हुर्मुज जलमार्गमा तेल ट्याङ्करमाथि पुनः आक्रमण। इरानी नेता खामेनीको अन्त्येष्टि नसकिएसम्म अमेरिकासँग वार्ता नहुने।
1: र बेल्जियम र स्पेन विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। पोर्चुगल बाहिरिएसँगै रोनाल्डोले लिए विश्वकप यात्राबाट विदाई।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
6: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
7: दाइ पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाइ?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560062029।
12: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087169142।
16: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
17: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
18: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
17: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9406041530।
19: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
20: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टुला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
19: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
21: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
20: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
21: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
20: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
22: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University.
23: 24th years of academic excellence in management.
22: Bachelor program.
23: 4 years program of Bachelor in Business Administration, BBA.
22: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
23: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
22: Forms are available at college administration at 9 a.m. to 3 p.m.
23: Science and Management, both stream can apply.
22: Last date of form submission, 26th Ashar 2083.
23: Entrance exam, 29th Ashar 2083.
22: Enter to learn, go forth to serve.
23: Further details, Pokhara College of Management, PCM, Ganmarga, नदीपुर पोखरा थ्री कास्के नेपाल टेलीफोन नम्बर 0615447615701241 इमेल info@pcm.edu.np वेबसाइट www.pcm.edu.np
2: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ
3: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
3: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
3: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
3: दुखाईबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
3: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
4: प्रणाम अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ज अन्तर्मन

0: आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
0: मोबाइल 98058535537 र 98068615899।
4: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
9: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142 34 र 98 171 56 606।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
11: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
12: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
13: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन अपक्कै।
14: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
2: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
4: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबुराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।
5: भाई साहब, संयोग तो देखिए, इन दोनों की जन्म पत्री एक है और इनके नाम भी एक है, माही।
6: एकदम बैट बॉल जैसी जोड़ी है। वेट फॉर इट।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
2: उपचार सेवाहरू
3: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
2: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
3: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
2: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
3: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
2: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
3: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
4: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् भो
5: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
4: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
5: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
4: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
5: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856023420 9901454674 र 9864023420
6: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
7: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
6: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौंडा प्रोपाइटर कीर्तिमान थापा मगर
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: हजुर, दान गरौं।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
12: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
13: 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848064145।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाथे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाथे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद सुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड, आईसीयु, एनआईसीयु, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल, फोन 98560-32475 र 98011-32475।
7: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, खरपैचो, नवग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
7: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
11: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, फ्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847153368।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

मलाई पाउना भनी केटी गछन मरी मेटी भद्रकाली मन्दिरमा चढा गछन भेटी मलाई पाउना भनी केटी गछन मरी मेटी नले नले

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, झोलीगौडा हेल्थ पोस्ट चोक, प्रोपाइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856238073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: यता नआऊ है बुहारी तलै बस छाछुक नगर आज कति दिन रे
5: तीन दिन भयो
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
5: केही हुन्न मुवा सुनै नहुने होइन कि सफा गरे भइहाल्यो नि
4: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
5: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
6: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजनले हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
4: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
7: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
8: नेपाल सरकार विज्ञापन बोर्ड

0: फन पर कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867279794।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो सोपमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग शालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063398 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: हो, हिंसा सहने हुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानूनत दण्डनीय छ। लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
6: दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार। पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय।
7: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
6: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
8: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
10: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
11: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
11: NCLको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCLको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061596 छ।
12: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
13: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
12: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
14: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
12: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
17: कस्मेटिक पार्लर तथा
4: 62891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक।

0: देगौडा भित्री बजार
1: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
2: सिधै मयम चिसा पानी बाट काठमाडौँ बाट
3: मयम चिसा पानी अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छावदी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9825552663। सूचना इस तनहु सेवा हॉस्पिटल दुलेगौड़ा बीपी चोक में
4: यही असार 27 गते शनिवार
0: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा में कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
5: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
0: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
5: एनोमली स्कैन र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर संतोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
4: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर।
6: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
7: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865143177, मोबाइल 9856044343।
3: दाई पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई,
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्पिसौनीको ठिक पारिपट्टि
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
12: टाइम चेक को साथ में मनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
14: ढोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक,
14: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841649304।
15: नमस्कार रेडियो 103.3 एक सय तीन

0: मेगाहर्ज को दिउँसो 2 बजे को ढोबराय हाइलाइट्स मा प्रिया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालिन शाहसँग एसियाली विकास बैंक एटीबीका अध्यक्ष मासतो कान्दाले भेटवार्ता गर्नुभएको छ। सेदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एटीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। जेन्जी आन्दोलनपछि बालन शाह नयाँ प्रधानमन्त्री भए लगतै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एटीबीले निरन्तर सहयोग गर्ने धारणा एक्स मार्फत सार्वजनिक गर्नुभएको थियो। कान्दाको नेपाल भ्रमणको अवसरमा एटीबीसँग नेपालले 16,50,00,000 अमेरिकी डलर 25 अर्ब रूपैयाँ बराबर सहुलियतपूर्ण ऋण लिने सम्झौता भएको छ। अर्थमन्त्री डाक्टर सोनी बाग्लीले र कान्दाको उपस्थितिमा दुई आयोजनामा लगानी गर्न सो रकम बराबरीको सहुलियतपूर्ण ऋण लिने बारे सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थमन्त्री डाक्टर घनश्याम उपाध्याय र एटीपीका नेपाल स्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुशुवाले हस्ताक्षर गर्नुभएको थियो। नेकपा एमालेकी सांसद रामकुमारी झाक्रीले सुशासनको नारा दिएर आएको सरकारमा अनिर्वाचितहरूले सिंहदरबारमा शासन चलाएको आरोप लगाउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा बोल्दै ब्युरोक्रेसीमा रहेका धेरै मान्छेहरूले धमाधम राजनीतिमा दिएको बताउनु भएको हो। उहाँले यस्तो निर्णय गर्नका लागि सरकारलाई कुन निर्णय, कुन संविधान र कुन कानून, कुन अधिकार दिएको छ भन्दै प्रश्न गर्नुभएको छ। झाक्रीले सदनमा आएर सम्बन्धित मन्त्रीहरूले अथवा प्रधानमन्त्रीको कार्यालयबाट जानकारी गराउनु पर्ने माग राख्नु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन राजनीतिक प्रतिशोधतर्फ केन्द्रित भई आफ्नालाई काखा अरूलाई पाखा गर्ने रणनीतिमा उन्मुख भएको बताउनु भएको छ। विगतमा केपी ओलीले जनताको जनमतलाई कदर गर्न नसक्दा भदौ 23 र 24 आन्दोलन भएको स्मरण गर्दै वहाँले बालेनलाई पनि सत्ता र शक्तिको दुरूपयोग नगर्न आग्रह गर्नुभएको छ। प्रधानमन्त्री बालेनले विधिको शासन सबैलाई बराबर गरेर आफ्ना काम सञ्चालन गर्नुपर्ने ज्ञानेन्द्रको मत रहेको छ। रोजगारी स्थापना गर्न लाग्नुपर्ने, विकास निवारका कार्यलाई निरन्तर दिनुपर्ने र तलतहका वर्गलाई उकास्ने गरी काम गर्नुपर्ने तर्क उहाँको रहेको छ। युट्युब र सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै अपमानजनक तथा गाली कलौज पूर्ण सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेका रोशन पोखरेल पूर्व पक्षका लागि जेल चलान भएका छन्। फाल्गुनन्द गाउँपालिका 7 दोबाटोका रोशन पोखरेललाई जिल्ला अदालत पाँचहरूले पूर्व पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। पोखरेल विरूद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। न्यायाधीश कुमार मक्सकेको इजालसले उनलाई पूर्व पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत पाँचका श्रेष्ठदार राजकुमार निरौलाले जानकारी दिनुभएको हो। प्रहरीले पोखरेललाई 2082 चैत 26 गते पक्राउ गरेको थियो। युट्युबमा गाली कलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो। त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत 29 गते उनलाई परिवारको जिम्मा लगाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पूर्व पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। अभियोग पत्रमा प्रधानमन्त्री शाह र उनको परिवारको मान सम्मान र प्रतिष्ठामा आज पुग्ने गरी अपमान अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटक मार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राजा दिवेन्द्र खत्री नियुक्त हुनु भएको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्नु भएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सह अध्यक्ष सस्मित पोखरेलले नियुक्ति पत्र प्रदान गर्नु भएको छ। उहाँ नेपाली सेना स्वास्थ्य विज्ञान संस्थामा कार्यरत रहनु भएको थियो। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेको थियो। अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएको थियो। सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका उपाध्यक्ष डाक्टर अञ्जनी कुमार झा लगायतका पदाधिकारी पदमुक्त भएका थिए। त्यसपछि आयोगको उपाध्यक्ष पद खाली भएको थियो। माध्यमिक शिक्षा परीक्षा एसईको ग्रेड वृद्धि पूरक परीक्षा नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षामा 129,114 जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये 83,523 जना उत्तीर्ण भएका छन्। यो कुल सहभागीको 64.69% रहेको हो। प्रकाशित नतिजामा चित्त नबुझेमा पूर्ण योग्य गर्न र उत्तर पुस्तिका हेर्न र पुनः परीक्षण समेत गराउन सक्ने व्यवस्था रहेको छ। पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइन मार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको छ। जसअनुसार परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि बोर्डको कार्यालयको वेबसाइटमा गई पुनर्योग फारम भरि आवेदन गर्न सक्ने बोर्डले जनाएको छ। पुनर्योगका लागि आवेदन गर्न 2083 साल असार 25 गतेदेखि 2083 साल असार 31 गतेसम्मको समय निर्धारण गरिएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनका क्रममा प्राविधिक कारणबाट कही कतै त्रुटि देखिएन गए राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 को मूल अभिलेखबाट सच्याइनेछ। सरकारी अधिकृतबाट सार्वजनिक स्थानमा दुर्व्यवहार भोगेकी ऋतु खनालले प्रहरीमा जाहिरी दिएकी छन्। प्रहरीले आरोपी सुरेन्द्र भट्टलाई पक्राउ गरे पश्चात उनले जाहिरी दिएकी हुन्। अर्जेन्टिनाको जर्सी लगाएर इडामोलको एक गल्लीमा हिँडिरहँदा ऋतुलाई 55 वर्षीय भट्टले आफ्नो गोप्य अंग देखाइदिएका थिए। ऋतुले उनलाई समातेर पिट्नुका साथै खुट्टा समेत ढोगाएकी थिइन्। यो घटनाको भिडियो उनले टिकटकमा हालेपछि प्रहरीले भट्टलाई पक्राउ गरिसकेको छ। ऋतुको साहसको धेरैले प्रशंसा गरिरहेका छन्। हिजो एक भिडियो पोस्ट गर्दै ऋतुले आफूलाई साथ र समर्थन गर्ने सबैप्रति आभार प्रकट गरेकी छन्। आफूले भर्खरै प्रहरीमा गएर जाहिरी दिएको उनले बताएकी हुन्। प्रहरीले आरोपी पक्राउ परिसकेको हुँदा भिडियो अब प्राइभेट गर्न सुझाव दिएको छ। आरोपीका आफन्तले पनि सम्पर्क गरेर भिडियो हटाइदिन आग्रह गरेकाले आफूले प्राइभेट गर्न लागेको उनले बताएकी छन्। यद्यपि अहिलेसम्म भिडियो उनको टिकटक अकाउन्टबाट पब्लिक नै रहेको छ। सोशल मिडियाको पावरले गर्दा आफूलाई न्याय पाएको भन्दै ऋतुले खुशी व्यक्त गरेकी छन्। साथै गृहमन्त्री सुदन गुरूङले पनि न्याय दिलाउन सहयोग गरेको र नयाँ सरकार आएपछि पीड़ितहरूले न्याय पाउने आशा पलाएको उनको भनाइरहेको छ। मनसून सक्रिय भएसँगै गोर्खा जिल्लामा बाढ़ी र पहिरोको जोखिम अत्याधिक बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भिरालो भूभागका बस्ती उच्च जोखिममा रहेकाले आवश्यक सावधानी अपनाउन प्रशासनले चेतावनी दिएको छ। चुम्नेम्री गाउँपालिका 3 अन्तर्गत देवल खच्चे खोला नागचेत पाती गाउँ र पाङसिङ गाउँ तथा वडा नम्बर 6 को लोकपा र वडा नम्बर 7 को लार गाउँलाई बाढ़ी तथा पहिरोको उच्च जोखिम युक्त क्षेत्रका रूपमा पहिचान गरिएको गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भएको हो। जिल्लामा सम्भावित विपदको सामना गर्न स्थानीय तहहरूले राहत उद्धार तथा आपतकालीन सामग्रीको व्यवस्थापन गरिसकेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। प्रशासनले कुनै पनि विपदको संकेत देखिएमा तत्काल वडा कार्यालय जनप्रतिनिधि प्रहरी गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट डोल्पा सड़क रूकुम घोराही सहित मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा बन्द भएका छन्। वर्षाका कारण पहिरो आउँदा जाजरकोट जिल्लाको नलगाज नगरपालिका आज मलुवा स्थित जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी न्यायिक महानिरीक्षक अभिनारायण काफ्रेले बताउनु भएको हो। उहाँले असार 22 गते रोल्पाको माली गाउँपालिका 6 हार्निङमा पहिरो आउँदा रूकुम घोराही सहित मार्ग बन्द भएको जानकारी दिनुभएको हो। त्यसैगरी असार 17 गते रूकुम पश्चिम 8-20 कोट नगरपालिका 6 रिजेकार खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरोध भएको फेरी करिडोर हालसम्म सञ्चालनमा आएको छैन। वर्षाका कारण अवरोध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा सञ्चालनमा आएका छन् भने केही सड़क खुलाउने प्रयास भइरहेको केन्द्रीय प्रवक्ता काफ्रेले बताउनु भएको हो। पूर्ण रूपमा अवरोध भएका राजमार्ग सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सड़कमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई नेपाल प्रहरीले अनुरोध गरेको छ। सुनसादीको भाव आज पनि थपेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाव तोलाको 2,90,700 र चाँदीको भाव तोलामा 4,615 रूपियाँ रहेको थियो, तर आइतबार यता भाव लगातार घटेको हो। हप्ताको पहिलो कारोबार दिन आइतबार 400 रूपियाँले खटेको सुनको भाव हिजो तोलामा 900 रूपियाँले खटेको हो। हिजो सुन तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेकोमा आज घटेको तोलाको 2,88,000 छरेको नेपाल सुनचारी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै हिजो तोलामा 20 रूपियाँ र अस्ति 10 रूपियाँले घटेको चाँदी आज तोलामा 30 रूपियाँले घटेर तोलाको 4,555 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज घाटीमा फेरि एकपटक एलएनजी बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मंगलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ। बेलायतको युनाइटेड किङडम मेरी टाइम ट्रेड अपरेशनको अनुसार ओमानको लिहमान क्षेत्र नजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बाह्य भागमा प्रक्षेप प्रहार भएको थियो। आगलागी भए पनि घटनाबाट वातावरणीय क्षति नभएको र सम्बन्धित निकायहरूले अनुसन्धान अघि बढ़ाइरहेको जनाएको छ। पर्सियन खाड़ी र ओमानको खाड़ी जोड्ने हर्मुज खाड़ी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो। विश्वको करिब 5 भाग तेल र प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसार पसार हुने भएकाले त्यहाँ हुने सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्याङ्कर आक्रमणमा परेको जनाए भए पनि आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। यसअघि इरानले स्वीकृत समुद्री मार्ग बाहेक अन्य मार्ग प्रयोग गर्ने साहसिक चेतावनी दिँदै आएको थियो। हस्त दिउँसो 2 बजेको ठोलबोरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
2: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत भनेको
3: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
2: च्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू च्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनका साथै खरीद बिक्री तथा साटफेट पनि गरिन्छ।
3: साथमा बिना रसायन का गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङजा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087782
5: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
6: मैडम धूम्रपान भनेको के हो
5: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
6: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ
5: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
6: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
5: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
8: छुटका दायराहरू
7: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
7: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
8: थप जानकारीका लागि सम्पर्क 0655174479 मोबाइल 9850602065 र 9848064145
9: ए सबिना यसको हतारमा कता हो
10: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
9: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
11: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9840788528 र 9008816142
12: सधै पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
13: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98560-21692।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
15: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
14: उपचार सेवाहरू
15: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
14: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
15: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
14: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
15: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
14: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
15: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
16: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
16: ए, त्यो सिकदेल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
16: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
16: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
16: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछापुच्छ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0635903969।
17: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: Admission open.
3: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
2: 24 years of academic excellence in management.
3: Bachelor program.
2: 4 years program of Bachelor in Business Administration, BBA.
3: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
2: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
3: Forms are available at college administration at 9 a.m. to 3 p.m.
2: Science and Management, both streams can apply.
3: Last date of form submission, 26th Asar 2018.
2: Entrance exam 29th Asar 2083.
3: Enter to learn, go forth to serve.
2: Further details: Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Or website www.pcm.edu.np.
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै
4: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
4: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
4: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
6: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी चार दुले गाउँदा आफ्नै निवासमा
7: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855411445 र 9855420445
8: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ
1: अब चिन्ता नलिनुहोस् तरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ
8: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी सर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ
1: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको
8: सरन एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्
9: वनमा त आगो लागेछ निभाउन जाऊ न
10: हो त नि एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भने भयो
11: हाम्रो वन हाम्रो धन डडेलोबाट जोगाउन गरौँ जतन वनमा डडेलो लगाउनु कानूनी अपराध हो डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
12: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
13: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
13: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
13: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
13: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
13: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
14: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: मम्मी भोक लाग्यो खाजा खाम न।
1: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
0: हस् मम्मी।
2: मैले सुने छोरी, ल जाम हिँडा।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
4: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
5: र 9678168887।
1: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
7: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साट फेर मर्मत सबै गरिन्छ नि।
1: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामा सँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेयर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 9856231128, 9462614726।
7: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको
1: सञ्चालित तामा सँगै अन्य धातु पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेयर गरिनुका साथै धातु सँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक

0: भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0465414233, मोबाइल 9868161887। पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9852359122, 9800528 र 9840769246।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0635900065, मोबाइल 9816634372।
5: हजुर, दान गरौ।
6: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
7: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
6: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी 8 तन हो।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौंडा गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमशुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855028543 र 9847000787।
9: स्टुडियो साइन
10: अहिले दिउँसोको 3 बज्यो।
11: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
12: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
13: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
13: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी कानूनी प्रक्रिया

0: गरी नेपाल फर्कन सक्ने
1: राष्ट्रिय सभामा बाँकी 8 मन्त्रीले जवाफ दिँदै सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दै
0: अविरल वर्षासँगै आएको पहिरोले देशका 3 मुख्य सड़क खण्ड अवरूद्ध सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीको आग्रह
1: भारतको महाराष्ट्रमा भारी वर्षाले जनजीवन अस्तव्यस्त विद्यालय तथा कलेजहरू बन्द
0: र तेस्रो T20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा संयुक्त अरब इमिरेट्स यूए सरकारद्वारा ईद अल अधा 2026 अवसरमा 111 नेपाली कैदीबन्दीलाई प्रदान गरिएको शाही आम माफीप्रति नेपाल सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त आम माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूए बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्याङ्कन गरेको जनाएको छ आम माफीको निर्णय मन्त्रालयको निर्देशन अनुसार अबुधाबी स्थित नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप मित्र राष्ट्र यूए सरकारले गरेको हो माफीप्रति नेपाली नागरिक अन्य कुनै विचाराधीन कानून मुद्दा वा यात्रा प्रतिबन्ध नभएको अवस्थामा यूएको प्रचलित कानून बमोजिम आवश्यक कानूनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन सक्नेछन्
0: राष्ट्रिय सभाको आजको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि उठेका प्रश्नको आज बाँकी मन्त्रीले जवाफ दिने क्रम चलिरहेको छ हिजो 8 मन्त्रीले जवाफ दिएकोमा आज बाँकी 8 मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ
1: सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दैछ आज बिहान बसेको बैठक बेरुजु छलफल उपसमिति गठन गर्ने विषयमा सहमति नभएपछि स्थगित भएको थियो आन्तरिक कार्यविधि पारित गर्ने र उपसमितिको संयोजक चयनका विषयमा कुरा नमिलेपछि बैठक स्थगित भएको हो सार्वजनिक लेखा समितिले 5 उपसमिति गठन गर्न लागेको छ अर्थ सुशासन उपसमिति राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमिति भौतिक पूर्वाधार प्राकृतिक स्रोत र वातावरण उपसमिति आर्थिक उत्पादन विज्ञान र मानव पूँजी उपसमिति र सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमिति रहेका छन् सबै उपसमितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टीले दावी गरेपछि विपक्षी दलहरूले विरोध गरेका हुन् समितिको बैठकमा सांसदहरूले पेरोजो फर्स्योट राहदानी खरिद प्रकरणको अध्ययन गर्न तथा सार्वजनिक सरोकारका विषयमा प्रभावकारी छानबिन अघि बढ़ाउन आग्रह गरेका छन्
0: प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा भने पत्रकारलाई निषेध गरिएको छ आज सिंहदरबारमा बसेको समितिको बैठकमा संवेदनशील र कूटनीतिक विषयमा छलफल हुने भन्दै संचार माध्यमलाई सहभागी हुन रोक लगाइएको हो बैठकमा परराष्ट्र मन्त्रीका साथै परराष्ट्र मन्त्रालयका सचिवको उपस्थिति थियो परराष्ट्र मन्त्री शिशिर खनालले छिमेकी मुलुकहरू भारत र चीनको भ्रमणका साथै अन्य समसामयिक कूटनीतिक विषयहरूमा समितिलाई जानकारी गराउनु भएको छ मन्त्री खनालले ती भ्रमणका उपलब्धि र नेपालको परराष्ट्र नीतिका सम्बन्धमा समितिका सदस्यहरूलाई अवगत गराउनु भएको हो यसैबीच उद्योग समितिले बालोचो स्थित औद्योगिक क्षेत्रको अनुगमन गरेको छ
1: सुदूरपश्चिम प्रदेश सरकारले असार 1 सार्वजनिक गरेको आर्थिक वर्ष 2083-84 बजेट प्रदेशसभामा टेबल गरिएको छ आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेट टेबल गर्नुभएको हो सभामुख भीमबहादुर भण्डारीले बैठक शुरू हुन साथ समय दिएपछि आर्थिक मामिला मन्त्री धामीले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक र प्रदेश संचित कोषबाट रकम विनियोजन र खर्च गर्न सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयकलाई सभा समक्ष टेबल गर्नु भएको थियो। बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हीरा सार्कीले महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदन 2083 थारू आयोग मुस्लिम आयोग र मधेसी आयोगका सातौं वार्षिक प्रतिवेदन सभामा पेश गर्नुभयो। अब अर्को बैठकमा बजेट सम्बन्धी छलफल अगाडि बढ़ाइने भएको छ। प्रदेशसभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख भण्डारीले सभालाई जानकारी गराउनु भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वतमा
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: यो हो सञ्चार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। अविरल वर्षासँगै आएको पहिरोले देशका तीन मुख्य सड़क पूर्ण रूपमा अवरूद्ध भएका छन्। वर्षाका कारण पहिरो आउँदा जाजरकोट डोल्पा सड़क, रूकुम घोराई शहीद मार्ग र भेरी करिडोर सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका हुन्। जाजरकोटको नलगाड नगरपालिका आठ मलुवा स्थित जाजरकोट डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण हिजोदेखि अवरूद्ध डोल्पाको मार्डी गाउँपालिका छ हार्निक रूकुम घोराई शहीद मार्ग बन्द भएको छ। त्यसै गरी असार 17 गते रूकुम पश्चिम आठ विस्कोट नगरपालिका छ रिजेगार्ड खोलामा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको भेरी करिडोर हालसम्म संचालनमा आउन सकेको छैन। वर्षाका कारण अवरूद्ध भएका केही मुख्य राजमार्ग आंशिक तथा एकतर्फी रूपमा संचालनमा आएका छन् भने केही सड़क खुलाउने प्रयास भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायक महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभयो। पूर्ण रूपमा अवरूद्ध भएका राजमार्ग संचालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा संचालनमा आएका सड़कमा सावधानी अपनाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ।
3: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत आंगिक क्याम्पसहरूमा तीन वर्षे एलएलबी कार्यक्रमको नाममा गरिएको मनपरी तथा चरको शुल्क वृद्धिप्रति आपत्ति जनाएको छ। आज अनेराशुभ क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै उक्त शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो। नेपाली जनता बेरोजगारी, महँगी र आर्थिक संकटको चपेटामा पिल्सिरहेको बेला सरकार आफ्नो संवैधानिक दायित्वबाट पछिँदै शिक्षा क्षेत्रलाई बजार र नाफाको माध्यम बनाउने दिशामा उन्मुख देखिएको अनेराशोभ्य क्रान्तिकारीको भनाइ छ। अनेराशोभ्य क्रान्तिकारीले मनपरी शुल्क वृद्धि तत्काल फिर्ता नलिए देशव्यापी चरणबद्ध सशक्त संघर्षका कार्यक्रम अगाडि बढ़ाइने चेतावनी समेत दिएको छ।
4: भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ। मौसम विज्ञान विभागले भारी वर्षा र तीव्र हावाहुरीको सम्भावनालाई मध्यनजर गर्दै शहरका लागि अलर्ट जारी गरेको छ। सतर्कताका रूपमा मुम्बईका सबै सरकारी, निजी तथा नगर निगमद्वारा संचालित विद्यालय र कलेजहरूमा आज विदा घोषणा गरिएको छ। लगातार परेको वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प बनेको छ। धेरै सड़क जलमग्न भएका छन् भने रूख ढलेका, पर्खाल र होर्डिङ बोर्डहरू भत्किएका घटनाहरू पनि सार्वजनिक भएका छन्। महाराष्ट्रमा विगत दुई दिनदेखि परिरहेको मुसलधारे वर्षा र तेज हावाले विनाश मच्याएको छ, जसमा 13 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। यता उत्तर प्रदेशमा पूर्वी र तराई क्षेत्रहरूमा भारी वर्षा भएको छ। मौसम विभागले आगामी 48 घण्टाका लागि धेरै जिल्लाहरूमा भारी वर्षा, तेज हावा, मेघगर्जन र चट्याङको लागि पहेलो अलर्ट जारी गरेको छ।
3: अब खेल समाचार। भारत र इंग्ल्याण्ड बीचको तेस्रो टी20 खेल आज हुँदैछ। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 10:15 नटिङघमको ट्रेन्ट ब्रिजमा शुरू हुनेछ। श्रृंखलामा इंग्ल्याण्ड 1-0 अगाडि रहेको छ। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्डले भारतलाई 4 विकेटले हराएको थियो। यदि भारतले आजको खेल पनि हारेमा श्रृंखला जित्ने उसको आशा चकनाचूर हुनेछ। इंग्ल्याण्ड आजको खेल जित्दै श्रृंखलामा 2-0 अग्रता कायम गर्न चाहन्छ। श्रेयस अय्यरको कप्तानीमा भारतले एक खेल पनि जितेको छैन, लगातार 4 खेल हारेको छ। अहिलेसम्म भारत र इंग्ल्याण्ड बीच 32 टी20 खेल खेलिएका छन्। यी खेलमध्ये भारतले 18 खेल जित्दा इंग्ल्याण्डले 13 जित हात पारेको छ भने एक खेल बराबरीमा सकिएको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: युएई सरकारद्वारा 111 नेपाली नागरिकलाई आममाफी, कानूनी प्रक्रिया पूरा गरी नेपाल फर्कन सक्ने।
3: राष्ट्रिय सभामा बाँकी 8 मन्त्रीले जवाफ दिँदै सार्वजनिक लेखा समितिको बैठक अहिले फेरि बस्दै।
4: अविरल वर्षासँगै आएको पहिरोले देशका तीन मुख्य सड़क पूर्ण अवरूद्ध, सावधानी अप्नाएर मात्र यात्रा गर्न सर्वसाधारणलाई प्रहरीको आग्रह।
3: भारतको महाराष्ट्रमा भारी वर्षा वर्षाले जनजीवन अस्तव्यस्त, विद्यालय तथा कलेजहरू बन्द
4: र तेस्रो टी20मा आज भारतले इंग्ल्याण्डको सामना गर्दै
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौं, नमस्कार।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभि गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभि गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिट डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा 1 घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
7: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
5: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
10: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
11: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
14: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
12: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
15: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
16: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
16: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले गौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
18: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
19: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
20: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
21: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
20: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
22: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
23: मोबाइल 9800585537 र 9800615899
24: युइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज
25: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
22: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9800585537
24: आकर्षक सुन चाँदीको गहना नारीको चाहना

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकशुल्क प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरूङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि यो चर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiothorbarahi.com.nyarpi लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभर एकैसाथ रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुन चाँदी पसलले र पसल दिलेगोडाको भित्री बजारमा रहेको छ। सुन चाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँलाई केही कारोबारहरू पनि गर्नु परेमा त्यसपछिबाट पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हरेक दिन उपस्थित हुने गर्दछौ। र आजको श्रृंखलामा रहेर मंगलबारको दिनमा रहेर गायन कललाई कार्यक्रम स्थान दिन्छौ भने सुन्न पछि डेक्जाले सार्दै सुन्न सुनेको बाटो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। श्रोता साथी कार्यक्रममा आफूलाई सुनाउन मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँले आज कार्यक्रममा सुनाउन सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर रहेको छु। र गीतको बोल रहेको छ पोखरेली नानी, जसमा आवाज रहेको छ मौसम गुरुङ र मिलिना राईको भने स्वीकार्नुहोला यो मिठो भाकालाई। है त

0: हजुर श्रोता साथी, पोखरेली नानी यो निकै सुमधुरभाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला भने श्रोता साथी आजको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिनेछौ। र त्यसै गरी त्यति बेलाको क्रममा भने कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर। नमस्ते नमस्कार, भूति बहादुर गुरुङजी बोल्दै हुनुहुन्छ? हजुर। अनि सन्चै आरामै हुनुहुन्छ त? आरामै हुनुहुन्छ है। अनि के गर्दै हुनुहुन्छ त यति बेलाको समयमा तपाईँ? कार्यक्रम सुन्दै हुनुहुन्छ है। अनि भनेपछि आज यहाँले हामीलाई कुन चाहिँ भाका सुनाउँदै हुनुहुन्छ होला?
1: के भन्नु थाहा भएन होला, तेस्रो हप्ता के गाउँथे भन्ने कुरो याद होला नि। आज पनि सधैँको धेरै पुरानै आइरहेको छ, आज पनि पुरानै छोटो भए पनि एउटा गुन्जिनु पर्छ कि उनीहरूलाई। मैले मात्र गुन्जिनु, अरू कोही पनि आउँदैन के लगाएर आउँदै होला नि, त्यो भएर होला नि।
0: हजुर, भनेपछि आज यहाँले हामीलाई पुरानो भाका सुनाउँदै हुनुहुन्छ है? हजुर। अब भने ढिला नगरिकन हजुरको मिठो आवाज कार्यक्रममा सुनिहालौँ है त।
1: त्यो कार्यक्रम पहिले पनि सुनेको हुनु पनि पर्छ मेरो विचारमा लास्टमा लाग्दै है, तर सुन्ने पनि नसुन्ने पनि यो त्यहाँ उसमा पनि कम्प्युटरमा पनि भयो जस्तो लाग्थ्यो। आजकल बत्ती त्यो भएर मसँग पनि छ है, त्योहरू यही मन पर्यो मलाई, गाउनु मन लाग्यो त्यहाँ है।
0: हजुर, अब सुनाइदिहालौँ है त।
1: म पत्र गर्छु
0: ल। हुन्छ।

0: बनपासूं गाजने
1: धेरै धेरै धन्यवाद यहाँलाई यो निकै नै मिठो भाका हामीलाई सुनाइदिनु भएकोमा भन्दै अहिलेको लागि पनि हामी छुट्टिन्छौँ चाहिँ मैले भन्दै थिएँ र हाम्रो बुद्धिबहादुर गुरुङजी पनि कार्यक्रमबाट विदा भइसक्नु भएको छ र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा उहाँको मिठो आवाजलाई स्वीकार्नु भयो होला भने श्रोता साथी उहाँले गीत गाउनु भएको सुमधुर भाकालाई नै फेरि पनि कार्यक्रममा म गुन्जाउन तर्फतिर लागिरहेको छु। राजु गुरुङको आवाजमा सजिएको सुमधुर भाका रहेको छ, ज्याक्दी रोयाले गीतको बोल रहेको छ भने यो मिठो भाकालाई राखिरहेको छु। स्वीकार्नु होला है त

हजुर श्रोता साथी ज्याग्दी रोयाले युनिगिनै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। राजु गुरूङ र जुना सुरेश मगरको आवाजमा सजिएको यो निकै नै मिठो भाका रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र श्रोता साथी आजको श्रृंखलामा रहेर हामीहरू गायन कलालाई कार्यक्रममा स्थान दिनेछौं भने 0.41 बाटो भएर आउनुहोला। र अहिलेको लागि भने कार्यक्रममा एउटा कुर्ता गीतको बोललाई राखिरहेको छु, जसमा आवाज रहेको छ सानु केसी र लक्ष्मी थापाको भने स्वीकार्नुहोला मिठो भाकालाई है त।

हजुर श्रोता साथी, एउटा कुर्ता यो सुमधुभागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भनिपुगे पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला कार्यक्रममा यो मिठो भाकालाई, र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ रिमै, जसमा आवाज रहेको छ बसन्त थापा र सरिता गुरूङ श्रेष्ठको, भने सुमधुभाका रहेको छ स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, यो रिमेगीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला यो सुमधुर भाकालाई। र त्यसै गरी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ लौ ननी यस्तो भए म किन, जसमा आवाज रहेको छ सुरेश अञ्जन र अञ्जिता विश्वकर्माको, भने यो मिठो भाकालाई स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, निकै नै सुमधुरभाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने श्रोता साथी हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र जाँदा जाँदै कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ लेखैको शिलाजित, जसमा आवाज रहेको छ सन्तु थापा बद्री साबको चार शान्ति श्री परियारको भने यो मिठो भाकालाई राख्दै श्रोता साथी आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै यहाँहरू माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।

0: प्योइन्टोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: इस्तुलेगौड़ा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ वरिष्ठ डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: यस दुलेगौड़ा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053।
4: स्टुडियो अहिले दिउँसोको 4 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।
6: जिंदगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
7: हेलो दर्शन नमस्ते नमस्कार स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर 12.13.8 मेगाहर्ज अन्तर्मनको आवाज भने आज हामी तपाईँको माझमा चाहिँ ट्युस्डे क्याफिसरमा रहेर यिनै लेटेस्ट सङ्गलाई नै कार्यक्रम स्थान दिने नै छ भने हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ। र आज चाहिँ हामी तपाईँहरूको माझमा चाहिँ कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्गलाई स्थान दिने नै छौ भन्ने लजवती झार जस्तै लज

0: भोलको गीता चाहिँ कार्यक्रम स्थान धेरै नै छ। हाम्रो श्रोता साथीहरूले चाहिँ सुनेर मनोरञ्जन लिनुहोस् है त।
1: अहिले राम्रो कुरा आएको छ, यो कुरा छोड्नुहुन्न। केटो राम्रो छ, जग्गा जमिन सारा सम्पत्ति पढाइ भएको मान्छे, ल फोटो हेर्नुहोस्। राम्रो छैन त केटो, छोड्नै हुन्न।
2: खोइ त काका, म नि हेर्नु नि त।

0: सुन्न यो तेरो लागि
1: हजुर यो संग्रह पनि कार्यक्रम सन्धिसकेको छौँ। पक्कै पनि हाम्रो श्रोता साथीहरूले चाहिँ सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिनुभएको छ भने पनि आशा र यो रहेछ नै आज हामी तपाईँको माझमा चाहिँ यिनै लेटेस्ट सङ्ग्रह कार्यक्रम सन्धि दिनेछौँ र पनि दिइरहेको पनि छौँ भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा चाहिँ ढिला नगरिकन सङ्ग्रह सन्धि दिनेछौँ भने सिरफुल टु बोलको यो गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। एकदेव लिम्बुको भने अहिलेको लागि भने स्वीकृत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यस्तो हाम्रो कार्यक्रममा चाहिँ स्थान दिइसकेको छौँ भने अहिलेको लागि भने चाहिँ फेरि ढिला नगरिकन कार्यक्रम चाहिँ नेक्स्ट सङलाई स्थान दिने नै छौँ भने अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा गरी कहाँ पर्यो बोलको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु स्वप्न सुमनको भनी अहिलेको लागि भने चाहिँ ढिला नगरिकन यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छु स्वप्न सुमन एन्ड निकिता थापाको आवाजमा रहेको यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु र गीत सँगसँगै चाहिँ हामी छोटो विश्राममा जाने नै छौँ त्यति बेलाको समय भरको लागि भने चाहिँ हामीहरूसँगै रहनुहोला है त।

0: फ्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: कहाँ जाने?
2: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
0: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460076246।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
7: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 061-590-065, मोबाइल 98166-34372।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841616220।
9: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज भने। आज हामी तपाईँहरूको माझमा चाहिँ यिनै सङ्गलाई लेटेस्ट सङ्गलाई लिएर उपस्थित भइसकेको छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन कार्यक्रममा सङ्गलाई स्थान दिने नै छौँ भन्ने तपाईँहरूको माझमा चाहिँ सङ्गलाई स्थान दिँदैछु। माया फेरि बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो कि तपाईँ कार्यक्रम सुनिसकेको छ भने अहिलेको लागि भने चाहिँ कार्यक्रमको हाम्रो कार्यक्रमको चाहिँ छोटो विस्तृत जानकारी पनि तपाईँहरूको माझमा राख्न चाहे। हामी चाहिँ यसरी नै तपाईँहरूको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर सदाभारका गीतहरूलाई कार्यक्रम स्थान दिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको संग्रह कार्यक्रम स्थान दिने गर्दछौँ। त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट संग्रह भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक संग्रह कार्यक्रम स्थान दिने गर्दछौँ। थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स संग्रह भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकास्टिक अनप्लग म्यासअप र कभर संग्रह कार्यक्रम स्थान दिन्छौँ। यसरी हामी हप्ताको छ दिन फरक फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ। हाम्रो श्रोता साथीहरूले सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ संग्रह स्थान दिने नै छ। यिनै जानकारी सँगसँगै बुझाउ मलाई भोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु र अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु। स्वीकार्नुहोस् है त।

हजुर, यो संघलाई पनि कार्यक्रम स्थान दिइसकेको छ भने अलिक कुरा राख्ने चाहिँ फेरि पनि कार्यक्रममा चाहिँ नेक्स्ट संघलाई स्थान दिने नै छ भने मेरी उजेली बोलको गीतलाई कार्यक्रम स्थान दिँदै हामी चाहिँ छोटो विश्राममा जाने नै छौँ। त्यति बेलाको समय भरको लागि भने चाहिँ हामी सँगै रहनु होला है त।

0: युएटोको थेदिमो रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240।
3: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510 88461 र सिजन गुरुङ 97045 40900।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7778।
7: सुवर्ण अवसर।
8: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
8: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुसी पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
8: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
8: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
8: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
8: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
2: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
9: यही असार 27 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
10: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
8: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
10: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
9: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
9: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल।
11: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
7: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0965414377, मोबाइल 9856044343।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
13: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
14: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465410950।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
15: हजुर, फेरि पनि केही क्षणको विश्राम लगतै स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरभारा 103.8 MHz अन्तर्मनको आवाजमा। नि आज हामी तपाईँको माझमा चाहिँ टुसिकापी स्वरमा रहेर यिनीहरूले टेसँगलाई नै कार्यक्रम स्थान दिइरहेको छ भने चाहिँ मायालु बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै स्वप्न सुमनको एन्ड अहिलेको लागि भने चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर यो संग्रह पनि कार्यक्रम सकिसकेको छौ भने आज हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भने हामी चाहिँ भोलि तपाईँहरूको माझमा रक सङ्गलाई लिएर पक्कै पनि उपस्थित हुने नै छ। हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने आशाका साथमा अहिलेको लागि भने चाहिँ जाँदा जाँदा चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्गलाई स्थान दिने नै छ भने एकदीप लिम्बूको चमेली चमेली बोलको गीत चाहिँ कार्यक्रम स्थान दिने नै छौ र यो गीतलाई कार्यक्रम स्थान दिँदै म कार्यक्रम प्रस्तुत लक्ष्मी सुनार पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9840664145।
3: सधैँझै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9848 64145।

0: गर्भवती महिला को स्वास्थ्य चेक जाँच, महिनावारी गड़बड़ी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श।
1: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
0: प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0658414233
3: र 9968168887।
4: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्गानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड खैरनीटार।
5: मेरो मन एकदमै शान्त हुन्छ प्रभु, आफ्नो सबै अलमल भुलेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजूराम सुनार विनोद सुनार मोबाइल 9816695301।
9: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
7: ढोरबाराही हाइलाइट्स को साथमा
3: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
7: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
10: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साझा 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गृहमन्त्री सुदन गुरूङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक अन्तर्गत गृह मन्त्रालयको बजेट तथा नीतिमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उहाँले यस्तो धारणा राख्नु भएको हो। गृहमन्त्री गुरूङले गृह प्रशासनलाई परम्परागत सुरक्षा एजेन्सीमा मात्र सीमित नराखी मानव अधिकार र कानूनी राज्यको भावना अनुरूप परिष्कृत गरिने बताउनु भएको हो। उहाँले अबको गृह प्रशासनको कागजी आश्वासन र भाषण भन्दा पनि नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा सुशासन र निष्पक्षताको ठोस नतिजा दिने दावी गर्नुभएको हो। जाजरकोट र रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन

0: पुनः निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको गृहमन्त्रीले जानकारी दिनुभएको हो। वहाँका अनुसार आगामी आर्थिक वर्षमा पुनः निर्माण कार्य सम्पन्न गर्न अर्थ मन्त्रालयबाट 5 अर्ब रूपियाँको स्रोत सहमति प्राप्त भएको छ। भूकम्प प्रभावित क्षेत्रमा प्राविधिक टोलीले गरेको विस्तृत क्षति मूल्यांकन प्रतिवेदन अनुसार दुवै जिल्लामा 41,297 घर पुनर्निर्माण, 11,996 र रेट्रोफिटिङ र 21,994 घर सामान्य मरमत गर्नुपर्ने देखिएको छ। खाली स्थानीय र जिल्ला विपद व्यवस्थापन समिति मार्फत थप स्टाफग्राही कायम गर्ने प्रक्रिया जारी रहेको र सो पश्चात राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट रकम निकास हुने उहाँले स्पष्ट पार्नुभएको हो। विगतदेखि सञ्चालित पुनर्निर्माणका कार्यहरू हालसम्म सम्पन्न नभएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्री गुरूङले कार्य सम्पादनमा ब्रेक थ्रू गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसक्नु भएको छ। वहाँले आफू स्वयं विभिन्न जिल्लामा पुगेर अनुगमन गरिरहेको र प्राप्त सुझावका आधारमा निरन्तर सुधारका कार्यहरू अगाडि बढ़ाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। अर्थमन्त्री डाक्टर सोनिम बाग्लीले सरकारले 100 दिनको अवधिमा अभूतपूर्ण काम गरेको दावी गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा वहाँले यस्तो जिकिर गर्नुभएको हो। मन्त्री बाग्लीले सरकारले 100 भन्दामा तोकिएका काममध्ये 87.2% कार्यक्रम फत गर्ने आफैमा अभूतपूर्व काम गरेको तर्क गरे उहाँले विधेयक लगायतका विषयहरू सरकारको मात्र नियन्त्रणमा नभएकोले सोचे अनुसार अघि बढ़न नसकेको स्पष्टीकरण समेत अर्थमन्त्री बाग्लीको रहेको थियो। उहाँले अर्थ मन्त्रालयले भने 100 भन्दामध्ये आफ्नो जिम्मेवारीमा परेको सबै काम फत्ते गरेको बताउनु भएको छ। अर्थमन्त्री वाग्लीले सरकारले निर्वाचन अघि जनता सामु गरेको वाचा अनुसार नै काम गरिरहेको पनि बताउनु भएको हो। भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले विकास आयोजनाको गुणस्तर निर्धारित समयमा कार्यान्वयन र सुशासनका विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ। विकास निर्माणमा बजेटभन्दा कार्यान्वयन पक्ष नै मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले तोकिएको समयसीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको हो। तनहुँको तमौलीमा आइतबार सरकारवाला संघको अन्तक्रियामा मन्त्री लम्साले जिल्लामा सञ्चालनमा रहेका विभिन्न पूर्वाधार आयोजनाको स्थलगत निरीक्षण गरेपछि सरकार विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र समयमै ठेक्का व्यवस्थापनमा केन्द्रित रहेको बताउनु भएको हो। पुराना तथा अलपत्र अवस्थामा रहेका आयोजनाको स्थलगत अनुगमन गरी निर्माण कार्यलाई गति दिन आफू जिल्ला भ्रमणमा निस्किएको उहाँले जिकिर गर्नुभएको हो। तनहुँको पूर्वाधार विकासका सम्भावनाबारे चर्चा गर्दै मन्त्री लम्सालले जिल्लाको आवश्यकता र रणनीतिक महत्वका आधारमा थप 8 देखि 10 वटा पुल निर्माण गर्न सकिने बताउनु भएको हो। रणनीतिक महत्वका आयोजनामा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै उहाँले संघीय सरकारले यस्ता आयोजनालाई प्राथमिकताका साथ अघि बढ़ाउने बताउनु भएको हो। नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी विकास निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री लम्सालले निर्माण कार्यमा हुने ढिलासुस्ती, लापरवाही र कमजोर कार्य सम्पादनप्रति सरकारले कड़ाई गर्ने स्पष्ट पार्नु भएको छ। नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुदी रम्खालाई अन्तर्राष्ट्रिय प्राकृतिक तथा साहित्य केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले अघि बढ़ाएको राष्ट्रिय गौरवको आयोजना भानु साहित्य उद्यानको पूर्वाधार निर्माण कार्यले गति लिएको छ। सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतीक्षित आयोजना अन्तर्गत भानु नगरपालिका 4 स्थित रम्खा डाँडाको करिब 500 रोपनी क्षेत्रफलमा उद्घान निर्माण शुरू भइसकेको छ। पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढ़ाएको हो। गुरू योजना अनुसार उद्यानभित्र अत्याधुनिक भानु भवन, आदिकविको पूर्ण कदकको शालिक, सप्तकधाम साहित्य ग्राम, प्रज्ञा भवन तथा प्रविधि मैत्री टिकट काउन्टर लगायत बहुआयामिक पूर्वाधार निर्माण गरिनेछ। निर्माण कार्य व्यवस्थित वातावरण मैत्री र द्रुत रूपमा अघि बढ़ाउन शहरी विकास तथा भवन निर्माण विभागले प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको पुर्याएको छ। यसै क्रममा असार 24 गते भानु जन्मस्थल विकास समितिको कार्यालय चुदी रम्खामा स्थानीय सरकारवाला नागरिक समाज तथा सामुदायिक वन उपभोक्ता समूहसँग छलफल कार्यक्रम आयोजना गरिएको हो। मनसून सक्रिय भएसँगै गोर्खा जिल्लामा बाढ़ी र पहिरोको जोखिम अत्याधिक बढ़ेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेष गरी नदी तटीय क्षेत्र र भैरालो विभागका बस्ती उच्च जोखिममा रहेकाले आवश्यक सावधानी अपनाउन प्रशासनले चेतावनी दिएको छ। चुम्नेमरी गाउँपालिका तीन अन्तर्गत देवल घटेखोला नागछेत पाती गाउँ र पाङसेङ गाउँ तथा वडा नम्बर 6 को लोकपा र वडा नम्बर 7 को लाल गाउँलाई बाढ़ी तथा पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनु भएको हो। जिल्लामा सम्भावित विपदको सामना गर्न स्थानीय तहहरूले राहत उद्धार तथा आपतकालीन सामग्रीको व्यवस्थापन गरिसकेको जिल्ला प्रशासन कार्यालय गोर्खाले जनाएको छ। प्रशासनको कुनै पनि विपदको संकेत देखिएमा तत्काल वडा कार्यालय जनप्रतिनिधि प्रहरी गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। 2072 सालको विनाशकारी भूकम्पपछि गोर्खाका 1.5 दर्जन भन्दा बढ़ी बस्ती अझै जोखिममा रहेकाले केही बस्ती स्थानान्तरण गरिसकिएको र थप जोखिमयुक्त बस्तीको पहिचान गरी आवश्यक परे स्थानान्तरण प्रक्रिया अघि बढ़ाइने जनाएको छ। तनहुँलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका 4 नगरपालिका र 6 गाउँपालिका गरी सबै 10 स्थानीय तहले पूर्णखोप सुनिश्चितता निर्देशिका बमोजिमका प्रक्रिया पूरा गरेपछि जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। तवलीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश खोप समन्वय समितिका सदस्य तथा खोप अधिकृत एक नारायण लम्सालले जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख वासुदेव थापालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला भएको प्रमाण पत्र सोमबार हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा स्थानीय तहका प्रमुख तथा उपप्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी नेपाल रेड क्रस सोसाइटी तनहुँका सभापति प्राजा कृष्ण प्रसाद गौतम विश्व स्वास्थ्य संगठन पोखरा फिल्ड कार्यालयकी डाक्टर सस्मिता बासोला स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका विकास साझेदारी संस्था तथा जिल्ला खोप समन्वय समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई दिगो बनाउँदै कुनै पनि बालबालिका नियमित खोप सेवाबाट वञ्चित हुन नदिन सबै निकायबीच समन्वय र निरन्तर सक्रियता आवश्यक रहेकोमा जोड़ दिएका थिए। लगातार दुई कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निप्से आज 24.57 अंकले बढ़ेर 2651.68 बिन्दुमा पुगेको छ। आज सबै समूहको उपसूचक बढ़ेकोमा व्यापार समूहको उपसूचक 1.89%, बैंक समूहको उपसूचक 1.51%ले उकालो लागेको छ। आज 210 वटा कम्पनीको शेयर बढ़ेकोमा 57 वटाको घटेको छ। यसै 10 वटा कम्पनीको शेयर भने खटपट भएको छैन। आज कलंगा हाइड्रोको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन आत्मनिर्भर लघुवित्तको शेयर 13.78% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.55 अर्ब करोड़को कारोबार भएकोमा आज 352 वटा कम्पनीका 95,19,000 कित्त शेयर 4.40 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। भेटनरी तथा पशु सेवा कार्यालय नवलपुर अन्तर्गत संचालित मत्स्य प्रयोगशालाबाट 72 जना माछापालक किसान लाभान्वित भएका छन्। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 72 जना माछा पालक किसानले सेवा लिएका हुन्। जिल्लामा रहेका माछा पालन व्यवसायलाई सुरक्षित उत्पादनमुखी र दिगो बनाउन प्रयोगशालाले पोखरीको पानी परीक्षण, माछामा देखिने रोगको पहिचान तथा आवश्यक औषधि वितरण लगायतका सेवा प्रदान गर्दै आएको छ। कार्यालयका सूचना अधिकारी विधिका सुवेदीका अनुसार प्रयोगशालामा धेरैजसो माछा पालन पोखरीको पानीको गुणस्तर परीक्षण गरिनेछ। परीक्षणको क्रममा केही पोखरीमा अक्सिजनको मात्रा कम हुनुका साथै अमोनियाको मात्रा बढ़ी रहेको पाइएको सुवेदीले जानकारी दिनुभएको हो। यस्तो समस्या समयमै पहिचान गरी किसानलाई आवश्यक प्राविधिक सुझाव प्रदान गरिने गरिएको उहाँले बताउनु भएको हो। चालू आर्थिक वर्षमा विशेष गरी मध्यविन्दु नगरपालिका र कावासोती नगरपालिकाका केही पोखरीमा अक्सिजन कमीका कारण ठूलो संख्यामा माछा मरेको घटनापछि गरिएको परीक्षणबाट समस्या पहिचान गरिएको सुवेदीले बताउनु भएको हो। प्रयोगशालाले स्थानीय उत्पादनको मात्र नभई बाहिरबाट जिल्लामा भित्रिने माछाको गुणस्तर परीक्षण समेत गर्दै आएको छ। बजारमा बिक्रीका लागि ल्याइने माछामा स्वास्थ्यका लागि हानिकारक मानिने फर्मालिन प्रयोग भए नभएको परीक्षण समेत हुने गरेको सुवेदीले बताउनु भएको हो। हस्त साझा 5 बजेको ढोरबोरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908161142।
4: सुन्नु न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
5: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
4: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउन परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल र गैलेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
4: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903669, मोबाइल 9840826।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
7: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894166599 छ।
3: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
3: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
11: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9556611445 र 9556020445।
14: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
1: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
6: मैडम, धुम्रपान भनेको के हो?
5: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्, ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
5: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
5: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
1: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मीटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।

0: मेटली स्टील फन पार्क का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9855601013, 9807794।

0: admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both streams can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Or website www.pcm.edu.np.
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि. अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए. नयाँ युग सँगै नयाँ प्रविधि. कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ. ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ. साथमा आँखा सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार

0: शाखा क्लिनिक बनकेवा चोक दुलेगौड़ा प्रोपाइटर पासा राजू मोबाइल 9896613195 र 9847153068।
1: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
2: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
1: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
2: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
0: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: गतिशील छ जब समय बोल्न थाल्छ संसार।

0: थाहा संचार नेटवर्कले काठमाण्डमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै मौद्रिक नीति सार्वजनिक, कर्जा विस्तार 11% र मुद्रास्फीति 5.5% रहने प्रक्षेपण।
0: विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पारित, आजको दोस्रो बैठकबाट चार विधेयक छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत।
1: गढीमाईका मेयर सहित तीनजना र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, जनही 2,75,00,000 बिगो तथा कैद सजाय माग।
0: इण्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेपास्त्र खरिद गर्ने, सबाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
1: र पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक मार्टिनेजद्वारा राजीनामा।

0: ढोक होइन ढोक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2083-84 लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। सरकारको वित्त नीति बजेट सार्वजनिक भएसँगै केन्द्रीय बैंकले सोही वित्त नीतिलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने गर्दछ। आज भर्चुअल रूपमा मौद्रिक नीति सार्वजनिक गर्दै गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले समष्टिगत आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै आगामी आर्थिक वर्षका लागि लचिलो कार्यजीलाई नै निरन्तरता दिँदै मौद्रिक नीति बनाइएको जानकारी दिनुभयो।
4: यस मौद्रिक नीतिले सर्वसाधारण निक्षेपकर्ता ऋणी र बैंक तथा वित्तीय संस्था सबैको हित हुने गरी नीतिगत सुधारमा जोड़ दिएको

0: दोहोर्याउन चाहन्छु।
1: गवर्नर पौडेलले आगामी आर्थिक वर्षमा आगामी वर्ष आर्थिक सुधार हुने भन्दै बढ़दो रेमिटेन्स पर्यटन र उत्पादन सुधारले गति लिने बताउनुभयो। आर्थिक वर्ष 83-84 लागि निजी क्षेत्र कर्जा विस्तार 11% र विस्तृत मुद्रा प्रदाय 14% रहने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो।
0: आर्थिक वर्ष 83-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय ब्रोड मनी सप्लाई हुने प्रक्षेपण छ। ब्याजदर करिडोर अन्तर्गतका नीतिगत दर, स्थायी निक्षेप सुविधा दर एवं बैंक दरलाई यथावत राखिएको छ भने अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात एवं स्थायी तरलता सुविधा सम्बन्धी विद्यमान व्यवस्थालाई समेत निरन्तरता दिइएको छ।
1: खास गरी मध्यपूर्वमा तकिएको द्वन्द क्रमशः सामान्यतर्फ जाँदै गर्दा पेट्रोलियम पदार्थको महँगी नियन्त्रणमा आएको भन्दै गवर्नर पौडेलले आगामी आर्थिक वर्षका लागि उपभोक्ता मूल्यमा आधारित मुद्रास्फीति 5.5% सीमित रहने प्रक्षेपण गरिएको बताउनुभयो। यता सरकारले वित्त नीति मार्फत आगामी आर्थिक वर्षका लागि 7% आर्थिक वृद्धिसँगै 6% सीमामा मुद्रास्फीति कायम गर्ने बताएको छ।
2: प्रतिनिधि सभाका सन्देश सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि पारित भएको छ। आजको बैठकमा मन्त्रालयगत बजेट शीर्षकमाथि सम्बन्धित मन्त्रीले जवाब दिने क्रम सकिएपछि बजेट पारित गरिएको हो। अर्थमन्त्री डा सोरिम वाग्लेले पनि आजै मन्त्रालयसँगै समग्र बजेटमाथि उठेका प्रश्नको जवाब दिनुभएको थियो। त्यसपछि अध्यक्ष नारायण प्रसाद दाहालले बजेट सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुभएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ। योसँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा वाग्लेले पेश गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक 2083 र राष्ट्र ऋण उठाउने विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ। आजको दोस्रो बैठकले सार्वजनिक खरिद, मनी लाउण्डरिङ, सहकारी विधेयक र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत गरेको छ।
1: राष्ट्रिय विधि विज्ञान प्रयोगशालाकी कार्यकारी निर्देशक मोनिका झाले विधि विज्ञान फोरेन्सिक साइन्सको क्षेत्रमा विशेषज्ञका लागि स्नातकोत्तर तह मास्टर्सको योग्यता अनिवार्य गरिनुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले फोरेन्सिक विज्ञानमा मास्टर्स नै न्यूनतम शैक्षिक योग्यता भएकाले विशेषज्ञका लागि पनि सोही मापदण्ड कायम गर्नुपर्ने धारणा राख्नुभयो। कार्यकारी निर्देशक झाले प्रयोगशालासँग सम्बन्धित समितिलाई प्रशासन, नियमन र अनुसन्धान गरी 3 उपसमितिमा विभाजन गर्न समेत प्रस्ताव गर्नुभएको छ। एउटा मात्रै समिति रहने हो भने सीमा निर्धारण गर्नुपर्नेमा उहाँको जोड़ छ।
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढ़ीमाई नगरपालिकाका मेयर सहित 3 र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शर्त विपरीत कम रकम बुझाएर ठेक्का सम्झौता गरेको, झुटो विवरणको आधारमा टिप्पणी सदर गरेको, शर्त विपरीत बढ़ी परिणामको गिट्टी बालुवा उत्खनन गर्न अनुमति दिएको सहितका आरोपमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। भ्रष्टाचार मुद्दा लगाइएकाहरूमा गढ़ीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादव, सो यादव तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, नगरपालिकाका तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी प्रणालीका राधेश्याम शाह छन्। उनीहरूबाट जनही 2,75,66,000 बिगो तथा कैद सजाय माग गरिएको छ।
1: काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापन स्थल बंजारे डाँडा ल्याण्डफिल साइटको आयु बढ़ाई दिगोपन दिन अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्नुभएको छ। काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले फोहोर व्यवस्थापनमा सहजता ल्याउन स्रोतमै वर्गीकरण गरी मात्रा घटाउने विधि र प्रक्रियालाई कार्यान्वयन गर्दै लगेको जानकारी दिनुभयो। ल्याण्डफिल साइट र त्यस क्षेत्रसँग सम्बन्धित पूर्वाधार र सामाजिक क्षेत्रका कार्यक्रमका लागि महानगरले वार्षिक करिब 1 अर्ब रूपियाँ खर्च गरेको उहाँले जानकारी समेत दिनुभयो। साहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
4: मार्बल।
5: मार्बलका स्थिति प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन दर्शन।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट होटलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। पूर्वी नेपालबाट काठमाडौँ उपत्यका भित्रिनी प्रमुख नाका सागामा निर्माणाधीन अण्डरपासको भौतिक प्रगति करिब 95% सम्पन्न भएको छ। मुख्य संरचना र पहुँच मार्ग एप्रोच सड़क निर्माणको काम पूर्ण रूपमा सकिएसँगै अब यात्रा थप सहज र सुरक्षित हुने भएको छ। अर्नीको राजमार्ग अन्तर्गतको सूर्य विनायक धुलीखेल सड़क विस्तार आयोजनाकै सबैभन्दा महत्वपूर्ण र आकर्षक हिस्सा मानिएको यो आधुनिक संरचनाले विगतमा यात्रीहरूले भोग्दै आएको शास्ति अन्त्य हुने विश्वास गरिएको छ। पहिलो चरणको कालो पत्रे सम्पन्न भइसकेको छ भने यति बेला साइड रिटेनिङ वाल लगाउने र अन्तिम चरणको कालो पत्रे गर्ने काम द्रुत गतिमा भइरहेको छ।
1: लामो समयदेखि बन्द हेटौडा कपड़ा उद्योगलाई पुनः सञ्चालनमा ल्याउने गरी कारखानाको भौतिक पूर्वाधार तथा उपकरणको अवस्था एवं परीक्षण अघि बढ़ेको छ। सरकारले उद्योगको पुनः सञ्चालनको तयारी गरेसँगै सम्बद्ध निकायबाट त्यहाँको उपकरणको परीक्षण लगायतका काम अघि बढ़ेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड हेटौडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुभयो। उद्योग विक्रम सम्वत 2032 स्थापना भएको थियो। विक्रम सम्वत 2035 देखि 2056 सम्म कपड़ा उत्पादन भई 2057 देखि उद्योग बन्द भएको थियो। यस वर्ष सरकारले उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी गरेसँगै सरकारी तवरबाट सम्बद्ध निकायले स्थलगत अनुगमनसँगै सक्रियता बढ़ाइरहेको उहाँले बताउनुभयो।
2: साताको दोस्रो कारोबार दिन आज नेप्सी परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। आजको कारोबारमा शेयर बजार 24.57 अंकले उकालो लागेर 2651 बिन्दुमा कायम भएको छ। आज विभिन्न कम्पनीका 4,40,07,52,000 रूपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ। आज 13 वटै उपसमूहको शेयर बढ़ेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारत र इण्डोनेशिया बीच अत्याधुनिक ब्रह्मोस सुपरसोनिक क्रूज क्षेपास्त्र खरिद गर्ने विषयमा ऐतिहासिक सम्झौता भएको छ। सम्झौता अनुसार भारतले इण्डोनेशियालाई ब्रह्मोस क्षेपास्त्रको अतिरिक्त युनिट उपलब्ध गराउने भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। फिलिपिन्स र भियतनाम पछि भारतसँग ब्रह्मोस खरिद गर्ने इण्डोनेशिया तेस्रो मुलुक बनेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इण्डोनेशिया भ्रमणको दोस्रो दिन आज जकार्तामा इण्डोनेशियाका राष्ट्रपति प्रबोवो सुबियान्तोसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा रक्षा र प्रविधि सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण सम्झौता भएका हुन्। इण्डोनेशियाले ब्रह्मोसका साथै भारतमा निर्मित अस्त्र एयर टू एयर क्षेपास्त्र खरिद गर्ने निर्णय समेत गरेको छ। अपरेशन सिन्दूरमा अस्त्र क्षेपास्त्रले देखाएको उत्कृष्ट प्रदर्शनपछि इण्डोनेशियाले यसलाई खरिद गर्ने फैसला लिएको हो। यसबाहेक दुवैदेखि लिएर रणनीतिक रूपमा महत्वपूर्ण मानिएको सबाङ बन्दरगाहको विकास गर्ने भएका छन्। यो बन्दरगाह मलक्का जलडमरू मध्येमा अवस्थित छ, जुन भारतको ग्रेट निकोबार फोर्ट प्रोजेक्टबाट करिब 100 माइल टाढा पर्ने गर्दछ। रक्षाका अतिरिक्त भारतले इण्डोनेसियाका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन विकास गर्न सहयोग गर्ने भएको छ।
2: अब खेल समाचार। स्पेनसँग पराजित हुँदै पोर्चुगल फिफा विश्वकप 2026 बाहिरिएपछि मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन्। आज बिहान सम्पन्न प्री क्वार्टर फाइनलमा स्पेनसँग 1-0 पराजित हुँदै पोर्चुगल प्रतियोगिताबाट बाहिरिएपछि मुख्य प्रशिक्षक मार्टिनेजले तत्काल लागू हुने गरी पदबाट राजीनामा दिएका हुन्। गत वर्ष पोर्चुगललाई यूईएफए नेशन्स लीगको उपाधि जिताएका स्पेनिस प्रशिक्षक मार्टिनेजले विश्वकप जित्न नसकेपछि आफू पदमा रहिरहनुको कुनै अर्थ नभएको बताएका छन्। मार्टिनेजले सन् 2023 पोर्चुगलको जिम्मेवारी सम्हालेका थिए। उनको सम्झौता विश्वकपपछि समाप्त हुँदै थियो।
1: साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै मौद्रिक नीति सार्वजनिक, कर्ज विस्तार 11% र मुद्रास्फीति 5.5% रहने प्रक्षेपण।
1: विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि पारित, आजको दोस्रो बैठकबाट 4 विधेयक छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत।
2: गढीमाईका मेयर सहित 3 जना र एउटा कन्स्ट्रक्सन कम्पनी विरूद्ध भ्रष्टाचार मुद्दा दायर, जम्मै 2.75 करोड़ बिगो तथा कैद सजाय माग।
1: इण्डोनेसियाले भारतबाट ब्रह्मोस र अस्त्र क्षेप्यास्त्र खरिद गर्ने, सवाङ बन्दरगाहको विकास गर्न दुवै देश सहमत।
2: र पोर्चुगल विश्वकपबाट बाहिरिएपछि मुख्य प्रशिक्षक मार्टिनेजद्वारा राजीनामा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
4: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
9: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9856078302 र 9846068302।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लूफोर्ड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, फ्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847153068।
11: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
12: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट सीट का लागी भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
13: छुटका दायराहरू
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
13: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062065 र 9848064145।

0: connect your dream, connect your future. See, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4, Tulenora, Watin Department Bhavan Sunday, Mobile, 98-562-4093, or 98-562-4093.
2: सन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर.
3: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्. यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला.
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा फोन 0625414233 मोबाइल 98-678-61-887.
4: कान्छी भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है.
5: हस् मम्मी नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन.
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्. कति पाइन्छ र?
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा. हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न.
3: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्.
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बेग भन्दा एक घर माथि बजाज शोरूम सँगै.
3: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 98-461-33-101 र 98-468-83-522.
6: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ.
6: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा. साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ.
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको.
6: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै.
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ सम्पर्क 98-463-61-209 र 98-041-21-718. आजै सम्पर्क गर्नुहोस्.
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज.

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
1: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
0: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
2: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजा त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
7: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
7: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
7: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
7: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
7: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
7: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440।
8: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
9: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जिरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
8: ए हो र, ल त ल।
10: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142222 र 98560 91692।
11: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
12: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
11: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
12: ए ल ल, तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
11: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
13: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
14: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
13: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
15: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
13: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
15: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
13: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
14: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
16: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98460 56999 छ।
17: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेर सुन।
11: अहिले के सुन्ने भनेको
14: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
11: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
14: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन, कति हतार गरेको कुरा सुन्नु पर्दैन।
11: थाहा छ के, बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
14: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, ध्रुवको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058800008 र 98460972446।
3: हजुर, दान गरौ।
4: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
4: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तनहु।
6: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
7: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
8: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028828810, 98028828811 र 98028828816।
9: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको। के कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
9: ए, त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
9: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141553305।
11: यहाँ आमा, पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
12: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
13: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: मम्मी, भोक लाग्यो, खाजा खाम न।
16: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
15: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
17: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
18: खै, जन्म दर्ता दिनुहोस् त।
19: जन्म दर्ता गरेको छैन नि म्याडम।
18: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
19: हो र, मलाई त थाहा नै थिएन म्याडम।
18: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
19: ए, पहिला कसैले भनेन?
20: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
21: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
22: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
21: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
25: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
26: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
27: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
24: ए हो र, हस् दाई, म आजै जान्छु।
17: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
24: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
27: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
24: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खोलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
21: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261553507।
16: This is Radio Dhorbarahi 103.8 MHz.

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुलेकौड़ा स्थित महर्षि आयुर्वेद फर्मा आयुर्वेद डाक्टर विवश वास्तोला द्वारा आयुर्वेद मौलिक पद्धति विभिन्न रोग सफल उपचार
0: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
0: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
0: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
0: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
0: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ काठमाडौँबाट
0: पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद

0: हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
3: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
4: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
5: धोरबाराही हाइलाइट्स को साथमा
6: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।
7: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। ढोरबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
6: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको प्रधानमन्त्री शाहको भनाई।
7: प्रदेश सरकारहरू हेरफेर गर्ने कांग्रेस र एमालेको तयारी। पार्टीभित्र एकता हुन नसकी वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने कांग्रेसको इतर पक्षका नेताहरूको भनाई।
6: बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणमा आज फैसला सुनाउने अदालतको तयारी। रेडियो ढोरबाराहीकी प्रस्तोता पौडेल गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित।
7: युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न प्रतिरक्षा प्रणाली उपलब्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह। धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने इरानका विदेश मन्त्री अराघचीको भनाई।
6: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दै।
7: अब समाचार विस्तारमा सुन्नुहोस्। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि मंगलबार आज पारित भएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर छोरी बाबुले निर्धारित पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ। यससँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयक 2083 पनि पेश गर्नु भएको छ।
6: नेपाली कंग्रेस र नेकपा एमाले प्रदेश सरकारहरू हेरफेर गर्ने तयारी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस र एमाले बीच भएको आलुपालु मुख्यमन्त्री बन्ने पूर्व सहमति अनुसार मध्य प्रदेश बाहेकका अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने उहाँले बताउनु भएको छ। यस्तै उहाँका अनुसार साउनको पहिलो सातादेखि नै प्रदेश सरकारको हेरफेर थालिने भएको छ। मध्य

0: प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको निशा थापाले बताउनुभयो। कुन प्रदेश कसले लिने र कहाँ न्यायोचित हुन्छ भन्ने विषयमा दुवै दलका शीर्ष नेता बीचमा छलफल भएर पार्टीले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभएको छ। बागमती प्रदेशमा यसअगाडि एमालेको समर्थनमा अन्य दलबाट मुख्यमन्त्री बनिसकेकाले अबको सरकार एमाले नै बनाउने उहाँको दावी छ। संसदीय प्रणाली अनुसार प्रदेश संसदीय दलको नेताले नै मुख्यमन्त्री पाउने भन्दै थपलियाले बागमती प्रदेशको मुख्यमन्त्रीमा स्वाभाविक रूपमा आफ्नो दावी रहेको बताउनु भएको छ।
1: प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन तीव्र आर्थिक वृद्धि रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँगको आजको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि ऊर्जा विकास पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनु भएको छ। एडीबीका अध्यक्ष कान्डाले नेपाललाई दिँदै आएको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार डिजिटल अर्थतन्त्र र रोजगारी प्रवर्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनु भएको हो। अहिले नेपालमा एडीबीको झण्डै 4.20 अर्ब अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ भने 31 परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ।
0: बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाण्डौले आज फैसला सुनाउने तयारी गरेको छ। मुद्दाको अन्तिम सुनवाई सकिएसँगै न्यायाधीश तेजबहादुर खड्काको इजलासले फैसला लेखनको प्रक्रिया अगाडि बढ़ाएको र आज नै फैसला आउने अदालतका सूचना अधिकारी शिव खतिवड़ाले बताउनुभयो। फैसला आज नै आउँछ, सबै नसकिए पनि केहीको आजै आउने तयारी छ। उहाँले भन्नुभयो, गत जेठको 27 गतेदेखि शुरू भएको सुनवाई लगातार हेर्दा हेर्दैमा राखेर बहस भइरहेको थियो।
1: उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक व्यक्ति समेत मुछिएको यो मुद्दामा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेक नारायण पाण्डे, पूर्व सभा सद आङटावा शेर्पा लगायत पूर्व मन्त्री बहालवाला सचिव, गृहमन्त्रीका सुरक्षा सल्लाहकार, निजी सचिव तथा अन्य उच्च पदस्थ व्यक्तिहरू प्रतिवादी रहेका छन्। अहिलेसम्म रायमाझी जेलमै छन् भने खाँड धरोटीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले पहिलो चरणमा 2080 जेठ 10 गते 30 जना विरूद्ध ठगी, लिखित किर्ते, राजा विरूद्धको कसुर तथा संगठित अपराध सम्बन्धी अभियोग लगाउँदै मुद्दा दायर गरेको थियो। अहिले आउने अदालतको फैसला यस प्रकरणमा मुछिएका उच्च पदस्थ व्यक्तिहरूको कानूनी भविष्यका साथै चर्चित शरणार्थी घोटालाको न्यायिक निष्कर्षका रूपमा हेरिएको छ। अदालतको फैसला सुन्न नेता तथा कर्मचारीका आफन्त शुभेच्छुक अदालत परिसरमा जम्मा भएका छन्।
0: नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप 8 जना सदस्यहरू मनोनित भएका छन्। उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश सरवारी मंगलबार थप 8 जना सदस्यहरू मनोनित गर्नुभएको हो। मनोनित हुने सदस्यहरूमा केन्द्रीय सदस्य प्रकाश पन्त, अल्पसंख्यक हेल्मो समुदायबारे अध्ययन गरेका डाक्टर प्रेम ध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाई, आदिवासी जनजाति प्रतिष्ठानका पूर्व कार्यकारी अध्यक्ष रेशम गुरूङ, कृषि अभियान सीताराम काफले, एलजीबीटीक्यूआईए समुदायबाट प्रत्यक्ष चपागाई, आम संचार क्षेत्रबाट मोहन गजुरेल र अनुपा श्रेष्ठ रहनु भएको छ। पार्टीको नीति निर्माण अनुसन्धानमूलक कार्य र प्रशिक्षणलाई नै थप सुदृढ समावेशी र प्रभावकारी बनाउनका लागि पार्टीले विभिन्न क्षेत्रको विज्ञ र प्रतिनिधिहरूलाई समेटेर मनोनयन गरेको हो।
1: नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन्। काठमाडौँको चुन्देवी स्थित सम्पर्क कार्यालयमा आज बसेको कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरूको बैठकमा धारणा राख्ने नेताहरूले पार्टीकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। बैठकमा पार्टीकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उहाँले बताउनु भएको हो। उहाँले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुर्याएको योगदानलाई समेत लिएर अगाडि बढ़ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गर्नुभएको छ।
0: गत वर्ष फागुनको 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा 19.5 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च भएको पाइएको छ। अर्थ मन्त्रालयका अनुसार निर्वाचन सम्पन्न गर्न राज्य कोषबाट 19.64 करोड़ 44,39,000 रूपियाँ खर्च भएको हो। निर्वाचनको खर्च रकमान्तर र विभिन्न राष्ट्र तथा निकायको सहयोगबाट जुटाइएको मन्त्रालयले जनाएको छ। निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय र अन्तर्गतका निकायहरू मार्फत उक्त रकम खर्च भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय तथा सो अन्तर्गतका निकायहरूको चुनावका लागि सबैभन्दा बढ़ी रकम यो पटक खर्च भएको हो। यो पटकको चुनाव विगतको निर्वाचन भन्दा खर्चिलो भएको छ। 2079 प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको तुलनामा गत फागुनमा सम्पन्न भएको निर्वाचनमा 2.91 अर्ब रूपियाँ बढ़ी खर्च भएको हो। जेएनजी आन्दोलन लगत्तै निर्वाचन गर्नु परेको र प्रहरीबाट लुटिएको हतियारहरू समेत बाहिर रहेकाले सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्दा विगतको तुलनामा खर्च बढ़न गएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताउनु भएको छ।
1: सरकारी संचार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार 30 असारमा आफ्नो निर्णय सुनाउने भएको छ। न्यायाधीशहरू सारंग सुवेदी र निरूपध्वज निरौलाको समिति अदालतले 30 असारका लागि निर्णय सुनाउने मिति तोकेको हो। सरकारको निर्णय गैर संवैधानिक र गैर कानूनी भएको दावी सहित नेपाल मीडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको थियो। कानून व्यवसायीहरूले बहसका क्रममा निजी संचार माध्यमहरूको अस्तित्व नामेट पार्न सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए। गत 18 चैतमा सरकारले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो। त्यसको अर्को साता नै नेपाल मीडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको हो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिला सुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कार्यवाहीको दायरामा ल्याउने बताउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताउनु भएको हो। मन्त्री लम्सालले सरकारको प्राथमिकता व्यवसायीलाई कालो सूचीमा राख्नु वा ठेक्का रद्द गर्नुभन्दा पनि दबाव दिएर काम सम्पन्न गराउनु रहेको प्रश्न पार्नुभयो। यद्यपि सम्झौँदा पनि काम नगर्ने र 3 वर्षमा 2% मात्रै प्रगति गर्ने व्यवसायीहरूको ठेक्का रद्द गरेर कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उहाँले उल्लेख गर्नुभएको छ।
1: नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2026-27 मुलुकको आर्थिक वृद्धि दर 7% पुग्न सक्ने प्रक्षेपण गरेको छ। बैंकको पछिल्लो आर्थिक परिदृश्य र मौद्रिक रणनीति प्रतिवेदन अनुसार सरकारी नीतिमा हुने सुधार, निजी क्षेत्रको बढ़दो आत्मविश्वास र उपभोग तथा लगानीको मागमा आउने बढ़ोत्तरीले लक्ष्य हासिल गर्न सकिने आधार देखाएको हो। यद्यपि राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2025-26 भने आर्थिक वृद्धि दर केही सुस्त भई 3.85% सीमित हुने अनुमान गरेको छ। सेवा क्षेत्रको मुख्य योगदान र निजी उपभोगको हिस्सा उच्च रहे पनि ऊर्जा र खाद्य वस्तुको मूल्य वृद्धिका कारण मुद्रास्फीतिमा चाप परेको प्रतिवेदनमा उल्लेख छ। मे 2026-27 मुद्रास्फीति 5.04% पुगेको प्रतिवेदनमा उल्लेख छ।
0: गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्रज्ञा सभालाई पूर्णता दिएको छ। प्रतिष्ठानको कुलपतिमा लोक साहित्यका विज्ञ प्राध्यापक डाक्टर कुसुम कुमार नेउपाने नियुक्त हुनुभएको छ। त्यस्तै गरी उपकुलपतिमा शंकर विरही गुरूङ र सदस्य सचिवको जिम्मेवारीमा मन कुमार श्रेष्ठ रहनुभएको छ। प्राज्ञ सभा सदस्यका लागि विभिन्न विधाका 24 जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ, जसमा साहित्य, संस्कृति, संगीत, लोक साहित्य, चित्रकला, मूर्तिकला, चलचित्र र लोक दोहोरी जस्ता सृजनात्मक क्षेत्रका विज्ञहरू समेटिएका छन्। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानमा 4 जना तनहुँबाट सदस्य मनोनित गरेको हो। प्रदेश सरकारको आज बसेको निर्णय अनुसार उनीहरूलाई 4 वर्षका लागि प्रतिष्ठानको सदस्यमा मनोनित गरिएको छ। मनोनित हुनेमा तनहुका मनकुमार श्रेष्ठ सहित प्राज्ञ डाक्टर ईश्वर चन्द्र वाग्ले, तनहु शुक्ला गण्डकी स्थायी ठेगाना हुनुभएकी यस रेडियो ढोरबाराहीका कार्यक्रम प्रस्तुता समेत रहनुभएकी टुकादेवी पौडेल आचार्य र शान्ता बास्तोला रहनु भएको छ। सदस्य सचिवको तर्फबाट मनोनयन गरिएका उनीहरू साहित्य, कला र लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आएको व्यक्ति हुनुहुन्छ। मन कुमार श्रेष्ठ नेपाली गायन, नृत्य र वाद्यवादन क्षेत्रमा परिचित रहनु भएको छ भने शुक्ला गण्डकी टुका देवी पौडेल आचार्य साहित्य क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ। त्यस्तै गरी शान्ता बास्तोला लोक दोहोरी तथा लोक संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आउनु भएको छ। प्रदेश सरकारले विभिन्न विधामा योगदान पुर्याएको स्रष्टा र व्यक्तित्वलाई प्रतिष्ठान मार्फत सम्मान गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई थप प्रभावकारी बनाउने अपेक्षा राखिएको छ।
1: तपाईं यति बेला साँझ 7 बजेको ढोरवारै हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
2: किन आँखा मिचेको मिचै गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
2: धेरै समय मोबाइल चलाएपछि क्या हो
3: ओ भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्? यसलाई 20-20-20 नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
6: ओके, ल डन।
7: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
6: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
8: आहा, घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
9: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654-14-234 र 9811-56-656।
8: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
3: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
8: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: अँ हुन्छ नि, हो पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि क्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
11: दाइ, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
12: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
11: अनि बन्छ त दाइ?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
13: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
14: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
14: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
15: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
16: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
17: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदियौ।
18: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
1: विश्रामपछि पुनः स्वागत छ ढोरवालाई हाइलाइट्समा। अब बाँकी समाचारहरू। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अश्विन शाहको संयोजकत्वमा संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलबाट तीन दलले हात छेकेका छन्। संविधान संशोधनको बहस पत्र तयार गर्ने प्रक्रियामा अन्तिमसम्म सहभागी भएका केही राजनैतिक दलले असहमति जनाउँदै कार्यदल छाडेका हुन्। कार्यदलमा सहभागी नेपाली कम्युनिष्ट पार्टी, नेकपा, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले यो सार 22 गते सामूहिक पत्र पठाउँदै आफूहरू कार्यदलको बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएको कार्यदलले जनाएको छ। एमाले भने पहिले बाहिरिएको थियो। ती दलहरू कार्यदलको पहिलो बैठकदेखि प्रक्रियामा निरन्तर सहभागी हुँदै राय सुझाव पेश गर्दै सरकारवालाहरूसँग छलफलमा समेत सहभागी हुँदै आएका थिए।
0: संयुक्त अरब इमिरेट्स यूएई सरकारले 111 जना नेपाली कैदी बन्दीलाई आम माफी दिएको छ। ईद अल अदा 2026 को अवसरमा यूएई सरकारले ती नेपालीलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ। नेपाली कैदी बन्दीलाई प्रदान गरिएको माफीप्रति सरकारले कृतज्ञता तथा प्रशंसा व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले माफीको सदाशयपूर्ण कदमलाई नेपाल र यूएई बीच विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र हार्दिकताको अभिव्यक्तिका रूपमा उच्च मूल्यांकन गरेको जनाइएको छ। मन्त्रालयको निर्देशन अनुसार अबुधाबीमा रहेको नेपाली दूतावासले गरेको अनुरोधको प्रत्युत्तर स्वरूप यूएई सरकारले माफी दिएको विज्ञप्तिमा उल्लेख छ। शाही माफी पाएका ती नेपाली कैदीबन्दी यूएईको आवश्यक कानूनी प्रक्रिया पूरा गरेपछि नेपाल आउन सक्ने जनाइएको छ।
1: शुक्लागण्डकी नगरपालिकाले कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिँदै 50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण अभियान शुरू गरेको छ। कृषि उत्पादन बढ़ाउने, खेतीको लागत घटाउने र यान्त्रीकरण मार्फत कृषकलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत वडा नम्बर 6 का जागृतिशील कृषक समूहका सदस्यलाई मिनी टिलर, कम्बाइन मिल र त्रिपाल वितरण गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डित र वडा अध्यक्ष बुद्धि थापाले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो। उक्त समूह चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत छनौटमा परेको हो। यसै गरी जागृति कृषक समूह शुक्लागण्डकी नगरपालिका 6 र रायपुर साना किसान कृषि सहकारी संस्था तथा गोलमे साखे क्षेत्रका लाभग्राही कृषकलाई सम्बन्धित स्थानमै हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका कृषि शाखाका प्रमुख दीप कुमार उपाध्यायले जामदीनमा 5 वटा हाते ट्र्याक्टर, कम्बाइन मिल त्रिपाल र ठेलागाडा रायपुरमा 12 हाते ट्र्याक्टर, 26 स्प्रेयर, 31 फाली तथा गुलमे साखेमा 9 हाते ट्र्याक्टर, कम्बाइन मिल, स्प्रे सफ्टवेयर ठेलागाडा र त्रिपाल वितरण गरेको जानकारी दिनुभएको छ। कृषि समूहहरू र उपभोक्तालाई सम्बन्धित स्थानमै पुगेर सामान हस्तान्तरण गर्दै नगर प्रमुख कृष्णराज पण्डितले आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, श्रम अभावको समस्या समाधान गर्ने तथा कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने लक्ष्य सहित नगरपालिकाले 50% अनुदानमा कृषि उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ।
0: नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुन्धी रमघाडै अन्तर्राष्ट्रिय प्राज्ञिक र साहित्यिक क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले अगाडि बढ़ाइएको राष्ट्रिय गौरवको आयोजना भानु साहित्य उद्यानको पुनरूद्वार निर्माण कार्यले गति लिन थालेको छ। सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतीक्षित आयोजना अन्तर्गत भानु नगरपालिका 4 स्थित रमघा डाँडाको करिब 500 रोपनी क्षेत्रफलमा उद्यान निर्माण शुरू भइसकेको छ। पहिलो चरणमा विनियोजन गरिएको बजेटबाट निर्माण प्रक्रिया अगाडि बढ़ाइएको हो। गोरी योजना अनुसार उद्यानभित्र अत्याधुनिक भानु भवन, आदिकविको पूर्णकदको शालिक, सप्तधाम साहित्य ग्राम, प्रज्ञा भवन र प्रविधि मन्त्री टिकट काउन्टर लगायतका बहुआयामिक पूर्वाधार निर्माण गरिने भएको छ। निर्माण कार्यलाई व्यवस्थित वातावरण मन्त्री र द्रुत रूपमा अगाडि बढ़ाउन शहरी विकास र भवन निर्माण विभागले प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुर्याएका छन्। यसै क्रममा असारको 24 गते भानु जन्मस्थल विकास समितिको कार्यालय चुन्धी रमघामा स्थानीय सरकारवाला, नागरिक समाज तथा सामुदायिक वन उपभोक्ता समूहसँग छलफल कार्यक्रम आयोजना गरिने जनाइएको छ। भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले यो उद्यान भौतिक संरचनामा मात्रै सीमित नरही विश्वभरिका नेपाली भाषा साहित्यका अनुसन्धानकर्ता र अनुरागीका लागि साहित्यिक तथा प्राज्ञिक केन्द्र बन्ने बताउनु भएको छ।
1: म्याग्दी गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरण र स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले 33 महिलालाई धूप बाती बनाउने तालिम सञ्चालन गरेको छ। तालिममा स्थानीय कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय धूप उत्पादन, प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा व्यावहारिक प्रशिक्षण दिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले महिलालाई सिपसँगै आय आर्जनसँगै जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता सिपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।
0: मनाङ जिल्लामा चामलको माग बढ़न थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मार्फत सञ्चालन गरिएको जनता बिक्री कार्यक्रम मार्फत चामलको बिक्री गरिएको छ। जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम मार्फत चामल, चिनी, दाल, खाद्य तेल उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रमा शंकर कुशवाहाले जानकारी दिनुभयो। तथ्याङ्क अनुसार 83 असारको 21 गतेसम्म जनता बिक्री अन्तर्गत स्टिम जिरा मसिनो चामल 442.75 क्विन्टल बिक्री भइसकेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूलाई आग्रह गर्ने भन्नुभएको छ। गत एक साताभित्र रूसी क्षेप्यास्त्र आक्रमणमा दुईपटक राजधानी किएभमा हुँदा आवासीय भवनहरू ध्वस्त भएका छन् भने 50 बढ़ी सर्वसाधारणको मृत्यु भएको हो। त्यसपछि जेलेन्स्कीले हवाई प्रतिरक्षा प्रणालीको आवश्यकता अझ बढ़ेको बताउनु भएको छ। शिखर सम्मेलनका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने अपेक्षा गरिएको छ। उहाँले रूसका क्रूर आक्रमणलाई शक्ति नभई कमजोरीको संकेत भएको दावी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सम्मानजनक शान्तिवार्ताका लागि थप दबाव सिर्जना गर्न आग्रह गर्ने तयारी गरेका छन्। यता युक्रेनले पनि पछिल्ला दिनमा रूसभित्र लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। ती आक्रमणमा तेल प्रशोधन केन्द्र र सैन्य संरचनालाई निशाना बनाइएको छ, जसका कारण केही क्षेत्रमा इन्धन अभाव र विद्युत अवरोध भएको जनाइएको छ।
0: इरानका विदेश मन्त्री अब्बास अराघासीले धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सम्झौता भएन भने लक्ष्य पूरा नभएसम्म हमला जारी राख्ने चेतावनी दिएपछि अराघासीको जवाफ आएको हो। बीबीसी फारसी सेवाका अनुसार उहाँले संयुक्त राज्य अमेरिका संघको सम्झौताको धारा 13 पूर्ण रूपमा स्पष्ट र असन्दिग्ध रहेको बताउनु भएको छ। इरान विरूद्धको धम्की जारी रहेसम्म अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने अडान लिँदै ट्रम्पलाई हस्ताक्षर गरेको कुरामा अडिग रहन समेत आग्रह गर्नुभएको छ। आजै अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानलाई धम्की दिँदै भन्नुभएको छ, हामी कि सम्झौतामा पुग्नेछौ कि काम समाप्त गर्नेछौ। विज्ञप्ति मार्फत अरागसीले इरानी जनता र बहादुर सेना कुनै पनि खतराबाट नडराउने प्रतिक्रिया दिनुभएको छ।
1: अन्तिममा खेल समाचार। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति साविक विजेता अर्जेन्टिना र इजिप्ट खेल्दैछन्। यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा अर्जेन्टिनाले केप भर्डेलाई 3-2 र इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अर्जेन्टिना समूह जेको विजेता र इजिप्ट समूह जीको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा अर्जेन्टिना र इजिप्ट बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1928 भएको ओलम्पिक फुटबल र 2008 भएको मैत्रीपूर्ण खेल दुवै अर्जेन्टिनाले जितेको थियो। विश्वकप फुटबलको अन्तिम प्री क्वार्टर फाइनलमा भोलि बिहान 2:45 स्विजरल्याण्ड र कोलम्बिया खेल्दैछन्। यो खेल क्यानाडाको बीसी प्लेस भ्यानकुभर रंगशालामा हुनेछ। विश्वकपमा स्विजरल्याण्ड र कोलम्बिया बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1994 विश्वकपमा कोलम्बियाले स्विजरल्याण्डलाई 2-0 गोलले हराएको थियो। यस्तै यी दुई टोली बीच मैत्रीपूर्ण र मियामी कपमा गरी 3 पटक भेट भएकोमा कोलम्बिया 2 खेलमा विजय भएको छ भने एउटा खेल बराबरीमा सकिएको छ।
0: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ढोर बाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
1: संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्धन र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको प्रधानमन्त्री शाहको भनाई।
0: प्रदेश सरकारहरू फेरबदल गर्ने कांग्रेस र एमालेको तयारी। पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने कांग्रेस इतर पक्षका नेताहरूको भनाई।
1: बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरणमा आज फैसला सुनाउने अदालतको तयारी। रेडियो ढोरबा राहीकी प्रस्तुता पौडेल गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदस्यमा मनोनित।
0: युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न प्रतिरक्षा प्रणाली उपलब्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह। धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने इरानका विदेश मन्त्री अराघचीको भनाई।
1: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति अर्जेन्टिना र इजिप्ट खेल्दै।
0: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट आजका लागि सकिएको छ। राति 10 बजे हामी थप ताजा समाचारहरू सहित उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
19: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
20: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
21: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
20: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
21: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
20: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
21: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
21: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
20: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूका लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पपोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
22: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
23: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
24: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
25: सधैँ नै यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
26: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
25: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिनावारी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
23: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। सम्पर्क 0564142333
26: र 9678168887।
27: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
28: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
27: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
29: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
30: मोबाइल 9008535537 र 9008665।

0: निम मेटल स्टील फन पर का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टील का रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टील का सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
7: एडमिशन ओपन,
8: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी,
7: 24th इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट,
8: बैचलर प्रोग्राम,
7: 4 years program of Bachelor in Business Administration BBA,
8: 4 years of IT program, Bachelor of Computer System and Information Technology BCSIT,
7: 4 years program of Bachelor of Business Administration in Finance BBA Finance.
8: Forms are available at college administration at 9 a.m. to 3 p.m.
7: Science and Management both stream can apply.
8: Last date of form submission 26th Ashar 2018.
7: Entrance exam 29th Ashar 2018.
8: Enter to learn, go forth to serve.
7: Further details, Pokhara College of Management PCM, Ganmarga Nadipur, Pokhara 3, Kaske, Nepal. Telephone number 0615447615701254. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
9: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
10: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
9: मलाई। पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
9: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
11: We'll be right back. हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साफ कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
12: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856411445 र 9856420445।
13: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु। प्रोपाइटर रमेश भुजेल। फोन 9856320475 र 9801320475।
16: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
0: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
3: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
0: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौड़ा। प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422। दिपेश मल्ल ठकुरी 9508501420।
3: दीप मल्ल ठकुरी 9406041530।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9406061268 र 9506060268।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही अवसर 27 गते चौथो शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
7: वरिष्ठ हडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654414129 र 9956031053।
10: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
8: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
7: मुटुर श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
8: सुगर, प्रेसर, थाइरोइड,
11: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील

0: पर्छ।
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुस्रे बैंकको ठिक पारिपट्टी। फोन 0665939369।
2: साथमा बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
2: अब हाम्रो उत्पादन हामीले नै प्रयोग गरौं। बेलचौतारामा आइतबारे हाट बजार सहित सातै दिन बिक्री वितरण हुने अर्ग्यानिक कृषि उपज खरिद बिक्री गरेर सहयोग पुर्याउँ।
3: शुक्ला गण्डकी नगरपालिकाको समन्वयमा श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्थाले स्थानीय कृषि उत्पादनको खरिद बिक्री गर्न प्रत्येक आइतबार हाट बजार सञ्चालन गर्दै आएको सहर्ष जानकारी गराउँदछौ। साथै हप्ताको सातै दिन बिहान 7 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म स्थानीय कृषि उपजको बिक्री गरिने भएको हुँदा नगर क्षेत्रभित्र उत्पादित वस्तुको खरिद गर्नुका साथै तपाईँको गाउँमा कृषि एम्बुलेन्स आउँदा अर्ग्यानिक कृषि उत्पादन बिक्री गरेर सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नोट, प्रत्येक आइतबार आफ्नो उत्पादन आफैले बिक्री गर्न पाइने व्यवस्था छ। हाट बजारमा आऊ, ताजा विषादी रहित स्वच्छ अर्ग्यानिक उत्पादन उपभोगको बानी बसालौ।
3: अनुरोधक श्री खैरनीटार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड, खैरनीटार।
4: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
5: अनि यति बेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
4: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
5: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
4: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरनीटार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 5 07, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 98 4 68 18 817।
10: अफिसबाट अमित सरको फोन।
11: हस् म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
12: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
13: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
14: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
15: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
16: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
15: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
16: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
2: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
17: सधैँ यही आउँदो 27 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
17: उपचार हुने रोगहरू: गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा। सम्पर्क 0564142333
18: र 9678168887।
19: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
19: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर भोज बहादुर सुनार।
2: मोबाइल 9800585537 र 9800665।

0: छे पानीमा मेटली स्टील फन पर्कका सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तर्जलिनी पाइनी
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्यान्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9855601013 9067279794
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
3: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ डाक्टर सुस्मिता गुरुङ
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
3: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163
7: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त
8: हुन्छ
7: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
8: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
9: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
8: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
7: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
8: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
9: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
8: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
7: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
10: नेपाल सरकार विज्ञापन
11: एडमिशन ओपन
12: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM affiliated to पोखरा यूनिवर्सिटी
11: 24th years of academic excellence in management
12: बैचलर प्रोग्राम
11: 4 years program of Bachelor in Business Administration BBA.
13: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
11: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
13: Forms are available at College Administration at 9 a.m. to 3 p.m.
11: Science and Management, both stream can apply.
13: Last date of form submission, 26th Asar 2083.
14: Entrance exam, 29th Asar 2083.
13: Enter to learn, go forth to serve.
11: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
15: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै
16: कता हिँड्नु नि मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
15: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
16: त्यसो भए कहाँ जाने त कान्छा
15: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
16: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
17: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
18: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
19: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114445 र 9855204445
20: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
21: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
20: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
22: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 ताछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9855324475 र 9801132475
23: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
24: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
23: ओके ल डन
24: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
23: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
24: प्रोपाइटर गोविन्द सिग्देल फोन 9855028543 र 9847000787
15: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
25: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
20: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
25: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0654142334 र 9111756606
0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन, किले मोनी लगाएर हो?
25: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
25: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
20: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई,
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्ती सौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
26: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
27: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
28: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगू जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदेऊ, स्वस्थ बनाऊ।
29: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
30: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
31: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
30: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
31: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
30: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
31: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
30: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
31: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
30: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
31: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
30: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
31: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
30: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
31: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
31: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
31: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9848064145।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
31: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0654142333, मोबाइल 9968168187।
8: काइनी दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
31: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560062891।
11: गभर्नर विश्व पौडेलले बताए। सुनाम बनी अन्सारीको यो रिपोर्ट।
12: आपूर्तिजन्य कारणले पेट्रोलियम पदार्थ एवं खाद्य वस्तुको मूल्य बढ्दा मुद्रास्फीति दबाव केही महिना अझै जारी रहने तर आगामी आर्थिक वर्षको चौथो त्रैमासदेखि कम हुने आकलन सहित आर्थिक वर्ष 2083-84 मुद्रास्फीति 5.5% भित्र रहने प्रक्षेपण छ। समग्र मौद्रिक स्थायित्व कायम गर्ने उद्देश्यले मौद्रिक नीति ल्याइएको गभर्नर विश्वनाथ पौडेलले बताए।
13: यस उद्देश्य प्राप्ति गर्न बैंक तथा वित्तीय संस्थाहरूमा संस्थागत सुधारहरू गर्दै उनीहरूको पूँजी परिचालनको खर्च कम गर्ने र यसबाट हुने बचत ऋण लिन चाहने व्यक्तिहरूमा सहज रूपमा हस्तान्तरण हुने प्रक्रियाहरू प्रस्ताव गरिएको छ।
12: निक्षेपकर्ताको हक हितका लागि निक्षेप लिने संस्थामा सुधार गर्ने तथा आर्थिक अवस्थाले ब्याज दर अझै घटाउन सक्ने अवस्थामा समेत ब्याज दर तल जान नदिने नीति राष्ट्र ब्याङ्कले लिएको छ। फेरि गभर्नर पौडेल,
13: यसबाट मुलुकमा निक्षेपकर्तादेखि विपन्न वर्ग, उद्योगपतिहरूसम्म सबैले उचित ब्याज दरमा सुरक्षित रूपमा बचत गर्न, सहज रूपमा न्यायोचित मात्रा र शर्तमा ऋण पाउन र क्षमता अनुसारको उद्यम गर्न सकुन् भन्नेमा यो मौद्रिक नीतिले जोड़ दिएको छ।
12: आर्थिक वर्ष 2083-84 लागि निजी क्षेत्रतर्फ 11% कर्जा विस्तार र 14% विस्तृत मुद्रा प्रदाय हुने प्रक्षेपण रहेको पौडेलले जानकारी दिए। केन्द्रीय ब्याङ्कका अनुसार मौद्रिक क्षेत्रमा विद्यमान तरलता र ब्याज दरको अवस्थाले अर्थतन्त्र विस्तारमा सघाउ पुग्ने देखिन्छ। वित्त नीतिले सार्वजनिक खर्च विस्तार, आयकर कटौती एवं आर्थिक सुधारका कार्यक्रम प्रस्ताव गरेकाले यसबाट समष्टिगत माग वृद्धि हुन गई समग्र आर्थिक गतिविधि विस्तार हुँदा तरलता खपत हुँदै जाने अनुमान गरिएको छ। यद्यपि विप्रेषण प्रवाह, पर्यटन आय, सार्वजनिक खर्च आदिबाट थप तरलता प्रवाह हुँदा तरलता व्यवस्थापनमा देखिएको चुनौती कायमै रहने आकलन छ। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
11: यसै सन्दर्भमा हामीले नेपाल ब्याङ्कर्स एसोसिएशनका अध्यक्ष सन्तोष कोइरालालाई सम्पर्क गरी यो वर्षको मौद्रिक नीति कस्तो लाग्यो भनी सोधेका छौँ।
14: अहिले आउँदा चाहिँ मौद्रिक नीति र नेपाल राष्ट्र ब्याङ्कले जारी गर्ने परिपत्रको बीचमा चाहिँ ठ्याक्कै फरक पारेर यो मौद्रिक नीति आएको छ। मौद्रिक नीतिले चाहिँ कुनै पनि प्रकारका ब्याङ्क दर रेटहरू चाहिँ कुनै पनि चेन्जेसहरू केही पनि गरेको छैन। खालि यसले चाहिँ के भनिरहेको छ भनेदेखि विदेशी ऋण पत्रहरूमा चाहिँ लगानी गर्न हामी चाहिँ सहज गरिदिन्छौँ। कालो सूचीको केसमा पनि लिमिटेड चाहिँ लायबिलिटी बोक्ने कुराहरूमा पनि हामी सहजीकरण गराउँछौँ। त्यस पछाडि अरू लगानीको वातावरणमा पनि हामी अलिकति चाहिँ सहजीकरण गराउँछौँ पछि होइन, र समष्टिगत चाहिँ फिस्कल पोलिसीलाई सपोर्ट हुने खालको कुराहरूमा चाहिँ हामी अगाडि बढ्छौँ भन्ने खालको म्यान्डेट लिएर चाहिँ मौद्रिक नीति आएको। साधारण रूपमा भन्दाखेरि चाहिँ जब राष्ट्र बैङ्कले चाहिँ सर्कुलर लिएर आउँछ त्यस पछाडि मात्रै हामीले भनेका कुराहरू एड्रेस हुने जस्तो देखिन्छ। अहिले सिम्पली भन्दाखेरि चाहिँ एक किसिमको चाहिँ सहज मौद्रिक नीति चाहिँ आएको छ।
0: यो चाहिँ बजेटसँग यसको तादात्म्य कतिको मिलेको जस्तो पाउनु भयो?
14: अहिले चाहिँ अहिलेको मौद्रिक नीतिले 11% क्रेडिट ग्रोथ भनेर भनेको छ, 7% चाहिँ इकोनोमिक ग्रोथको कुराहरू गराएको छ। जुन बजेट आयो त्योसँग चाहिँ तादात्म्यता मिलाउने नै हिसाबले मौद्रिक नीति जारी गरेको देखिन्छ।
0: अनि यो सेयर मार्केटले विशेष ध्यान दिएको थियो, तपाईँले त्यो पार्टबाट हेर्दा चाहिँ कस्तो देख्नुभयो?
14: अब यसमा चाहिँ लसमा भएको कम्पनीको सेयरहरूमा चाहिँ लगानी गर्न पाउँदैन, नपाउने खालको नीति गरिनेछ भनेर भनेको छ। त्यो कुरा सही नै हो, किनभने भोलि चाहिँ त्यस्तो खालको चाहिँ कम्पनीहरूको सेयरहरूमा लगानी गर्दा चाहिँ पब्लिकलाई चाहिँ जोखिम हुन्छ भन्ने हिसाबले आएको छ। अरू यसमा सेयरको बारेमा धेरै कुराहरू गरेको।
0: अनि अब जस्तो बजेटले भने भन्दा कम मूल्य वृद्धि लक्ष्य राखेको छ, अनि अब ब्याज दर पनि थप जुन घटिरहेको थियो केही समय यता चाहिँ घटेको घटै थियो, त्यसलाई थप घट्न नदिने भनेको छ, त्यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
14: यो भन्दा ब्याज दर घट्ने अवस्था आयो भने चाहिँ क्यापिटल फ्लाइटको ठुलो जोखिम हुन्छ, त्यही भएर सबै दर रेटहरू चाहिँ यथावत राखेको हुनुपर्छ मेरो विचारमा। ब्याज दर अब घट्न दिँदाखेरि चाहिँ भोलि फ्लाइट हुने चाहिँ एकदमै रिस्क बढ्छ, त्यही हिसाबले चाहिँ नदिने भन्ने रणनीति चाहिँ मौद्रिक नीतिले लिएको हुनुपर्छ।
0: अब ब्याङ्कर्स एसोसिएसनको तर्फबाट तपाईँले भन्दा चाहिँ यो मौद्रिक नीति अब यसका अरू कुरा आउन बाँकी भए पनि अहिले समग्र हेर्दाखेरि चाहिँ सकारात्मक नै पाउनु भयो?
14: हजुर, हो रियलमा मौद्रिक नीति मोनेटरी पोलिसी भनेको चाहिँ मोनेटरी इन्स्ट्रुमेन्टहरू म्यानेज गरेर चाहिँ बजारलाई चाहिँ स्थायित्व दिने हो, त्यही हिसाबले आएको जस्तो देखिन्छ। र अरू कुराहरू जुन सर्कुलर मार्फत एड्रेस गर्ने कुराहरू चाहिँ उहाँहरूले सायद अब पछि चाहिँ सर्कुलरले एड्रेस गरिदिनुहुन्छ होला, जहाँ हाम्रा धेरैवटा कुराहरू छन् त्यसमा हामीले दिएको मौद्रिक नीति यस्तो हुनुपर्छ भनेर दिएको सजेसन्सभित्र चाहिँ उहाँहरूले पार्टली त्यो कुराहरूलाई चाहिँ सर्कुलर मार्फत एड्रेस गरिदिनुहुन्छ होला भन्ने हामीले चाहिँ आश गरेका छौँ।
0: विगतमा भन्दा किन यो फरक तरिकाले आएको जस्तो लाग्छ यो पालि तपाईँलाई?
14: मलाई कस्तो लाग्छ भने विगतमा चाहिँ यो मोनेटरी पोलिसी भनेको चाहिँ एकदमै धेरै चाहिँ चर्चामा हुने, धेरै चाहिँ सबै कुराहरू चाहिँ यो फिनान्सियल पोलिसी फिस्कल पोलिसीले गर्नुपर्ने कुराहरू पनि सबै मोनेटरीले गरिदिनु पर्यो, मोनेटरी पोलिसीसँग चाहिँ एकदमै धेरै आश गरेको चाहिँ सबै वर्गले क्या, व्यवसायीले, व्यापारीले, उद्योगपतिले, ब्याङ्करले, त्यो हुँदाखेरि चाहिँ मोनेटरी पोलिसीले चाहिँ मोनेटरी म्यानेजमेन्ट र बजारलाई चाहिँ स्थायित्व दिने मात्रै हो है, यो चाहिँ फिस्कलको आफ्नै रोल हुन्छ, मोनेटरीको आफ्नै रोल हुन्छ भनेर यसलाई चाहिँ क्लियरली छुट्याउन खोजेको जस्तो मलाई अहिले लाग्छ। र यो हिसाबले हेर्दाखेरि अब कमिङ डेजमा अरू अरू वर्षहरूमा आउने मोनिटरी पोलिसी पनि त्यही लेभलको चाहिँ आउला, र फिस्कल र मोनिटरीको बिचमा चाहिँ डिफरेन्सेस चाहिँ हुन्छ भन्ने कुरा चाहिँ बजारलाई, ब्याङ्कर्सलाई, व्यवसायीलाई चाहिँ एउटा सन्देश दिएको हुनुपर्छ यो मौद्रिक नीति लिएर।
0: उनी थिए नेपाल ब्याङ्कर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइराला। अब अर्को विषय, पोखरामा कम पर्यटक आउने मानिएको अहिलेको सिजनमा भारतीय पर्यटकको आगमन अत्यधिक वृद्धि भएको भन्दै व्यवसायी उत्साहित भएका छन्। सुनौ पोखराबाट कृष्णमणि बरालको यो रिपोर्ट।
15: जेठ असार साउन महिनामा पदयात्राका लागि फाटाफुट मात्र पर्यटक आउने भएकोले लो सिजन मानिन्छ। यही समयमा भारतीय पर्यटकको उच्च आगमनले व्यवसायी उत्साहित भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन्।
16: नेपाली नयाँ वर्षको लगत्तै त्यो समयबाट आउन थालेका पर्यटकहरू अहिले असारको आधा समय पनि गइसक्यो, दुई महिना त 90% हारिहारीमा अकुपेन्सी भयो भने अहिले 50% हारिहारीमा चाहिँ भारतीय पर्यटकका कारण पोखराको अकुपेन्सी छ होटलको।
15: पोखराको बसाई अनुभव यसरी सुनाउँछन् भारतको पञ्जाब पंजाबका विजय कुमार।
1: हम पंजाब से
2: युट्युबमा देखेर भारतको पंजाबबाट यहाँ आएको हुँ। पोखरा एकदमै राम्रो छ, परिवार लिएर यहाँ सबैजना आउनुपर्छ।
15: सामाजिक सञ्जालबाट पोखरा बारे जानकारी पाएर घुम्न आएको भारत बिहारकी अंशु कुमारी पण्डित बताउँछिन्।
3: मलाई यहाँको वातावरण र वरिपरिको प्रकृति असाध्यै राम्रो लाग्यो। मैले इन्स्टाग्राम र युट्युबमा सर्च गरेर कहाँ कहाँ घुम्नु पर्छ भनेर हेरे अनि राम्रो लागेर घुम्न आए।
15: भारतीय पर्यटकको आगमन उच्च भएसँगै पर्यटन मैत्री पूर्वाधार र सेवामा विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराई बताउँछन्।
17: कति हाम्रो तीर्थयात्रुहरू लसुन अदुवा पनि खानु प्यास ए बी सी क्लासको चाहिँ क्वालिटी हेरेर भिजिटेरियनहरूलाई आश्रम चाहिँ स्थल राखिदिनु पर्यो। त्यसलाई पनि स्वागत गर्दै अहिलेको नयाँ इण्डियाको कमसेकम 5-7 मेजर सिटीबाट हामीले पोखरा एयरपोर्टलाई डाइरेक्ट फ्लाइट जोडेर अपग्रेडिङ टुरिस्टहरू पनि लिएर आउने तर्फ चाहिँ लाग्नुपर्छ।
15: यस वर्ष भारतीय पर्यटकको उच्च आगमनले पोखरामा सवारी पार्किङ, कम खर्चमा घुम्न आउने धार्मिक पर्यटक मैत्री आवास व्यवस्थापन लगायतका क्षेत्रमा चुनौती थपिएको पोखराका पर्यटन व्यवसायीले बताएका छन्। कृष्णमणि बराल, बीबीसी पोखरा।
11: अब अन्तिममा एउटा प्रसंग संक्षेपमा। बहुचर्चित नक्कली भूटानी शरणार्थी प्रकरण सम्बन्धी मुद्दामा पूर्व मन्त्रीद्वय टोप बहादुर रायमाझी र बालकृष्ण खाँड सहित 23 आरोपितलाई काठमाण्डु जिल्ला अदालतले दोषी ठहर गरेको अदालतका एक अधिकारीले बताएका छन्। न्यायाधीश तेज बहादुर खड्काको इजलासले केही बेर अघि उक्त फैसला सुनाएको सूचना अधिकारी शिव खतिवडाले बीबीसीलाई बताए। उनले भने
18: यसको अदालतमा यो मुद्दामा चाहिँ लिखित कृत्य राज्यविरुद्ध कसुर ठगी र समिति अपराध भयो मतियातर्फ कसुरमा सबै पाउने भनेपछि यसमा सबै पाउने प्रतिवादीहरू चाहिँ रामशरण केसी, टंक कुमार गुरूङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशी बुढा चौकीले सबै पाउनुभयो। अरू प्रतिवादीहरूलाई चाहिँ कुनै न कुनै मुद्दामा चाहिँ कसुर ठहर भएको अवस्था छ। यही 2083 असारको 29 गते अर्को पेशी चढ्छ, त्यो पेशीमा चाहिँ सजाय निर्धारणको बहसको फैसला हुन्छ।
11: उनी थिए काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडा। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
19: स्टुडियो टाइमचेक अहिले रातिको 9:00
20: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165935301।

0: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला

0: सिटी फ्रेश हाउस दुलेगौड़ा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0565905065 मोबाइल 9816634372
1: लौ आयो खुशीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर
2: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
4: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
5: अब चिन्ता नलिनुहोस्। शरण एन्ड सिसल प्रिन्ट उद्योग जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
4: ब्यानर फ्लेक्स प्रिन्ट पोस्टर बिल बुक लेटर हेड टी शर्ट प्रिन्ट भिजिटिङ कार्ड विवाहको निमन्त्रणा कार्ड सहित कप मेडल सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
5: छिटो सेवा सफा प्रिन्ट अनि दिगो सम्बन्ध त्यसैले त रोजाई सबैको।
4: शरण एन्ड सिसल प्रिन्ट उद्योग शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै
5: प्रोप्राइटर दुर्गामान श्रेष्ठ सम्पर्क 9843661209 र 9801421718 आजै सम्पर्क गर्नुहोस्।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले?
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136।
9: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
5: सूचना इस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
8: यही असार 27 गते शनिवार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ हाट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
5: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
12: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्स रे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा सेवा तथा विशेषज्ञहरू
13: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल
14: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल
15: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ
2: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0-65-414-377 मोबाइल 98-560-44-343
5: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
16: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
5: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
16: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644
16: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
17: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो अहिले त सुक्न पो लागिसकेछ
18: मुहान वरपरका रुख नकटाऊ र सफा राखौ फेरि पानी पलाउँछ पानीको स्रोत संरक्षण गरौ भविष्यका लागि संचय गरौ बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन् मुहान संरक्षणमा जुटौ पानीको दुरुपयोग नगरौं स्वच्छ पानी सबैको पहुँच
19: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
20: नमस्ते अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ

0: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: म्याडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1 लाख सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1 लाख बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494, 582-778।
5: कहाँ जाने?
1: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयाम चिसा पानी, अनि बिचमा नझर्ने?
1: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
7: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
7: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
8: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु, मोबाइल 98063 13195 र 98467 15368।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
14: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
15: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 98568038302 र 98460038302।
17: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
18: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
17: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
18: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
19: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
20: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
19: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33398 र 98465010950।
21: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
22: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
21: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
22: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
23: गण्डकी मेडिकल हल, दुलेगौंडा, हाम्रा सेवाहरू:
19: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
23: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
19: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
23: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
19: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछापुच्छ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065 590 369।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
22: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
22: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
25: जय मसी, तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: admission open.
1: Pokhara College of Management, PCM, affiliated to Pokhara University.
0: 24th years of academic excellence in management.
1: Bachelor program.
0: 4 years program of Bachelor in Business Administration, BBA.
1: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
0: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
1: Forms are available at college administration at 9 a.m. to 3 p.m.
0: Science and Management, both streams can apply.
1: Last date of form submission, 26th Asar 2083.
2: Entrance exam, 29th Asar 2083.
1: Enter to learn, go forth to serve.
0: Further details, Pokhara College of Management, PCM, Ganmargar, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9856032475 र 9801132475।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
8: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुई गौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
11: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
12: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ। विपद को पूर्व तैयारी गरौं, जनधन को क्षति कम गरौं, वर्षायाममा बाढी र पहिरो को जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
13: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
14: ल नहो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
15: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र,
14: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
15: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
14: त्यसको त चिन्तै नगर्नु न दिदी,
15: डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
16: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
17: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
18: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
18: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
18: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
8: शुक्ला, गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
18: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
8: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
18: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
8: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
18: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला, गण्डकी 5, बेल चौतारा, तनहुँ, फोन 065-571-240। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
18: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
8: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
18: छुटका दायराहरू,
8: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
18: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
8: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
18: थप जानकारीका लागि सम्पर्क 065-571-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
19: ए सबिना, यसको हतारमा कता हो?
20: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
19: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल, हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। दुई सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800861142।
21: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
22: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
21: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 गौड़ा, फोन 0625414233, मोबाइल 9968861887।
23: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
22: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
23: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
24: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
23: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
24: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
23: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
22: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
25: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
26: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन के सुन्ने भनेको
1: थाहा छैन र हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि
0: हो र अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ
1: हो त शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन
0: थाहा छ के बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ होइन र
1: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
3: अके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो
2: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
3: हो त है सामान लिन टाढा किन जानु पर्यो र
4: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
5: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
1: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
4: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
1: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220
2: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
6: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
2: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
7: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोपाइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
8: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
9: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
10: मोबाइल 9800585537 र 9800665879
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
11: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
1: ओके ल डन
11: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
11: प्रोपाइटर गोविन्द सिग्देल फोन 9560285443 र 9847000787
0: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
12: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
13: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
14: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
13: प्रोपाइटर राजन पौडेल मोबाइल 9850662029
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो
17: अहिले रात्रिको 10 बज्यो
18: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
20: धोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउँछ।

नमस्कार, रेडियो ढोरबार 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबार हाइलाइट्समा समाचार कार्यक्रम लक्ष्मी सुनारको स्वागत छ। ढोरबार हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रज्ञा प्रतिष्ठानले एक वर्षपछि नेतृत्व पाएको छ। प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले मंगलबार प्रतिष्ठानमा कुलपति साहित्यिक सहितका पदाधिकारी नियुक्त गर्नुभएको हो। प्रतिष्ठानको कुलपतिमा प्राध्यापक डाक्टर कुसुमाकार न्यापानी, उपकुलपति शंकर विराही गुरूङ र सदस्य सचिवमा मान कुमार श्रेष्ठ हुनुहुन्छ। कुलपति त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक र लोक साहित्यका अनुसन्धानदाता हुनुहुन्छ। गुरूङ लोकगायक रहनु भएको छ। श्रेष्ठ अघिल्लो कार्यकालमा पनि सदस्य सचिव नै हुनुहुन्थ्यो। प्रतिष्ठानका प्रज्ञा सभा सदस्यहरूमा अनुराग अधिकारी, इन्द्रमान खत्री, ईश्वरी प्रसाद भूषाल, प्राध्यापक डाक्टर ईश्वर चन्द्र वाग्ले, कमल पौडेल, अध्यक्ष कृष्ण कुमार गुरूङ, गायत्री पराजुली, चोलेन्द्र पौडेल, टुका देवी पौडेल आचार्य, पवित्र घिमिरे, बाबुराम बास्कोटी, बालकाशी गुरूङ, भूपेन्द्र बानिया, राम भत्ता, जोजीज्यू, रामजी प्रसाद पौडेल, वसन्त अधिकारी तथा वीरेन्द्र पुराण सैनी, शान्ता बस्वाला, शान्ति भूषाल, संजू महतो, थेनत र हरिमाया श्रेष्ठ रहनु भएको छ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री सुनिल लम्सालले विकास आयोजनाको गुणस्तर निर्धारित समयमा कार्यान्वयन र सुशासनको विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभएको छ। विकास निर्माणमा बजेटभन्दा कार्यान्वयन पछि नै मुख्य चुनौती रहेको उल्लेख गर्दै उहाँले तोकिएको समय सीमाभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्माण पछि जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभएको छ। तनहुँको दमौलीमा आइतबार सरकारवालासँगको अन्तर्क्रिया मन्त्री लम्सालले जिल्लामा सञ्चालनमा रहेका विभिन्न पूर्वाधार आयोजनाको स्थलगत निरीक्षणपछि सरकार विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र समयमै ठेक्का व्यवस्थापनमा केन्द्रित रहेको बताउनु भएको छ। पुराना तथा अल्पत्र अवस्थामा रहेका आयोजनाको स्थलगत अनुगमन गरी निर्माण कार्यलाई गति दिन आफू जिल्ला भ्रमणमा निस्किएको उहाँले जानकारी दिनुभएको छ। तनहुँको पूर्वाधार विकासका सम्भावनाबारे चर्चा गर्दै मन्त्री लम्सालले जिल्लाको आवश्यकता र रणनीति महत्वका आधारमा थप 8 देखि 10 वटा पुल निर्माण गर्न सकिने बताउनु भएको छ। रणनीतिको महत्वका आयोजनामा बजेट अभाव हुन नदिन प्रतिबद्धता व्यक्त गर्दै उहाँले संघीय सरकारले यस्ता आयोजनालाई प्राथमिकताको साथ अघि बढ़ाउने बताउनु भएको छ। नागरिकको प्रत्यक्ष अनुभूति गर्ने गरी परिणाममुखी विकास निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री लम्सालले निर्माण कार्यमा ढिलासुस्ती लापरवाही बाहिर कमजोर कार्य सम्बोधन प्रति सरकारले कडाई गर्ने स्पष्ट पार्नु भएको छ। नेपाली भाषाका अधिकवि भानुभक्त आचार्यको जन्मभूमि चुदी रामघालाई अन्तर्राष्ट्रिय प्रज्ञा तथा साहित्यिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले अघि बढ़ाएको राष्ट्रिय गौरवको आयोजना भानु साहित्य उद्यानको पूर्वाधार विकास कार्यालयले गति लिएको छ। सरकारको प्राथमिकतामा रहेको यस बहुप्रतीक्षी आयोजना अन्तर्गत भानु नगरपालिका 4 स्थित रामघा डाँडाको करिब 500 रोपनी क्षेत्रफलमा उद्यान निर्माण शुरू भइसकेको छ। पहिलो चरणमा विनियोजित बजेटबाट निर्माण प्रक्रिया अघि बढ़ाएको हो। गुरु योजना अनुसार उद्यानभित्र आधुनिक भानु भवन आदि कविको पूर्ण कदको शालिक सप्तधाम साहित्यिक ग्राम प्रज्ञा भवन तथा प्रविधि मैत्री टिकटक काउन्टर लगायत बहुआयामिक पूर्वाधार निर्माण गरिनेछ। सुकलंगनी नगरपालिकाले कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिँदै 50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण अभियान शुरू गरेको छ। कृषि उत्पादन बढ़ाउने, खेतीको लागत घटाउने र यान्त्रीकरण मार्फत कृषकलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत ओडा नम्बर 6 का जागृतिशील कृषक समूहका सदस्यलाई मिनी टिलर कम्बाइन मिल र त्रिपाल वितरण गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डित र वडा अध्यक्ष बुद्धि थापाले संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको हो। उक्त समूह चैते धान प्रवर्धन कार्यक्रम

अन्तर्गत छनौटमा परेको हो। यसै गरी जागृति कृषक समूह शुक्रगण्डकी नगरपालिका छ र रायपुर साना किसान कृषि सहकारी संस्था तथा गोल्मी साँखे क्षेत्रका लाभग्राही कृषकलाई सम्बन्धित स्थानमै हाते ट्र्याक्टर वितरण गरेको नगरपालिकाले जनाएको छ। नगरपालिकाका कृषि शाखाका प्रमुख दीपक कुमार उपाध्यायले जामदीमा पाँचवटा हाते ट्र्याक्टर कम्बाइन मिल त्रिपाल र ठेलागाडा रायपुरमा बाह्रवटा हाते ट्र्याक्टर 26 स्प्रेयर 31 फाली तथा गुल्मी साँखेमा 9 हाते ट्र्याक्टर कम्बाइन मिल स्प्रेयर ठेला गाडा र त्रिपाल वितरण गरेको जानकारी दिनुभएको छ। कृषि समूह र उपभोक्तालाई सम्बन्धित स्थानमै पुगेर सामान हस्तान्तरण गर्दै नगर प्रमुख कृष्णराज पण्डितले आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन र उत्पादकता वृद्धि गर्ने श्रम अभावको समस्या समाधान गर्ने तथा कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने लक्ष्य सहित नगरपालिकाले 50% अनुदानमा कृषि उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो। तनहुँको म्याग्दी गाउँपालिकाले महिलाको आर्थिक सशक्तिकरण र स्वरोजगार प्रवर्धन गर्ने उद्देश्यले 33 जना महिलालाई धूपवाती बनाउने तालिम सञ्चालन गरेको छ। तालिममा स्थानीय कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय धूप उत्पादन प्याकेजिङ लेबलिङ मूल्य निर्धारण तथा बजार व्यवस्थापनका विषयमा व्यवहारिक प्रशिक्षण दिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले महिलालाई सिपसँगै आय आर्जनसँग जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता सिपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।

0: मनङ जिल्लामा चामलको माग बढ़ेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय मार्फत सञ्चालन गरिएको जनता बिक्री कार्यक्रम मार्फत चामलको बिक्री गरिएको छ। जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम मार्फत चामल, चिनी, दाल, खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामा शंकर कुशवाहाले जानकारी दिनुभएको छ। तथ्याङ्क अनुसार 2083 असर 21 गतेसम्म जनता बिक्री अन्तर्गत स्टिम जिरा मसिनो चामल 442.75 क्विन्टल बिक्री भएको छ। सरकारले चालू आर्थिक वर्ष 2082-83 उखुको उत्पादन प्रोत्साहन बापत किसानले पाउनुपर्ने अनुदान रकम निकासा गरेको छ। चालू सिजनको अनुदान रकम अर्को आर्थिक वर्षमा मात्र निकासा हुँदै आएकोमा यस वर्ष सरकारले उखु बिक्री भएकै वर्षमा अनुदान रकम निकासा गरेको हो। यसअघि हरेक वर्ष दशैंको पूर्व सन्ध्यामा अनुदान रकम निकासा हुँदै आएको थियो। पश्चिम नवलपरासीका किसानले पाउनुपर्ने प्रति क्विन्टल 70 रूपियाँ अनुदान बापतको रकमको अख्तियार बिहिबार मात्र प्राप्त भएको कोष तथा लेखा नियन्त्रण कार्यालय पारासीका प्रमुख कोष नियन्त्रक कमल सापकोटाले जानकारी दिनुभएको छ। नवलपरासीमा यस वर्ष दुईवटा चिनी मिल मात्र सञ्चालनमा थिए। बागमती खाडसारी चिनी मिल सुस्ताका 3695 र लुम्बिनी चिनी उद्योग सुनवालमा उखु बिक्री गरेका 2178 किसानले पाउनुपर्ने 12,97,46,000 रूपियाँ प्राप्त भएको प्रमुख कोष नियन्त्रक सापकोटाले बताउनुभएको छ। हिमाली जिल्ला मेग्दीको धौलागिरी गाउँपालिका 7 फेदी खोलामा मंगलबार 2 बोलेरो जीप दुर्घटनामा 9 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मेग्दीका सूचना अधिकारी सागर तिमिल सिन्हाका अनुसार ताकमबाट दारवाङ तर्फ आउँदै गरेको बीएए 7795 नम्बरको बोलेरो जीप घुम्तीमा अनियन्त्रित भई पल्टादा विपरीत दिशाबाट आइरहेको ग 3633 नम्बरको यात्रुवाहक बोलेरो जीप माथि खस्न पुगेको थियो। यो दुर्घटनामा ग 3633 नम्बरको बोलेरो चालक पर्वतको जलजला गाउँपालिका 8 अनिल नेपाली, 27795 नम्बरको बोलेरो चालक मेग्दी धौलागिरी गाउँपालिका 3 मुनाका 27 वर्षीय ध्रुवा पुन घाइते हुनुभएको हो। यसै गरी धौलागिरी गाउँपालिका 7 17 वर्षीय रबिन शेर्पाली, 74 वर्षीय सुनवीर रसाईली, 78 वर्षीय ख्याउती रसाईली, 40 वर्षीय धना कुमारी सुनार, 63 वर्षीय दलबहादुर सुनार र 26 वर्षीय कल्पना सुनार रोल्पाको थवाङ गाउँपालिका 5 52 वर्षीय भीमसेन पुन घाइते हुनुभएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका सबै घाइतेको मालिक गाउँपालिका 6 स्थित दरबाङ आधारभूत अस्पताल दरबाङमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनामा परेका 2 सवारी साधनमा गरी 10 सवार रहेकामा 1 सकुशल रहेका छन् भने 9 घाइते भएका छन्। दुर्घटनाको कारण र थप विवरण बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। भेटनेरी तथा पशु सेवा कार्यालय नवलपुर अन्तर्गत सञ्चालित मत्स्य प्रयोगशालाबाट 72 माछा पालक किसान लाभान्वित भएका छन्। चालू आर्थिक वर्षको 10 महिनाको अवधिमा 72 माछा पालक किसानले यहाँबाट सेवा लिएका हुन्। जिल्लामा रहेका माछा पालन व्यवसायलाई सुरक्षित उत्पादनमुखी र दिगो बनाउन प्रयोगशालाले पोखरीको पानी परीक्षण, माछामा देखिने रोग पहिचान तथा आवश्यक औषधि वितरण लगायतका सेवा प्रदान गर्दै आएको छ। कार्यालयका सूचना अधिकारी विधिका सुवेदिका अनुसार प्रयोगशालामा धेरै जसो माछा पालन पोखरीको पानीको गुणस्तर परीक्षण गर्ने गरिन्छ। परीक्षणको क्रममा केही पोखरीमा अक्सिजनको मात्रा कम हुनका साथै ओमिनियाको मात्रा बढ़ी रहेको पाइएको सुवेदीले जानकारी दिनुभएको छ। यस्ता समस्या समयमै पहिचान गरी किसानलाई आवश्यक प्राविधिक सुझाव प्रदान गरिने गरिएको उहाँले बताउनु भएको छ। चालू आर्थिक वर्षमा विशेष गरी मध्यविन्दु नगरपालिका र कवस्वती नगरपालिकाका केही पोखरीमा अक्सिजन कमीका कारण ठूलो संख्यामा माछा मरेको घटनापछि गरिएको परीक्षणबाट समस्या पहिचान गरिएको सुविधाले बताउनु भएको छ। दमौलीका युवा वरिष्ठ अञ्जिल मियाले एससीए ल्याट लाटे आर्ट च्याम्पियनशीपमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो रनर अप बन्न सफल हुनुभएको छ। एम प्राइम बरिष्ठा एकाडेमी तथा डमौलीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुनुभएका मियाले आफ्नो सृजनात्मक कलात्मक प्रस्तुति र उच्च स्तरीय सिपको उत्कृष्ट प्रदर्शन गर्दै उहाँ यो उल्लेखनीय सफलता हासिल गर्नुभएको हो। यस प्रतियोगितामा प्रतिस्पर्धीहरूले आफ्नो सृजनशीलता शुद्धता गति र प्रस्तुतिकरणका आधारमा प्रतिस्पर्धा गरेका थिए। अञ्जुल मियाले यी सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै निर्णायकहरूको प्रशंसा बटुल्नु भएको थियो। हवस्त, यही खबरसँगै राति 10 बजेको ठहरबाट हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो पर्सोलन सेवाका सम्पूर्ण सहकर्मी विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन अहिले बिहानको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेरा, सुन।
6: होइन के सुन्ने भनेको
7: थाहा छैन र? हाम्रो बेल चौतारामा आइतबारे हाट बजारमा मात्र होइन नि, सबै दिन ताजा तरकारी बिक्री हुन्छ नि।
6: हो र, अरू दिन पनि हाम्रै शुक्ला गण्डकीको उत्पादन पाइन्छ।
7: हो त, शुक्ला गण्डकीका किसानले उत्पादन गरेको तरकारी र अन्य कृषि उपज खैरनी चार महिला विकास बहुद्देश्य सहकारीले बिक्री गरिदिन्छ। होइन कति हतार गरेको कुरा सुन्नु पर्दैन,
6: थाहा छ के? बिहान 7 बजेदेखि 11 बजेसम्म र दिउँसो 4 बजेदेखि बेलुका 7 बजेसम्म जहिले गए पनि हुन्छ, होइन र?
7: प्रबर्धक शुक्ला गण्डकी नगरपालिका र श्री खैरनी चार महिला विकास बहुद्देश्य सहकारी संस्था लिमिटेड।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राञ्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक राञ्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9560628091।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
6: अनि बीचमा नझर्ने।
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
13: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
13: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
14: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
13: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
13: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
13: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
13: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
15: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
16: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 01 5901625 9103।

0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: दूरबाराही हाइलाइट्स का प्रायोजक
2: अरनिको आवश्यक चुमावी चुली गौडा,
1: दक्ष र अनुभवी शिक्षकहरू,
2: गुणस्तरीय शिक्षा, कमजोर विद्यार्थीहरूलाई विशेष कक्षाको व्यवस्था, प्लस टू मा विज्ञान र व्यवस्थापन संकायमा पढाइ हुने।
1: फोन नम्बर 0655707124।
3: 103.8

0: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट शुरू गरौं आजका मुख्य समाचारका शीर्षकहरूबाट। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। सरकारको मुख्य प्राथमिकता सुशासन, प्रवर्धन र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको प्रधानमन्त्री शाहको भनाई। निर्माण कार्यमा ढिला सुस्ती गर्ने, निर्माण व्यवसायीहरूलाई कार्यवाहीको दायरामा ल्याउने पूर्वाधार, विकास मन्त्री सुनिल लम्सालको भनाई। रेडियो ढोरबाराहीकी प्रस्तुत पौडेल गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित। प्रतिनिधि सभाको निर्वाचनमा 19.5 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च, 50% अनुदरमा कृषकलाई कृषि उपकरण वितरण अभियान शुरू। युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न प्रतिरक्षा प्रणाली उपलब्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह। धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने इरानका विदेश मन्त्री अरघाचीको भनाई। अब समाचार विस्तारमा सुन्नुहोस्। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। प्रतिनिधि सभाका सदस्य सहित प्राप्त विनियोजन विधेयक 2083 राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो। राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डाक्टर शर्म वाग्लीले निर्णयार्थ पेश गर्नुभएको थियो। उक्त प्रस्ताव बहुमतले पारित भएको हो। यसअघि प्रतिनिधि सभा बैठकबाट पनि विनियोजन विधेयक पारित भइसकेको छ। यो सँगै संघीय संसदका दुवै सदनबाट बजेट पारित भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयक 2083 पनि पेश गर्नुभएको छ। नेपाली कांग्रेस र नेकपा एमाले प्रदेश सरकार हेरफेर गर्ने तयारी गरेका छन्। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले कांग्रेस र एमाले बीच भएको आलो पालो मुख्यमन्त्री बन्ने, पूर्व सहमति अनुसार मध्य प्रदेश बाहेक अन्य सबै प्रदेशमा सरकार फेरबदल हुने खुलासा गर्नुभएको छ। उहाँका अनुसार साउनको पहिलो सातादेखि नै प्रदेश सरकारको हेरफेर थालिनेछ। मध्य प्रदेशमा हालै मात्र नयाँ सरकार गठन भएकाले त्यहाँ तत्काल सरकार परिवर्तन हुने सम्भावना नरहेको नेता थापालियाले बताउनु भएको छ। कुन प्रदेश कसले लिने र कहाँ न्यायोचित हुन्छ भन्ने विषयमा दुवै दलका शीर्ष नेतृत्वबीच छलफल भएर पार्टीले निर्णय गर्ने उहाँले स्पष्ट पार्नुभएको छ। बागमती प्रदेशमा यसअघि एमालेको समर्थनमा अन्य दलबाट मुख्यमन्त्री बनिसकेकाले अबको सरकार एमाले नै बनाउने उहाँको दावी छ। संसदीय प्रणाली अनुसार प्रदेश संसदीय दलको नेताले नै मुख्यमन्त्री पाउने भन्दै थापालियाले बागमती प्रदेशको मुख्यमन्त्रीमा स्वभाव विक रूपमा आफ्नो दावी रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको मुख्य प्राथमिकता सुशासन, प्रवर्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताउनु भएको छ। एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँगको हिजोको भेटघाटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि, ऊर्जा विकास, पूर्वाधार आधुनिकीकरण र डिजिटल रूपान्तरणलाई सरकारले प्राथमिकतामा राखेको जानकारी गराउनु भएको छ। एडीबीका अध्यक्ष कान्दाले नेपाललाई दिँदै आएको एक निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल पूर्वाधार, डिजिटल अर्थतन्त्र र रोजगारी प्रबन्धनका क्षेत्रमा सहकार्य गर्ने बताउनु भएको छ। अहिले नेपालमा एडीबीको झण्डै 4.20 अर्ब अमेरिकी डलर बराबरको सक्रिय लगानी लियो रहेको छ भने 31 परियोजना सञ्चालनमा छन्। नेपाल एडीबीको संस्थापक सदस्य हो र सन् 1968 एडीबीको विकास सहयोग प्राप्त गर्दै आएको छ। नेपाली कांग्रेसका केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा थप 8 सदस्यहरू मनोनित भएका छन्। उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्व प्रकाश शर्माले मंगलबार थप 8 सदस्यहरू मनोनित गर्नुभएको हो। मनोनित हुने सदस्यहरूमा केन्द्रीय सदस्य प्रकाश पन्त, अल्पसंख्यक हुल्मो समुदायबारे अध्ययन गर्नुभएका डाक्टर प्रेम ध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्व संयोजक विज्ञान प्रसाई, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वकारी अध्यक्ष रेशम गुरूङ, कृषि राष्ट्रिय अभियन्ता सीताराम काफले एलजीबीटीक्यूआईए समुदायबाट प्रत्यक्ष चापागाई आम संसद क्षेत्रबाट मोहन गुजरेल र अनुपा श्रेष्ठ रहनु भएको छ। पार्टीको नीति निर्माण अनुसन्धान मूलक कार्य र प्रशिक्षणलाई थप सुदृढ समावेशी र प्रभावकारी बनाउनका लागि पार्टीले विभिन्न क्षेत्रका विज्ञ र प्रतिनिधिहरूलाई समेटेर मनोनयन गरेको हो। नेपाली कांग्रेस संसदमा इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राख्नुभएको छ। काठमाडौँको चुनदेवी स्थित सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस 14 महाधिवेशनबाट निर्वाचित उपलब्ध सदस्यहरूको बैठकमा धारणा राख्ने नेताहरूले पार्टी एकता हुन नसके वैकल्पिक शक्ति वा संगठनको निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिनुभएको छ। पार्टी एकताका सम्भावना चुनौती र रणनीति बारे छलफल भएको उहाँले बताउनुभएको छ। उहाँले पार्टी भित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुर्याएको योगदानलाई समेत लिएर अघि बढ़ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गर्नुभएको छ। गत वर्ष फागुन 21 सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा 19.5 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च भएको छ। अर्थ मन्त्रालयका अनुसार निर्वाचन सम्पन्न गर्न राज्य कोषबाट 19.64 करोड़ 44,39,000 रूपियाँ खर्च भएको हो। निर्वाचनको खर्च रकम अन्तर र विभिन्न राष्ट्र तथा निकायको सहयोगबाट जुटाइएको मन्त्रालयले जनाएको छ। निर्वाचन आयोग, रक्षा मन्त्रालय, गृह मन्त्रालय तथा अन्तर्गतका निकायहरू मार्फत उक्त रकम खर्च भएको हो। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय तथा सो अन्तर्गतका निकायहरूमा चुनावका लागि सबैभन्दा बढ़ी रकम खर्च भएको हो। यसपटकको चुनाव विगतका निर्वाचन भन्दा खर्चिलो भएको हो। 2079 प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन तुलनामा गत फागुनमा सम्पन्न निर्वाचनमा 2.91 अर्ब रूपियाँ बढ़ी खर्च भएको हो। जेएनजी आन्दोलन लगातै निर्वाचन गर्नु परेको र प्रहरीबाट लुटिएको हतियारहरू बाहिर रहेकाले सुरक्षित रूपमा निर्वाचन सम्पन्न गर्दा विगतको तुलनामा खर्च बढ़न गएको अर्थ मन्त्रालयका प्रवक्ता अमृत कामसाले बताउनु भएको छ। सरकारी संचार माध्यमहरूमा मात्रै सरकारी विज्ञापन प्रदान गर्ने सरकारको निर्णय विरूद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले आगामी मंगलबार 30 असारमा आफ्नो निर्णय सुनाउने भएको छ। न्यायाधीशहरू सारांगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले 30 असारका लागि निर्णय सुनाउने मिति तोकेको हो। सरकारको निर्णय गैर संवैधानिक र गैर कानूनी भएको दावी सहित नेपाल मीडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेको थियो। व्यवसायीहरूले बहसका क्रममा निजी संचार माध्यमहरूको अस्तित्व नामेट पारा सरकारले विज्ञापन कटौतीको नीति लिएको आरोप लगाएका थिए। गत 18 चैत्र सरकारले निजी संचार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने निर्णय गरेको थियो। त्यसको अर्को साता नै नेपाल मीडिया सोसाइटी सर्वोच्च अदालत जाने निर्णय गरेको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिला सुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कार्यवाहीको दायरामा ल्याउने बताउनु भएको छ। मंगलबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका जवाफको प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त कुरा बताउनु भएको हो। मन्त्री लम्सालले सरकारको प्राथमिकतामा व्यवसायीलाई कालो सूचीमा राख्नु वा ठेक्का रद्द गर्नुभन्दा पनि दबाव दिएर काम सम्पन्न गराउनु रहेको प्रश्न पार्नु भएको छ। यद्यपि सम्झौता पनि काम नगर्ने र 3 वर्षमा 2% मात्र प्रगति गर्ने व्यवसायीहरूको ठेक्का रद्द गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने उहाँले उल्लेख गर्नुभएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त नेतृत्व र सदस्यहरू नियुक्त गर्दै प्रज्ञा सभालाई पूर्णता दिएको छ। प्रतिष्ठानको कुलपतिमा लोक साहित्यका विज्ञ प्राध्यापक डाक्टर कुसुम कुमार न्याउपानी नियुक्त हुनुभएको छ। यसै गरी उपकुलपतिमा शंकर बिराही कुरूङ र सदस्य सचिवको जिम्मेवारी मन कुमार श्रेष्ठले पाउनु भएको छ। प्रज्ञा सभा सदस्यका लागि विभिन्न विधाका 24 जना व्यक्तित्वहरूलाई मनोनयन गरिएको छ, जसमा साहित्य संगीत संस्कृति लोक साहित्य चित्रकला मूर्तिकला चलचित्र र लोकदोहोरी जस्ता सृजनात्मक क्षेत्रका विज्ञहरू समेटिनु भएको छ। गण्डकी प्रदेश सरकारले गण्डकी प्रज्ञा प्रतिष्ठानमा चारजना सदस्य मनोनित गरेको छ। प्रदेश सरकारको मंगलबार बसेको निर्णय अनुसार उहाँहरूलाई चार वर्षका लागि प्रतिष्ठानको सदस्यमा मनोनयन गरिएको हो। मनोनित हुनेमा तनहुका मन कुमार श्रेष्ठ, प्रज्ञा डाक्टर ईश्वर चन्द्र वाग्ले, टुका देवी पौडेल आचार्य र शान्ता बरालोला रहनु भएको छ। सदस्य सचिवको तर्फबाट मनोनयन गरिएका उहाँहरू साहित्य, कला तथा लोक संस्कृतिको क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएका व्यक्तित्व हुनुहुन्छ। मन कुमार श्रेष्ठ नेपाली गायन, नृत्य र वादवादन क्षेत्रमा परिचित हुनुहुन्छ भने शुक्ल गण्डकी टुका देवी पौडेल आचार्य साहित्य क्षेत्रमा सक्रिय रहँदै आउनु भएको छ। त्यसै गरी शान्ता बरालोला लोक दोहोरी तथा लोक संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आउनु भएको छ। प्रदेश सरकारले विभिन्न विधामा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वलाई प्रतिष्ठान मार्फत सम्मान गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्धनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। शुक्लागण्डकी नगरपालिकाले कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिँदै 50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण अभियान शुरू गरेको छ। कृषि उत्पादन बढ़ाउने, खेतीको लागत घटाउने र यान्त्रीकरण मार्फत कृषकलाई सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत ओडा नम्बर 6 जागृतिशील कृषक समूहका सदस्यलाई मिनी टिल्लर, कम्बाइन, मिल र त्रिपाल वितरण गरिएको हो। नगर प्रमुख कृष्णराज पण्डित र ओडा अध्यक्ष बुद्धि थापाले संयुक्त रूपमा सामग्री सन्दर्भ गर्नुभएको हो। उक्त समूह चैते धान प्रवर्धन कार्यक्रम अन्तर्गत छनौटमा परेको हो। यसै गरी जागृति कृषक समूह शुक्लागण्डकी नगरपालिका छ र रायपुर साना किसान कृषि सहकारी संस्था तथा गुल्मे साखे क्षेत्रका लाभग्राही कृषकलाई सम्बन्धित स्थानमै हाते ट्र्याक्टर वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका कृषि शाखाका प्रमुख दीपक कुमार उपाध्यायले जामदीमा 5 हाते ट्र्याक्टर, कम्बाइन मिल, त्रिपाल र ठेला गाड़ी, रायपुरमा 12 हाते ट्र्याक्टर, 26 स्प्रेयर, 31 थाली तथा गुल्मे साखेमा 9 हाते ट्र्याक्टर, कम्बाइन मिल, स्प्रेयर, ठेला गाड़ी र त्रिपाल वितरण गरेको जानकारी दिनुभएको छ। कृषि समूह र उपभोक्तालाई सम्बन्धित स्थानमै पुगेर सामान हस्तान्तरण गर्दै नगर प्रमुख कृष्णराज पण्डितले आधुनिक कृषि प्रविधिको प्रयोग विस्तार गर्दै उत्पादन र उत्पादकता वृद्धि गर्ने, श्रम अभावको समस्या समाधान गर्ने तथा कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने लक्ष्यसहित नगरपालिकाले 50% अनुदानमा कृषि उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टर्कीमा हुने नाटो शिखर सम्मेलनमा युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न आवश्यक हवाई प्रतिरक्ष प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूलाई आग्रह गर्ने भएका छन्। गत एक सप्ताहभित्र रूसी क्षेप्यास्त्र आक्रमण दुईपटक राजधानी किएवमा हुँदा आवासीय भवनहरू ध्वस्त भएका छन् भने 50 बढ़ी सर्वसाधारणको मृत्यु भएको छ। त्यसपछि जेलेन्स्कीले हवाई प्रतिरक्ष प्रणालीको आवश्यकता अझ बढ़ेको बताउनु भएको छ। शिखर सम्मेलनका क्रममा जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने अपेक्षा गर्नुभएको छ। उहाँले रूसका क्रूर आक्रमणलाई शक्ति नभई कमजोरीको संकेत भएको दावी गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि सम्मानजनक शान्ति वार्ताका लागि थप दबाव सिर्जना गर्न आग्रह गर्ने तयारी गरेका छन्। यता युक्रेनले पनि पछिल्लो दिनमा रूसीभित्र लामो दूरीका ड्रोन आक्रमण तीव्र बनाएको छ। ती आक्रमणमा तेल प्रशोधन केन्द्र र सैन्य संरचनालाई निशाना बनाइएको छ, जसका कारण केही क्षेत्रमा इन्धन अभाव र विद्युत अवरोध भएको जनाएको छ। इरानका विदेश मन्त्री अब्बास आराघासीले धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि सम्झौता भएन भने लक्ष्य पूरा नभएसम्म हमला जारी रहने चेतावनी दिएपछि आराघासीको जवाफ आएको हो। बीबीसी फारसी सेवाका अनुसार उहाँले संयुक्त राज्य अमेरिकाको संघको सम्झौता एमओयूको धारा 13 पूर्ण रूपमै स्पष्ट र असन्धिगत रहेको बताउनु भएको छ। इरान विरूद्धको धम्की जारी रहेसम्म अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने अडान लिँदै ट्रम्पलाई हस्ताक्षर गरेको कुरामा अडिग रहन आग्रह गर्नुभएको हो। हिजै अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानलाई धम्की दिँदै भन्नुभएको छ, हामी किन सम्झौतामा पुग्नेछौ कि काम समाप्त गर्नेछौ। यता विज्ञप्ति मार्फत आराघाचीले इरानी जनता र बहादुर सेना कुनै पनि अनि खतराबाट नडराउने प्रतिक्रिया दिएका छन्। यिनै खबरसँग हामी ढोरबारे हाइलाइट्सको अन्त्यमा रहेको छौं। विदा हुनु पूर्व आजका मुख्य मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। संघीय संसदको दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित। सरकारको मुख्य प्राथमिकता सुशासन, प्रवर्धन र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको प्रधानमन्त्री शाहको भनाई। निर्माण कार्यमा ढिला सुस्ती गर्ने, निर्माण व्यवसायीहरूलाई कार्यवाहीको दायरामा ल्याउने पूर्वाधार, विकास मन्त्री सुनिल लम्सालको भनाई। रेडियो ढोरबाराहीकी प्रस्तुत पौडेल गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको सदस्यमा मनोनित। प्रतिनिधि सभाको निर्वाचनमा 19.5 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च, 50% अनुदानमा कृषकलाई कृषि उपकरण वितरण अभियान शुरू। युक्रेनमाथि तीव्र बन्दै गएको रूसी आक्रमण रोक्न प्रतिरक्षा प्रणाली उपलब्ध गराउन राष्ट्रपति जेलेन्स्कीको आग्रह। धम्की जारी रहेसम्म अमेरिकासँग अन्तिम सम्झौताका लागि वार्ता शुरू नहुने इरानका विदेश मन्त्री अरघाचीको भनाई। हवस् त, यिनै खबरहरूसँगै बिहान 5:25 बजेको समाचार सकिएको छ। 7 बजेको थप समाचारका साथ पनि हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: एडमिशन ओपन।
4: पोखरा कॉलेज ऑफ मैनेजमेंट PCM एफिलिएटेड टू पोखरा यूनिवर्सिटी।
3: 24 इयर्स ऑफ एकेडमिक एक्सलेंस इन मैनेजमेंट।
4: बैचलर प्रोग्राम।
3: 4 years program of Bachelor in Business Administration BBA.
4: 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT.
3: 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance.
4: Forms are available at college administration at 9 a.m. to 3 p.m.
3: Science and Management, both streams can apply.
4: Last date of form submission, 26th Asar 2083.
3: Entrance exam, 29th Asar 2083.
4: Intro to learn, go forth to serve.
3: Further details, Pokhara College of Management, PCM, Ganmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Telephone number 061-544-761. 570124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
6: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
6: त्यसो भए कहाँ जाने त कान्छा?
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
6: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
7: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार